0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

जीवनभरि म परम प्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौँ, किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ, आफ्नो पवित्र वास्तवमा उहाँले मलाई लुकाइदिनुहुन्छ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-7054 01-4770-7054 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मस्ती कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक गाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। राजाको वचनको शीर्षक रहेको छ, पैसा असल सेवक खराब मालिक। र पैसा परमेश्वरले दिनुभएको ज्ञानको अनुसार यो एउटा ठूलो आवश्यकता पूरा गर्ने एक प्रकारको उपहारै हो मानव सभ्यताको लागि, मानिसहरूको लागि। यसले घरहरू बनाउन सक्छ, भिटा किन्न सक्छ र भोको मानिसहरूलाई अन्नपातहरू किनेर खुवाउन सक्छ र बालबच्चाहरूको फी तिर्न सक्छ र प्रभुको काममा यसले सहयोग पुर्याउन सक्छ। त्यस्तै गरेर यसले एउटा समाजलाई, देशलाई नै समुन्नति बनाउन सक्छ, पैसा यदि ठिक प्रकारले चलाइएको खण्डमा। तर पैसालाई बेठिक प्रकारले हामीले चलायौं भने यसले हामीलाई नियन्त्रण गर्न सुरु गर्दछ, हाम्रो निर्णयमा नियन्त्रण गर्छ। अब प्राय पैसा धेरै भएको मान्छेहरूले शरीरले मागेका कुराहरू, रक्सी जाँड बेलुकी खाने, धेरै मासु खाने, चिप्लो चाप्लो तर्फ मन लगाउने, त्यति मात्रै नभएर कति मानिसहरूको जीवनमा हामीले यो घटेको घटना देखेको छौं। फेरि परिवारलाई धोका दिएर अरूसँग बिहा गर्न सुरु गर्ने, त्यस्तै गरेर एक प्रकारको शरीरले मागेका कुराहरू यसले पूरा गर्न लगाउने भएको कारणले गर्दा, मालिक बन्दै जाने भएकोले गर्दाखेरि परिवार नै खत्तम पारिदिएको पैसाले देखेका छौं। एक व्यक्तिको स्वास्थ्य नै खत्तम पारिदिन्छ पैसाले, र त्यस्तै गरेर एक व्यक्तिलाई यसले अनन्तनाश नरक तर्फै लग्न पनि सक्दछ। त्यसै कारण प्रभु येशूले मत्तीको पुस्तक 6:24 उहाँले भन्नुभयो, कसैले दुई मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई त्यसले प्रेम गर्नेछ, अथवा त्यसले एउटा प्रति भक्ति राख्नेछ र अर्कोलाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको एकैचोटि सेवा गर्न सक्दैनौ भनिकन प्रभु येशूले यस खण्डमा बताउनुभयो। सृष्टिकर्ता परमेश्वर शरीरमा धरतीमा आउनु भएको बेला उहाँले येशू भनेर जान्नुभयो। त्यसले गर्दाखेरि हामीले जब पैसालाई मालिक बनाउँदछौ यसले हामीलाई नाश गर्दछ, तर पैसा जबसम्म हाम्रो सेवक बन्छ यसले हाम्रो सेवा पुर्याउँदछ। यो अंग्रेजीमा आगोको विषयमा भनेको कहावत जस्तो नै, आगो चाहिँ असल सेवक यानि नोकर, खराब मालिक भन्ने चाहिँ अंग्रेजीमा कहावत छ। आगोलाई नियन्त्रणमा लिएको खण्डमा यसले खाना पकाइदिन्छ, तातो दिन्छ लगायत यसले सेवा गर्छ, तर आगो नियन्त्रणदेखि बाहिर गएको खण्डमा घर जलाइदिन्छ, शरीर जलाउँछ, मान्छे मर्छ। त्यसले गर्दाखेरि सरसम्पत्ति पनि आगो जस्तो नै हो, यसलाई मालिक बनाइएको खण्डमा यसले हामीलाई नाश गर्न सक्छ भनिकन यस खण्डमा प्रभुले यो भन्नुभएको हो। र मैले एउटा अफ्रिकन एक मानिसको विषयमा कथा यानि घटना सुनेको थिएँ। उहाँको नाम हेफेज भनेर थियो। उहाँलाई ठिक्क खान लाउन पुगेको, जिन्दगी एकदमै राम्रोसँगले चलिरहेको, पैसालाई उहाँले सेवक बनाएर नोकर बनाएर राख्नु भएको थियो र उहाँ चाहिँ मालिक हुनुहुन्थ्यो। जिन्दगी राम्रोसँगले चलिरहेको थियो, परिवार सबै खुसी थिए। त्यो प्रकारले जिन्दगी चलिरहेको बेला एकजना पाहुना उहाँको घरमा एक दिन आएछ। उहाँ पाहुनाले चिया खाँदै भन्नुभएछ, हेफेज तपाईँलाई हिराको मूल्य थाहा छ, तपाईँले बुढीउला जत्रो हिरा पाउनुभयो भने तपाईँ बसेको यो सहर किन्न सक्नुहुन्छ, मुर्की जत्रो पक्का सक्कली हिरा तपाईँले पाउनुभयो भने तपाईँले देशै किन्न सक्नुहुन्छ। भनेपछि हेफेजको शान्ति खलबल गरेछ। अब पैसा रुपियाँले तागत पाउने भएछ, जराक जुरुक उहाँभित्रको मन मस्तिष्कबाट पैसा रुपियाँ उठ्न सुरु गरेछ। र त्यो मानिस विदा भएर गइसकेपछि उहाँले अब यो हिरा मैले कहाँ पाऊ भन्ने चाहिँ सोच्न सुरु गर्नु भएछ। परिवारलाई मनाउनु भएछ, हाम्रो जिन्दगी यतिकै राखेर हुँदैन, हाम्रो कार हुनुपर्छ, हाम्रो हेलिकप्टर हुनुपर्छ, हामी यस्तो मौज मस्तीमा जान पर्छ, तिमीहरूलाई म यस्तोमा पुर्याउँछु भनेर चाहिँ उहाँले त्यो बिना बिचको आशाहरू दिनुभएछ। त्यसपछि उहाँले त्यो आफ्नो घर जग्गा जमिन सबै बिक्री एउटा नौलो मानिसलाई, नयाँ किन्ने मानिसलाई दिनुभएछ, बिक्री गरिदिनु भएछ। र त्यो पछि डेरामा आफ्नो परिवारलाई राख्नु भएर उहाँ चाहिँ हिरा खोज्नको लागि अफ्रिकाको विभिन्न भूमिहरूमा जानुभएछ, हिरा पाउनु भएन रहेछ। त्यसपछि युरोपतर्फ जानुभएछ र हिरा पाउनु भएन रहेछ। उहाँले जग्गा जमिन सबै बेचेको पैसाहरू सकिँदै गएछ। त्यसपछि बार्सिलोना खोलाको पुलबाट हाम फालेर आत्महत्या गरेर मर्नु भएछ। तर जो हेफेजको घर जग्गा जमिन जस व्यक्तिले किन्नु भएको थियो नयाँ घरपट्टि, उहाँ भएकोमा त्यही मानिस जो चिया खाँदै यो हिराको विषयमा बताउनु भएको थियो, त्यो व्यक्ति हेफेज भन्दै उहाँको आँगनमा आउनु भएछ। एक दिन नयाँ मान्छेले भन्नुभएछ, तपाईँले हेफेज उहाँलाई खोज्नुभयो, उहाँले त घर जग्गा जमिन सबै बेचेर उहाँ त गइसक्नुभयो, अहिले त मेरो हो यो घर जग्गा जमिन भन्दाखेरि ए लो म हिँडे भन्दाखेरि, होइन होइन उहाँको पाहुना मेरो पनि पाहुनै हुनुहुन्छ, आएर एक कप चिया खानुहोस् न भन्नु चाहिँ उहाँले भन्नुभएछ। तर त्यो मानिस उहाँको घरमा पाहुना लाग्नु आउनुभन्दा अगाडि एक बिहानी उहाँले उँट लिएर उहाँको जग्गाको बीचमा जो सानो एउटा खरे खोला जस्तो रहेछ त्यसमा पानी खुवाउन जाँदाखेरि चाहिँ बिहान तिरेर घाम लागेको रहेछ र घामको किरणले त्यो जो खरे खोलाको साइडको किनारको सानो सानो ढुङ्गाहरू तिरेर बलेछन्, यानि त्यसरी रिफ्लेक्ट गरेछ, झरझराउँदो भएछ। अनि उहाँले सम्झिनु भएछ कि यो लगेर म बैठक कोठामा राखेँ भने सुन्दर देखिन्छ होला, सो त हुन्छ होला भन्ने हिसाबले ल्याएर केही ढुङ्गाहरू त्यहाँ सजाउनु भएको रहेछ। र यो नयाँ पाहुना जसलाई उहाँले चिया दिनुभयो, चिया सुरुप्पै खाँदै उहाँले यसो हेरेर अरे बाप्रे यो त हिरा जस्तो छ भन्छ, उहाँले भन्नुभएछ कहाँ हिरा हुन्थ्यो, यो त मेरो त्यो खरेको साइडमा बगरमा किनारमा त काफी छ, यो ढुङ्गाहरू हो, मैले त यसो सजाउन लिएर आएको भनेर चाहिँ उहाँले भन्नुभएछ। भन्नुहुँदाखेरि होइन होइन हामी यसलाई जाँचेर हेरौँ भनिकन उहाँले ल्याबोरेटोरीमा लगेर एक्सपेरिमेन्टको लागि लग्नु भएछ। जाँच्दाखेरि त प्योर हिरा उहाँले पाउनु भएछ। यहाँ हेफेजले जब सम्पत्तिलाई उसले मालिक बनाउने कोसिस गर्नुभयो, उहाँले आफ्नो शान्ति गुमाउनुभयो, त्यति मात्र होइन उहाँ हिरा खानीमा बसेर उहाँ हिरा खोज्न हिँड्नुभयो। र धन सम्पत्ति चाहिँ जब मालिक बनाइदछ यसले चाहिँ हामीलाई झुक्याउने काम पनि गर्छ। र उहाँ हेफेज हिरा खोज्दा खोज्दा नै बार्सिलोना खोलामा आम फालेर आत्महत्या गरेर उहाँ मर्नुभयो भने, यहाँ नयाँ जो मानिसले त्यो जग्गा जमिन किन्नुभयो उहाँ पूर्ण ठूलो सम्पत्तिको मालिक बन्न पुग्नुभयो। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, उपदेशकको पुस्तकमा सर सम्पत्तिलाई भ्रम भनिएको छ, यो चाहिँ एउटा भ्रमको आत्मा पनि हो। हामी नाङ्गो शरीर लिएर आयौं, हामी धरतीमा अन्तिम सास फेरेर जाँदाखेरि त्यो नाङ्गो शरीरलाई पनि हामीले लिएर जान सक्दैनौ, र यहाँ जे जति हामीले थुपार्छौ यो सबै भ्रम मात्रै हो। त्यसले गर्दाखेरि यो पैसा रुपियाँलाई हामीले मालिक बनाउनु हुँदैन, पैसा रुपियाँलाई चाहिँ हामीले सेवक बनाउनु पर्छ। जब पैसा रुपियाँ हाम्रो सेवक बन्दछ त्यस समय पहिलो तिमोथीको पुस्तक 5:8 भन्छ, हामीले हाम्रो बाल बच्चाहरूलाई हाम्रो परिवारलाई हामीले राम्रोसँगले पैसा रुपियाँले हेर विचार गर्छौ, उनीहरूलाई हुर्काउँछौ बढाउँछौ ठिक प्रकारको उनीहरूको लुगा फाटा खाने कुरा शिक्षा दीक्षाहरूमा हामीले त्यो पैसा खर्च गर्दछौ। र हामीले पैसा रुपियाँलाई जब सेवक बनाउँछौ नोकर बनाउँछौ त्यो समय हितोपदेशको पुस्तक 19:17 भन्छ, हामी असहाय गरीबहरूलाई हामीले सहायता गर्न सुरु गर्दछौ। जब पैसा रुपियाँ हाम्रो सेवक बन्दछन् फिलिपीको पुस्तक 4:15-18 भनिएको छ, हामीले प्रभुको कामको लागि दशांश भेटी पहिलो फल इच्छादान यीबाट हामीले परमेश्वरको राज्यलाई यहाँ प्रभुको कामको राज्यलाई प्रभुले धरतीमा मानिस बचाउने कुराहरू आत्मा बचाउने कुराहरूमा हामीले पैसा खर्च गर्नु सुरु गर्दछौ। र जब हामीले पैसालाई सेवक बनाउँदछौ प्रेरितको पुस्तक 4:34-35 भने जस्तै हामीले अरूको आवश्यकताहरूलाई पनि साटो पाटोमा सहायता पुर्याउँदछौ। प्रियहरू यो अवस्थामा चाहिँ पैसा रुपियाँ हाम्रो विश्वासयोग्य सेवक बन्दछ र हामीले यस अवस्थामा परमेश्वरको महिमा गर्न सक्दछौ। तर जब पैसा रुपियाँ हाम्रो मालिक बन्दछ त्यो अवस्थामा हामी पैसा रुपियाँमा इमान्दार हुँदैनौ, पैसा रुपियाँले हाम्रो समय लिइदिन्छ, पैसा रुपियाँ सम्झेरै हामी सुत्छौ र पैसा रुपियाँकै लागि हामी मरिहेर्छौ। र जसरी हेफेज पैसा रुपियाँको लागि नै उसले ज्यान गुमाए, र हाम्रो हृदय यस्तो छ कहिले पनि पैसा रुपियाँ पुग्यो भयो भन्ने कुराहरू हुँदैन, अलिकति भएपछि अझै चाहियो अलि ज्यादा भन्ने चाहिँ हाम्रो हृदय छ। त्यसले गर्दाखेरि पवित्र बाइबलमा पैसा रुपियाँलाई हामीले मालिक बनाउनको लागि दिन हुँदैन भनेर चाहिँ यो स्पष्ट गरिएको छ। र हामीले जब पैसा रुपियाँलाई सेवक बनाउँदछौ त्यो समय हामीले प्रभुको सेवाकाई प्रभुको महिमा पनि उहाँकै वचन अनुसार गरेको हुँदछ। अब्राहम धनी हुनुहुन्थ्यो तर उहाँले धनले परमेश्वरको इज्जत गर्नुहुन्थ्यो, उहाँले दशांश मल्किसेदेकको हातमा दिनुभयो भनेर चाहिँ हामी पढ्दछौ। तर यहुदा इस्करियोतले पैसा रुपियाँलाई मालिक बनायो जसको परिणाम स्वरूप उसले आफ्नो प्राण नै गुमायो, आत्महत्या गर्न पुग्यो। जकै भन्ने एकजना व्यक्ति हामी लुकाको पुस्तकमा पाउँदछौ, उहाँले पैसा रुपियाँलाई मालिक बनाएको समय परमेश्वरदेखि अलग हुनुहुन्थ्यो। तर एक दिन प्रभु येशूलाई उहाँले भेट गर्नु भएपछि लुकाको पुस्तक 19:1-10 पढ्नुभयो भने उहाँले पैसा रुपियाँलाई सेवक बनाएर आफूसँग भएका बिना बित्थामा लिएका यानि अन्याय गरेर लिएका पैसा रुपियाँहरू सबै नै उहाँले फिर्ता गर्नुभयो र यो अवस्थामा पैसा रुपियाँलाई नोकर यानि सेवक बनाएको हुँदछ। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैजनालाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। मेरो नाम सावित्री निरोला हो। मेरो जन्म घर खोटाङ दिक्तेल जिल्ला हो अनि मेरो चाहिँ गाविस चाहिँ 7 पर्छ अनि पालिका 3 पर्छ मेरो ऐसल खर्क। तर हाल म चाहिँ यहाँ काठमाडौँमा बस्छु अनि यहाँ काठमाडौँमा बस्छु यहाँ जरीबुटी माथि वडा नम्बर 32 छेउमा बस्छु म। अनि मेरो सानो छोटो गवाईहरू छ। मेरो जीवनहरू चाहिँ धेरै संघर्षमा बितेको जीवन हो। मेरो जीवनहरू चाहिँ मैले 25 उमेरदेखि धेरै कष्ट पीडाहरू हरेक कुराहरू सहेको थिएँ। तर मैले आखिरीमा 55 मैले परमेश्वरलाई चिनेर मेरो जीवन आजसम्म म खडा भएको छु। मैले धेरै नै प्रयास गरेँ मैले मेरो जीवनहरू त्याग्नलाई। धेरै गाह्रो थियो है अनि के गर्नु सम्झिँदा धेरै चित्तहरू दुख्छ। मैले सहन नसक्ने मेरो बिमारहरू थियो त्यसैले मैले झुन्डेर मर्नलाई मैले पासहरू लगाएँ। पशुपतिको जंगलमा गएर मैले पासहरू लगाएँ अनि मैले त्यो रुखमाथि डोरी लगाएर मेरो घाँटीमा डोरी लगाएर मैले तान्ने बेलामा मलाई एउटा आवाज आयो, तैँले अहिले मर्नु हुँदैन भन्ने आवाज आयो। तब मैले रोकिएर मैले डोरी निकालेँ। तब मैले आफैले डोरी निकालेर फेरि म घरमा आएँ। अनि तर म धेरै बिमारी हुन्थेँ अनि मलाई धेरै अचेस लाग्थ्यो। अनि मैले एक दिनको कुरा थियो, मेरो बच्चाहरू सासानो हुनुहुन्थ्यो, मेरो श्रीमान बितेको धेरै वर्ष भइसकेको थियो अनि म एक दिन चाहिँ कोठामा बसिरहेकी थिएँ। मलाई अचानक एकदमै मलाई बिमारले गाह्रो बनायो अनि म भदौको दिन थियो, त्यो भदौको दिनमा एकदम बाढी आइरहेको थियो अनि मैले चाहिँ मेरो लुगाहरू सबै फाटाहरू च्यातेर फोरेर जम्मै झुटो बनाएर म निक्लेर हिँडेछु। मलाई थाहा भएन तर मैले कपडाहरू चाहिँ लगाइरहेकै रहेछु। यो मनाराको भेलमा पसेछु, मलाई त्यो मनाराको भेल ले पनि मलाई बगाएन, मलाई पारी तारी दिएछ। त्यहाँबाट पनि म हिँडेछु, मलाई थाहा छैन, म बेहोसमा छु। अनि म माथि यो गट्ठा घर ब्यारेकदेखि अगाडि पुगेपछि मलाई यस्तोसँगले मेरो गालामा चढ्कायो, यो केले चढ्कायो चढ्कायो एकै झापु हान्यो। त म त्यतिखेर झसङ्ग भएर म होसमा आउँदा घाम लागेको थियो, कतै कतै कतै परेको घाम लागेको थियो भदौको दिन। त्यहाँबाट म फर्केर मेरो शरीरहरू हेर्दाखेरि सबै डराउने तर्सिने जस्तो भएको थिएँ। हिलै हिलो माटै माटो मसँग केही पनि थिएन। त्यसो गर्दै गर्दै अनि फेरि फर्केर आउँदा मैले त्यो खोला हेर्न सकिनँ, त्यस्तो समुद्र जस्तो खोलो थियो। तब म फेरि बाटोबाट पुलबाट घुमेर म मेरो घरमा आएको छु। अनि म त्यसरी घरमा आएँ अनि मेरो साथीहरूले त कहाँ गइस् भन्थे, म त त्यहाँ खोलातिर घाँस काट्नु गएको चिप्लेर लडेँ भने। अनि म घरमा आउँदा मेरो ढोकाहरू सबै खुलै थियो, कसैले चोरेर नि लगेको रहेनछ, केही थिएन छनु पनि। अनि म त्यस्तो हुँदै हुँदै हुँदै हुँदै बसेँ। अनि मैले एक दिन चाहिँ मैले साह्रो मेरो जीवनमा मैले धेरै कष्ट खाएँ, एकदम म बिमार हुने, कति हामी डक्टरहरू लाउँदा पनि मलाई बिसेक नहुने। घामी लायो झन् साह्रो हुने, डक्टर गयो धेरै साह्रो हुने। अनि मैले एक दिन चाहिँ फेरि यसो त्यहाँ यो जीवन बाँचेर मलाई अब काम छैन, मेरो सहारा पनि कोही छैन भनेर मैले यो ठिमीमा गएर मैले एउटा मेटासिट किने, अनि लिएर आएर बिर्को खोलेर त्यो पुल मुनि बसेर खानु लाग्दा मेरो हातमा यस्तो साह्रो केले हान्यो हान्यो, त्यो सिसी त मैले आ गरेको थिएँ तर खोलामा पुगिसकेछ, मैले खानु सकिनँ र पाइनँ। त्यति गर्दा पनि म त्यस्तो कष्टमा बाँच्दै बाँच्दै आएँ, म धेरै कष्ट पाएको थिएँ। अनि मैले आखिरीमा म साह्रै नै टेन्सन हुँदा मैले अब चाहिँ म बाँच्दिन नै भन्ने अवस्था भएको थियो, तर मैले रातमा एउटा दर्शन देखेँ। परम प्रभुले भन्नुभयो मलाई, रुन जानेको छ तैँले केही जानेको छैन, सिरान मनी बाइबल छ पढ भन्ने आवाज मलाई आयो। अनि मैले सपनैमा भने कि मलाई बाइबल पढ्न आउँदैन, म पढे लेखेको छुइनँ भने। अनि मलाई भन्नुभयो तैँले केही नजाने पनि मलाई पुकार्न आउँछ, त मलाई पुकार, म तँलाई जीवन दिन्छु भन्नुभयो। तब मैले झसङ्ग भएर उठेर हेर्दा केही पनि भेटिन। तब मैले भोलिपल्ट बिहान उठेर हेरेँ तर मैले केही देखिन। अनि मैले एउटा वचन सुने, यो वचनहरू चाहिँ यो वचनहरू मैले टिभीमा सुने। अनि मैले सोचे मलाई राति पनि त्यस्तो भन्नुभयो, अब मेरो चाहिँ परमेश्वर कहाँ रहेछ त म खोज्छु भनेर। मैले 3 महिना मैले चर्च खोजे, अनि मैले खोज्दै खोज्दै खोज्दै खोज्दै खोज्दै आउँदाखेरि म गेथसेमनी मण्डलीमा चर्चमा आएर मैले ख्रिस्ट येशूलाई पाएँ, नयाँ जीवन पाएको छु। मैले नयाँ जीवन पाएको नि अहिले 14 पुगेर 15 वर्ष लाग्छ। मेरो जिन्दगीमा धेरै संघर्षबाट पनि म अहिले सबै थोकबाट छुटकारामा छु, म शान्तिमा छु, म एकदम आनन्दीमा छु। अनि म अहिले मेरो नयाँ जीवन छ। अब रोग बिमार भन्ने कुरा त शरीरको रोगहरू त लाग्छ नै, जहाँ गए पनि लाग्छ नै, नलाग्ने होइन। तर परमेश्वरको वचनमा भन्नुभएको छ धर्मी जनहरू चाहिँ 7 चोटि लडे पनि म उठाउने छु भन्नुभएको छ कि। मलाई त्यसमा एकदम ढुक्क लाग्छ, गर्व लाग्छ, म वचन पढ्न नआए नि, म वचनहरूलाई परमेश्वरका वचनहरू एकदम सुन्छु अनि म ती वचनहरूलाई मनन गर्छु। अनि मलाई धेरै अघिदेखि यो गवाही दिने इच्छा थियो किनभने म जस्ता नै रोगी बिमारीहरू कष्टमा परेकाहरूलाई छुटकारा दिने चाहिँ परम प्रभु मात्र हुनुहुन्छ। संसारमा कसैले पनि शान्ति आनन्दी जीवन कसैले पनि दिँदो रहेनछ, परम प्रभु बाहेक हाम्रो जीवन बाँच्ने ठाउँ काहीँ पनि छैन। हामी संसारमा हुँदा पनि बाँच्छौं, तर हामीले परम प्रभुमा धेरै भरोसा गर्न सक्यौं, उहाँको आज्ञा पालना गर्यौं भने हाम्रो आत्मा पनि मर्न पाउँदैन। त्यसैले म भन्छु येशु ख्रिस्टमा भन्दा बाहेक चाहिँ जीवन काहीँ पनि पाइँदो रहेनछ, र येशु ख्रिस्टमा त धेरै थोक छ, चङ्गाई छ, मुक्ति छ, छुटकारा छ। र हाम्रो शरीर मरे पनि येशु ख्रिस्टमा हामीले विश्वास गर्यौं भने हाम्रो आत्मा बाँच्ने रहेछ। मेरो एकमुठी सास रौन्जेली येशु ख्रिस्टमै मेरा परम पिता परमेश्वर हुन् भनेर म विश्वास गर्छु। सबै दाजुभाइ दिदी बहिनीहरूले यो गवाही सुन्नुहुनेले कति कष्टमा पर्नुभएकाहरूले तपाईँहरूले पनि विश्वास परम प्रभुमा गर्नुहोस् र नयाँ जीवन पाउनुहोस् भन्दै म तपाईँहरूलाई धन्यवाद। जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: झरिलो रसिलो, झरिलो रसिलो
2: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
1: कता हुनु बाटुले, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
2: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
1: हो र, फोन नम्बर बताऊ बताऊ।
2: लु टिप्नुहोस् त, 98-60-091-361, 98-60-091-361।
1: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
1: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
0: र 40225744

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना स्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02 98-41-53-54-02 र 98-10-33-64-06 98-10-33-64-06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
5: अत्यन्त जरुरी सूचना।
1: यस गुड न्युज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर काठमाडौँ, फोन नम्बर
1: 01-4770-754 01-4770-754
5: र 01-59-13-755 01-59-13-755।
6: गाउन भाडामा
7: गाउन भाडामा
6: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
1: अधिक जानकारीको लागि मोबाइल 9814687602 9814687602
5: र 9818251240 9818251240

0: बाजे कोटा
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चारो ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रेस इलेक्ट्रो वाल छँदैछ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9855174236 9855174236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरियासी सामान एउटै

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: पूर्वाग्रहबाट बस्नुहोस्। जयमसी आज शनिबार अक्टोबर 10 तारिक असोज 24 गते। आजको बाइबल लेखण्ड याकूबको पुस्तक 2 अध्यायको 9 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यदि तिमीहरूले मानिसहरूमा भेदभाव गर्छौ भने तिमीहरूले पाप गरिरहेका छौ। याकूबले मण्डलीलाई लेखेका छन्, मानव तिमीहरूको सभामा महँगो कपड़ा र सुनको औठी लगाएका कोही मानिस आउँछ र सँगै मैला कपड़ा लगाएको कोही गरीब मानिस पनि आउँछ। यदि तिमीहरूले त्यो धनी मानिसलाई बढ़ी आदर गरेर तिम्रो सिट दियो तर त्यो गरीबलाई चाहिँ तिमी त्यहाँ उभियौ वा त्यहाँ भुइँमा बस भन्यौ भने के यो भेदभावले तिमीहरूको सोचाइ खराब छ भन्ने देखाउँदैन? यदि तिमीहरूले मानिसहरूमा भेदभाव गर्छौ भने तिमीहरूले पाप गरिरहेका छौ। शुरूआती मण्डली द्रुत रूपमा बढ़नुको कारण त्यहाँ पूर्वाग्रह अर्थात भेदभावको कुनै स्थान नहुनु नै थियो। यद्यपि यहुदी र सामरीहरू एकअर्कालाई घृणा गर्थे तर येशूले निकोदेमस अर्थात एक यहुदी नेता र इनारको किनारमा भेटिएकी सामरी स्त्री जसले 5 पटक विवाह गरेकी थिइन् दुवैलाई आफ्नो हृदयमा स्थान दिनुभयो। शुरूआती मण्डलीले ओनेसिमस जस्ता भूतपूर्व दासलाई पनि उनका धनी भूतपूर्व मालिक फिलेमोनसँग एउटै टेबलमा बस्ने ठाउँ थियो। सुसमाचारले सबैलाई जहाँ सुके भए पनि ख्रिष्टको टेबलमा सम्मानको स्थान दिन्छ। भेदभावको पाप दुईवटा कुरामा अडेको हुन्छ, पूर्वाग्रह अर्थात पहिले नै नराम्रो सोच्नु र अनुमान अर्थात आफ्नै मनोमर्जीले अड्कल काट्नु र यी कुराहरूको तपाईँको जीवनमा कुनै स्थान हुनुहुँदैन। प्राचीन अगमवक्ता हबकुक परमेश्वरले उनलाई के भन्नुहुन्छ भनी सुन्न र हेर्नका लागि आफ्नो पहरामा चढेका थिए। यो कुरा तपाईँले हबकुकको पुस्तक 2 अध्यायको 1 पदमा हेर्न सक्नुहुन्छ। हाम्रो क्रिश्चियन जीवनको धेरै जसो समय परमेश्वरलाई आफ्ना कुराहरू सुनाउनुमा नै बित्छ, तर परमेश्वर हामीलाई के भन्दै हुनुहुन्छ भन्ने कुरा सुन्नका लागि हामी निकै कम समय दिन्छौ। भेदभाव र पक्षपातका बारेमा परमेश्वरसँग हामीलाई भन्नुहुने कुरा पक्कै छ, त्यसैले मानिसहरूलाई उहाँको प्रेमिलो नजरले हेर्न सकौं भनेर उहाँसँग सहायता माग्नुहोस्। यसो गर्दा तपाईँले केही मानिसहरूलाई विगतको तुलनामा फरक र सुन्दर रूपमा देख्नुहुनेछ। यसकारण परमेश्वरको नजरमा सबै मानिस समान र आदरणीय भएकाले हामीले आफ्ना पूर्वाग्रहहरू त्यागेर सबैलाई प्रेम सद्भाव र समानताको दृष्टिकोणले हेर्नुपर्छ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड। गुड न्युज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम
6: 2079।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। आदरणीय श्रोता, पहिलो तिमोथी 4:14 भन्छ, तिमीसँग भएका वरदानको अवहेलना नगर। सुधार गरिरहने एउटै उपाय भनेको अभ्यास गरिरहनु हो। न्यान्सी डोर्नन नामक सफल व्यवसायीले भनेकी छिन्, दुई बिन्दुहरू बीचको सबैभन्दा लामो दूरी भनेको छोटो बाटो हो। त्यो साँच्चै सत्य हो। यदि तपाईँ कुनै विशेष क्षेत्रमा वृद्धि हुन चाहनुहुन्छ भने त्यसको लागि के गर्नुपर्छ र कति मूल्य चुकाउनुपर्छ हिसाब गर्नुहोस् अनि त्यो मूल्य चुकाउने निर्णय गर्नुहोस्। राजा साउलको दरबारमा आइपुग्दा दाउदले अचानक बेडा वादकको रूपमा आफ्नो प्रतिभा पत्ता लगाएनन्। उनले आफ्नो बाबुको भेडा चराउने क्रममा एक्लो पहाड़हरूतिर वर्षौंको अभ्यासबाट यसलाई विकास गरे। पाउलले तिमोथीलाई निर्देशन दिए, मन नआउन्जेल धर्मशास्त्र पाठ गरी सुनाउनमा ध्यान देऊ। तिमीसँग भएका वरदानको अवहेलना नगर, यी कर्तव्यहरू पालन गर, तिनीहरूमा नै लागि बस्छ ताकि तिम्रो प्रगति सबैले देखुन्। जब तपाईँ वृद्धि हुन छोड्नुहुन्छ तपाईँ सिद्धिनुहुन्छ। प्रगति, सफलता र वृद्धि यत्तिकै हुँदैन, यसको लागि अनुशासन चाहिन्छ। अनुशासित व्यक्ति बन्ने कुनै सजिलो उपाय छैन। गत वर्षको विजेता यस वर्षको उपविजेता हुनुको कारण यो हो कि एउटा अभ्यास र अनुशासनको सन्दर्भमा थप कोशिश गर्यो तर अर्कोले गरेन। आफूले गर्नुपर्ने काम आफूलाई जाँगर चल्दा वा सहज हुँदा मात्रै गर्ने व्यक्ति पछाडि छोडिनेछ। सुधार अनुशासनबाट आउँछ। अनुशासित व्यक्तिले बहाना बनाउँदैन वा बहाना स्वीकार गर्दैन, उसले बहाना हटाउँछन्। विख्यात फ्रान्सेली लेखक फ्रान्सवा डेला रसफुकोले भनेका छन्, हाम्रा प्राय सबै गल्तीहरू तिनलाई लुकाउने हाम्रा उपायहरू भन्दा बढी क्षमायोग्य छन्। यदि तपाईँसँग अनुशासित हुन नसक्ने धेरै कारणहरू छन् भने बुझ्नुहोस् कि तिनीहरू बहानाका गुच्छा मात्रै हुन्। यदि तपाईँ परमेश्वरले तपाईँलाई जुन काम गर्न बोलाउनु भएको छ र त्यसमा सफल बन्न चाहनुहुन्छ भने ती सबैलाई चुनौती दिनु आवश्यक छ। यसकारण सफलताका लागि अनुशासन आवश्यक छ भन्ने यो उत्साह दिँदै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदाउन चाहन्छु। जय मसीह, नमस्कार।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: टाइम चेक।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिस्ती र मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रिष्ट येशु परमेश्वरको अनुग्रहले येशूको सन्देश कार्यक्रमको माध्यमद्वारा तपाईसँग भेट्ने मौका पाउँदा कलबरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित छु र साथै आजको सन्देशमा विश्वको सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनुहुने येशु ख्रिष्ट प्रभु परमेश्वरको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, आजको संसारमा सबभन्दा ठूलो मानिस को हो भन्ने प्रश्न सोधिएको खण्डमा तपाई हामी मध्येमा कतिले ख्याति प्राप्त शासनकर्ता, कतिले चर्चित राजनीतिज्ञ, कतिले खुबै चलाख मानिस, कतिले संसारले महापवित्र मानिएका मानिस, कतिले संसारको धर्मी मानिस आदिको नाम भनि नै हाल्छौं। यो स्वाभाविक नै हो, यो त हाम्रो आफ्नो विचार हो। तर यस विषयमा पवित्र धर्मशास्त्र बाइबल सत्य परमेश्वरको वचन येशूको सन्देशले के भनेको छ केही समय हेरौं। फिलिपी 2:3-11 यस्तो लेखिएको छ, स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रिष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनुभयो र मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमा र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। प्रेसवटा येशू ख्रीष्ट प्रभु परमेश्वर भएर पनि नम्र भएर यस संसारमा आउनुभयो। यस बारेमा हामी यहाँ हेरौं। येशू ख्रीष्ट परमेश्वरको संसार आगमन नै नम्रताको सबैभन्दा ठूलो नमूना हो। उहाँ स्वर्गबाट यस पृथ्वीमा आउनुभयो। बाइबलले कलसी 1:15-17 भन्दछ कि येशू ख्रीष्ट अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ। मत्ती 1:23 येशू ख्रीष्टलाई इम्मानुएल भनिएको छ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। कुनै मानिसले आफ्ना शारीरिक आँखाले परमेश्वरलाई देख्न सक्दैन, तर जब येशू ख्रीष्ट संसारमा आउनुभयो तब मानिसहरूले आफ्ना आँखाले उहाँलाई प्रत्यक्ष देखे। येशूलाई देखेर हामी परमेश्वरको चरित्र र गुणहरू पनि देख्न सक्दछौ। ख्रीष्ट चाहिँ परमेश्वरको प्रतिरूप मात्र हुनुहुन्न, उहाँ परमेश्वरको एकमात्र साँचो अवतार, यस संसारमा आउनुभएको स्वयं परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा बनाउनु भएको छ। त्यसैले जब परमेश्वर संसारमा आउनुभयो तब उहाँ मानिस येशू ख्रीष्टको रूपमा जन्मनुभयो। येशू सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, उहाँ हाम्रा जेठो दाजु हुनुहुन्छ। अब हामी पनि परमेश्वरको स्वरूपमा सृष्टि भएका हुनाले विश्वासद्वारा हामीहरू पनि संगी हकवाला भएका छौं। ख्रीष्ट सृष्टिका ज्येष्ठ मात्र हुनुहुन्न, उहाँ सृष्टिकर्ता नै हुनुहुन्छ। उहाँद्वारा नै सबै थोक सृष्टि भएका थिए। येशू ख्रीष्ट साँच्ची नै प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँले सबै थोकमाथि स्वर्ग र पृथ्वी दुवैमाथि अधिकार चलाउनुहुन्छ। सारा आकाशमण्डलका सिंहासनहरू, प्रभुत्वहरू, प्रधानताहरू र अधिकारहरूमाथि राज गर्नुहुन्छ। सबै देव देवताहरूमाथि, सबै दुष्टात्माहरू, भूतात्माहरू, सैतानिक शक्तिहरूमाथि पनि उहाँको अधिकार छ। येशू ख्रीष्ट आफ्नो महिमा स्वर्गमा छोडेर त्यागेर यस संसारमा एउटा सेवकको रूपमा जिउनलाई मानिसहरूका बीचमा आउनुभयो। आफैलाई रित्याइकन कमारोको रूप लिएर, कमारोको रूप धारण गरेर मानिस बनी जन्म लिएर यस संसारमा आउनुभयो। हामीहरू धनी हुन सकोस् भनेर उहाँ गरीब भएर यस संसारमा जन्म लिनुभयो। उहाँ जन्मदा उहाँलाई राख्ने ठाउँ पनि पाइएन। गाईको गोठमा गाईलाई दाना दिने दूधमा उहाँलाई सुताइएको थियो। उहाँको लागि पाती पौवा धर्मशाला आदि कतै पनि ठाउँ पाइएन। एकदमै गरीबहरू भन्दा पनि अति नै गरीब भएर जन्म लिनुभयो। उहाँले चाहनु भएको भए महाराजाको राजदरबारमा जन्म लिन सक्नुहुन्थ्यो। उहाँले आफैलाई अति नै होच्याउनु भयो ताकि हामी उचालिन सकौं। हाम्रै लागि उहाँ होच्याइनुभयो। यदि उहाँ कुनै राजाको दरबारमा जन्म लिनु भएको भएदेखि उहाँ हामी पापीहरूको सत्तामा मर्न सक्नुहुन्नथ्यो। संसारकै राजा भएर बस्नुहुन्थ्यो। उहाँलाई कसले विरोध गर्थ्यो र मार्ने थियो? अनि महान अगमवक्ता यसैयाले अध्याय 53 गरेको अगमबानी पूरा हुन पाउने नै थिएन। जुन अगमबानीमा यस्तो उल्लेख गरिएको छ, उसले हाम्रा दुःख भोग्यो, हाम्रा अपराधहरूका निम्ति छेडियो, उसको कोर्राको चोटले हामी निको भयौं, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ ताकि हामी निको हुन सकौं। हाम्रा अधर्महरू उहाँले बोक्नुभयो। यसै कारणले गर्दा येशु ख्रिष्ट प्रभु हाम्रै लागि उहाँ एकदमै गरीब भएर जन्मनुभयो। यसरी उहाँ नजन्मनु भएको भए हामी गरीब दुखीहरूसँगको सम्पर्क र सम्बन्ध नै हुने थिएन। ख्रिष्ट येशु मनुष्य भएर संसारमा आउनुभयो। उहाँ हर प्रकारले हामी जस्तै हुनुहुन्थ्यो र एक कुरामा मात्र उहाँ हामीभन्दा फरक हुनुहुन्थ्यो। जुन फरक चाहिँ यो हो कि हामी मानिसहरूले बारम्बार पाप गरिरहन्छौ, तर उहाँले कुनै पनि पाप गर्नु भएन। संसारमा हुनुहुँदा ख्रिष्ट मानिसको समानतामा हुनु भए तापनि उहाँ स्वयं परमेश्वर नै हुनुहुन्थ्यो, किनभने ख्रिष्ट येशूको शरीरमा परमेश्वर आफैले मानिसको रूप लिनुभयो। योहन्ना 1:1-10:3 येशु ख्रिष्ट मानिसको रूपमा जिउनलाई मात्र होइन तर मानिसहरूका निम्ति मर्नलाई बलिदान हुनलाई पनि तयार हुनुहुन्थ्यो। क्रूस चाहिँ नम्रता र सेवाको एउटा सर्वोच्च नमूना हो। येशु ख्रिष्टले स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनुभयो र उहाँ क्रूसको मृत्यु समय आज्ञाकारी रहनुभयो। उहाँ मानिसको रूपमा मात्र हुनुभएन, उहाँ त्यसभन्दा तुच्छ पनि हुनुभयो। उहाँ अपराधी झैं भएर क्रूसमा मारिनुभयो। त्यस जमानामा क्रूसको मृत्यु ज्यादै घिनलाग्दो मृत्यु थियो। रोमी साम्राज्यको चलन अनुसार सबभन्दा खराब र निच अपराधीहरू भन्दा अरू कोही सानो र तुच्छ हुन सक्दैनथ्यो। ख्रिष्ट येशु सबैभन्दा उच्च स्थानबाट सबभन्दा तुच्छ स्थानसम्म हाम्रा निम्ति ओर्लिनुभयो। येशु ख्रिष्टका चेलाहरूले येशु ख्रिष्टको जस्तै नम्र हुनलाई सिक्नु आवश्यक थियो। उनीहरूले अरूभन्दा आफू ठूलो हुनको लागि आपसमा झगडा गरेका थिए। उनीहरू नम्रताको पाठ सिक्नु आवश्यकता परेको थियो। मत्ती 20:20-28 याकुब र योहन्नाको लागि उनीहरूका आमाले एकजना येशुको दाहिने र अर्कोलाई देब्रेपट्टि येशुको राज्यमा राखिदिने विन्ती गरेको अरूले थाहा पाए। त्यसकारण ती 10 चेलाहरू याकुब र योहन्नासँग रुष्ट भएका थिए। उनीहरूले याकुब र योहन्नालाई दाहा गरेका थिए। उनीहरूले पनि याकुब र योहन्नाको जस्तै सम्मान र अधिकारपूर्ण पद ओहोडाको चाहना गरेका थिए। उनीहरू एउटाले अर्कालाई पछार्न तयार थिए। यी सबै सोच विचार मानवीय सोचाइ थिए। यसकारण येशूले उनीहरूलाई शिक्षा दिएर भन्नुभयो, अन्य जाति शासकहरूले अरूमाथि निरङ्कुश शासन गर्दछन् र ठूला थालुहरूले अरूमाथि अधिकार जमाउँदछन्, तर तिमीहरू यस्तो हुनुहुँदैन। जो ठूलो हुन इच्छा गर्दछ त्यो सेवक हुनुपर्दछ, त्यो कमारो हुनुपर्दछ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न अरूलाई आफ्नो प्राण दिन आए। संसारको नजरमा जसले अरूलाई आज्ञा गर्दछन् र शासन गर्दछन् तिनीहरू ठूलो भएको देखिन्छ, तर परमेश्वरको राज्यमा जसले कठिन समयमा धैर्य गर्दै अन्यायपूर्ण व्यवहार सहँदै बिना गनगन आफ्नो जीवन परमेश्वरको इच्छामा बिताउँदछन् तिनीहरू नै ठूला भएको मानिन्छ। संसारको अगुवापन र परमेश्वरको राज्यको अगुवापन ठिक विपरीत किसिमको छ। संसारको अगुवापन माथिबाट तलतिर जाने प्रकृतिको हुन्छ भने परमेश्वरको राज्यको अगुवापन तलबाट माथितिर जाने प्रकृतिको हुन्छ। संसारको अगुवापनमा आफ्नो मातहतमा रहेकाहरू माथि अधिकार जमाउने र शासन गरी ठूलो भैटो पल्ने प्रकृतिको हुन्छ भने परमेश्वरको राज्यको अगुवापन आफूसँग रहेकाहरूको सेवा गरी तिनीहरूलाई निर्माण गर्ने र माथि पुर्याउने कार्य हुन्छ। नमुनित जीवनबाट सेवकपन प्रस्तुत गर्नु नै येशूले सिकाउनु भएको अगुवापनको सार हो। युहन्ना 13:14-16 येशूलाई पछ्याउनेहरूले अरूहरूको सेवा गरेर येशूको नम्रता देखाउनु पर्दछ भन्ने कुरो ती येशूका चेलाहरूले सिक्नु परेको थियो। यस खण्डमा येशू प्रभुले चेलाहरूसँग गर्नुभएको माथिल्लो कोठाको सेवकाईलाई हामी देख्दछौ। यो एउटा तयारीको सेवकाई थियो किनकि यो सेवकाई उहाँ स्वर्ग गइसकेपछि चेलाहरूले गर्नुपर्ने सेवकाई थियो। खुट्टा धोइदिने काम एउटा विधि नभएर उदाहरण हो। पूर्वीय देशहरूमा अतिथिहरूको खुट्टा दासहरूले धोइदिन्थे। यहाँ येशू ख्रीष्टले पनि दासहरूको ठाउँ लिनुभयो, दासहरूले गर्नुपर्ने काम गर्नुभयो। प्रभु येशूले प्रभु भइकन पनि चेलाहरूको खुट्टा धोइदिनुभयो। तिनीहरूले पनि एक अर्काको खुट्टा धोइदिनु पर्दछ र एक अर्कालाई नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ भन्ने शिक्षा दिनुभयो। येशू गर्नुभएको देख्दा हामीलाई थाहा हुन्छ कि उहाँ आफ्नो सिंहासनदेखि उठ्नुभयो। उहाँले बाह्य महिमालाई एकातिर राख्नुभयो, दास बन्नुभयो र मानिसहरूको अघि नम्र हुनुभयो। फिलिपी 2:5-11 येशूको नम्रता स्पष्टसँग बुझ्न सकिन्छ। येशू प्रभुले सिकाउनु भएको यो सेवा हृदयदेखि नै नम्रतापूर्वक गर्नुपर्दछ। तर आजको संसारमा कति मण्डलीहरूले यो सेवकाई गरी टोपलेका हुन्छन्, केवल देखावटीको लागि, विधि विधान गर्नको लागि मात्र गरेका हुन्छन्। सेवा सकेपछि ती सेवा बमोजिमको नम्रता ख्रिस्टियनहरूमा देख्न विरलै पाइन्छ। देखावटी गर्नु, विधिको रूपमा कार्य गर्नु सजिलो छ, तर सच्चा हृदयले त्यस्तै हुनु येशू ख्रीष्ट प्रभुको शिक्षा र आदेश हो। प्रिय श्रोता, यस संसारमा परमेश्वर स्वयं नम्र बनी आउनुभयो, त्यसैले ख्रीष्ट येशूका जनहरूले पनि अरूहरूको सेवा गरेर नम्रता पालन गर्ने प्रयत्न गर्नुपर्दछ। हामीले आफ्ना अभिलाषा र इच्छामा सफलता, धन र लोकप्रियता जस्ता कुरालाई पहिलो स्थान दिनुहुँदैन। नम्रतापूर्वक अरूको सेवा गर्नुमा नै हामी इसाईहरूको मुख्य ध्यान हुनुपर्दछ। संसारको नष्ट हुने कुरा प्राप्त गर्नको लागि देखावटी भएर येशूको सेवक भए नटोपलौं। सच्चा हृदयले येशूको जस्तै जीवन जिउनलाई येशूको अनुग्रह तपाईमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

श्रोता मित्र, के तपाईँले येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्नुभयो? उहाँले तपाईँको कुरा सुन्नलाई पर्खिरहनु भएको छ। पवित्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशूमा हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति येशू क्रूसमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशू ख्रीष्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले येशू ख्रीष्टमाथि तपाईँको पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्। नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ। प्रभु येशूलाई आफ्नो जीवन सुम्पनको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु, मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एक पटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ड एन्ड लाइफ।
2: जयमसी अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। श्रोता, कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय पनि हामीलाई अवश्य लेख्नुहोस्। हामी तपाईँका प्रार्थना विषय परमेश्वर पितासँग प्रार्थना गर्नेछौ। श्रोता, लौ त लागौं आजको विषयतर्फ। हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा हामी तपाईँ समक्ष प्रस्तुत गर्दैछौ। हिजोको श्रृंखलामा पास्टर विनय भण्डारीज्यूले कसरी हाम्रो पुस्तालाई हामीले पुनर्ताजगी गर्न सक्छौ, ताजगी गर्न सक्छौ, यस विषयमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा प्रस्तुत गर्दैछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: तर हाम्रो नेपाली भाषी मण्डलीको ठुलो के अरे ठुलो हामी कहाँ चाहिँ चुक्दैछौ भने नि, हाम्रो मूल्य जुन लेभलमा चुकाउन पर्ने त्यो लेभलमा चुकाउँदैनौ अनि महिमा चाहिँ धेरै ठुलो खोज्दैछौ, परमेश्वरको काम चाहिँ ठुलो रूपमा खोज्दैछौ। तर अब तपाईँ आफै विचार गर्नुहोस् न, तपाईँ र मैले कुन लेभलको मूल्यलाई चुकाउँदैछु? यसोले भन्नुभयो म बढाउँछु, सबैले भन्दा बढाउँछु। तर यसोले मैले पिएको खचौरा पिउन सक्छौ तिमी? मैले जुन लेभलको बलिदान गरेको छु त्यो बलिदान तिमी चुकाउन सक्छौ? अनि आजको दिनमा नि मैले कुनै पनि प्रभुको दासको सेवकाई बढ्यो अरे, म भन्दा खतरा गर्यो अरे, हाम्रो मण्डली भन्दा अरूले खतरा गर्यो अरे भन्दा म किन अहिले चाहिँ किन म इनसेक्योर हुँदिनँ, असुरक्षित हुँदिनँ भने नि, मेबी परमेश्वरले यो मण्डलीले भन्दा अर्को मण्डलीले ठुलो बलिदान गरेको देख्नु भयो। अनि जहाँ पनि बलिदान हुन्छ त्यहाँ त महिमा त खसेकै छ। आमेन। पुरानो नियममा हेर्नुहोस् त, तपाईँले जहाँ पनि बलिदान भएको छ, जहाँ पनि सेक्रिफाइस भएको छ, जहाँ पनि बलिदान गरिएको छ, त्यहाँ परमेश्वरको महिमा उत्रिएको छ। मेबी कोही व्यक्तिलाई परमेश्वरले चलाउँदैछ भने त्यो व्यक्तिले ठुलो मूल्य चुकाएको हुन पर्दछ। पर बसेर यो त यस्तो, यो त्यस्तो, त्यस्तो भन्नुभन्दा उसले कतिको मूल्य चुकाएको छ, कति लामो प्रार्थना गर्दैछ, कति लामो बाइबल पढ्दैछ, कति लामो प्रभुमा उसले कतिवटा कुरालाई नो भन्दैछ, उसले अरू साथीहरूसँग हिँड्ने कुरालाई नो भन्यो होला, स्क्रिन टाइमलाई नो भन्यो होला, उसले ओ फोनलाई नो भन्यो होला, उसले कतिवटा कुरालाई नो भन्यो होला। अनि हामी पर बसेर जज गर्दैछ, ए प्रभुले नि त्यो व्यक्तिलाई चलाउँदैछ भनेर। तर त्यो व्यक्तिले कति मूल्य चुकाएको छ हामी धेरैलाई थाहा छैन, धेरैलाई थाहा छैन। त्यही भएर तपाईँले बाइबलमा पनि हेर्नुभयो भने नि, बाइबलमा पनि हेर्नुभयो भने एलिसाले एलियालाई के भन्छ, तपाईँको दोब्बर भाग दिनुहोस् भन्दाखेरि एलियाले के भन्छ, साह्रै गाह्रो कुरा पो माग्यौ त हौ तिमीले। किनभने परमेश्वरको महिमाको लागिलाई चाहिँ नि यो चाहिँ नि सतह आउने कुरा होइन, परमेश्वरको महिमा चाहिँ नि डेलिभरेट वेमा, त्यसलाई चाहिँ नि प्रभु त्यो महिमाको लागिलाई चाहिँ नि म मूल्य चुकाउनका लागिलाई रेडी छु। यो फोन मैले किन, अब यो फोन कुनै पो मैले किनेको रहेन रहेछ त, यहाँ त फेरि तपाईँको हातमा भएको फोन तपाईँकोमा किन छ, तपाईँले त्यही बराबरको मूल्य चुकाउनु भयो र त छ नि त। आज हामीले के देख्न चाहन्छौँ, त्यही बराबरको मूल्य चुकाएका छौँ। एक दिन भोकै रहनु पर्यो भने हामीलाई कति साह्रो पर्छ, कति साह्रो पर्छ। एक दिन चाहिँ एभ्री के अरे सेवकाईको स्केड्युल भन्दा अर्को एउटा सेवकाई थपियो भने हामीलाई यता मिलाउनु, उता मिलाउनु, यता मिलाउनु कति कति गाह्रो पर्दछ। तर म तपाईँलाई भनौँ, परमेश्वरले अन्तिम दिनको मण्डलीलाई तयार पारेको महिमाको लागि बलिदान माग गर्नुहुँदछ। आमेन। मलाई यो मराबेनको मैले मराबेनको चर्चको बारेमा मैले नसुनेको रहेछ, मैले पास्टर ड्यानियलको मुखबाट सुनेको कता कता, अनि मलाई अझै कहाँबाट क्लियरिफिकेसन भयो भने, अझै योबाट उत्साह चाहिँ कहाँबाट मिल्यो भने, पास्टर रोन कार्गे आउनु हुँदाखेरि उहाँले के अरे मराबेन चर्चको स्ट्राटेजीको बारेमा बताउनु भयो। रेफ्युजी ब्याकग्राउन्डको मान्छे, आफ्नो देशबाट निकालिएको व्यक्ति, जर्मनीमा ओ उनीहरू आश्रय रेफ्युजीको स्टेजमा बसेको व्यक्तिहरूले चाहिँ नि घनघोर प्रार्थना गर्न लागे। उनीहरूले प्रार्थनाको कुरोलाई कहिले पनि के गरेन, सम्झौता गरेन।
4: होइन आज कोही कोही बेला म आफैलाई पनि के भन्छु, जुन लेभलको कौशिलाले जहिले पनि मलाई भन्ने कुरो चाहिँ के हो भने, जुन लेभलको परमेश्वरले काम गर्न चाहनुहुँदैछ, जुन लेभलको प्रभुले काम गर्दै हुनुहुन्छ, त्यो लेभलको हामीले प्रार्थना गरेका छौँ के त. कोही कोही बेला म तपाईँलाई भनौँ, तपाईँको जीवनमा आएको आशिष, तपाईँको परिवारमा भएको परमेश्वरको काम नि मेबी तपाईँको प्रार्थनाले भन्दा पनि ज्यादा कसैले गरेको प्रार्थनाको कारणले पनि हुनसक्छ हुनसक्छ. हेर्नुहोस् है, पत्रुस झ्यालखानमा थियो, झ्यालखानमा हुँदाखेरि चाहिँ नि पत्रुसको प्रार्थनाको कारणले गर्दाखेरि पत्रुस झ्यालखानबाट आएको होइन, मण्डलीले गरेको प्रार्थनाको कारणले. कोही कोही बेला हामी के गर्दा छ, ओहो म त खत्रै पो आत्मिकी रहेछु त, खत्रै परेछ, ना ना ना ना धोकामा नपरौ हामी. कसैले तपाईँको लागि घनघोर प्रार्थना गरेका छन् आमेन. कोही कोही बेला म अर्को ठाउँमा जाँदाखेरि प्रार्थना गर्ने टाइम पनि पाउँदिन, बिहान पुग्यो दुई तिन घन्टामा त प्रचार गर्ने टाइम हुन्छ, राम्रोसँगले ड्रेस पनि लाउन पाएको हुँदैन, तर त्यहीँ चाहिँ गएर खतरा प्रचार गर्दा चाहिँ नि, प्रचार गर्दा चाहिँ खतरा हुन्छ, फेरि यसो कलर समातेर खतरै पो रहेछ क्या हो म जस्तो लाग्छ. फेरि मलाई आफैलाई यसो समातेर प्रार्थनै नगरेको व्यक्ति गएर पुलपिटमा चढेको तैँ होइन र, तेरो लागि त कसैले प्रार्थना गरे त्यही भएर पो प्रभुले घनघोर चलाउनु भयो त. कोही कोही बेला तपाईँ र म पनि नि हामीले आफैलाई सोच्न पर्छ. इनफ्याक्ट तपाईँको लागि कसैले प्रार्थना गरेन भने पवित्र आत्माले चाहिँ तपाईँ र मेरो लागि प्रार्थना गरिरहनु भएको छ आमेन. अब आफै विचार गरौँ त, हामी यो मोराविन चर्चको जस्तो स्ट्राटेजी लिएर हिँडौँ त. हामी कसैले अस्तिदेखि मलाई भनेको चेन प्रेयर चेन प्रेयर चेन प्रेयर चेन प्रेयर चेन प्रेयर. अब उता नेपालमा हुँदा त चेन प्रेयर सजिलो थियो, कसैकोमा मोबाइल थिएन, कसैकोमा केयर गिभर थिएन, कसैको काममा जानु थिएन, केही थिएन. त्यो सुविधामा त जसले पनि समय निकाल्न सक्छ, तर अब असुविधामा समय नहुँदाखेरि समय निकाल्न चाहे त्यो हो बलिदान. आमेन आमेन, सबैले भन्नु न आमेन, हालेलुया. यस कारणले गर्दाखेरि यीशुले के भन्नुभयो, मैले लिएको बत्तिसमा लिने हो भने त प्रभुले स्वतः तिमीहरूलाई बढाउनुहुन्छ. आमेन, मैले लिएको मैले पिएको कछौरा तिमीहरूले पिउने हो भने त तिमीहरूले स्वतः परमेश्वर. को कोले डिजिएस दिनाकरणको बारेमा सुन्नु भएको छ, सुन्नु भएको छ? डिजिएस दिनाकरणको बारेमा तपाईँले प्रचार हेर्नुभयो भने नि, सिम्पल वर्ड गड, यसरी बोल्नु, गज यो टियर भन्दा त नि हाम्रो चर्चको मान्छे हुनु त है कतिजना निदाइसक्छ त्यो स्लो स्पिडमा आउँदा त नि. कति बार यो स्पिडमा प्रचार गर्दा त कोही कोही कोही कोही घुरिरहेको देख्छु, अनि यो स्लो टाइपले. तर तपाईँलाई थाहा छ ती व्यक्तिको जीवनमा चाहिँ नि एक दिनमा चाहिँ नि सातदेखि आठ घन्टासम्म प्रार्थना गर्थे अरे. तब उसले चाहिँ सिम्पल प्रचार गर्दा पनि कोही मान्छेको चाहिँ नि बोलीमा किन अभिषेक छ भन्दाखेरि नि टेक्निकको कारणले गर्दा होइन, उनीहरूले बलिदान गरेका थिए. आमेन आमेन. पास्टर ड्यानियल छेत्रीले एकताल उहाँको होली स्पिरिटको सेसनमा बस्नु भएको थियो अरे, डिजिएस दिनाकरणको आउनु भयो अरे, क्लास गुड मर्निङ जय मसी भन्नुभयो अरे. यसो हेर्दा पुड्के पुड्के यी व्यक्तिले के चाहिँ प्रचार गर्छ नि हो भन्ने जस्तो लाग्यो अरे. पवित्र आत्माको बारेमा म पढाउँछु भन्दा त खत्रै हुनपर्ने, व्यक्तित्व बोकेको पर्सनालिटी बोकेको मान्छे त खत्रै हुनपर्ने भनेर पछाडि बसेर सोच्दै थिएँ अरे. होइन, सोच्दा सोच्दै सोच्दा सोच्दै लेस लेस स्ट्यान्ड इन आवर फिट, हामी आफ्नो पाउमा उभियौँ, म तपाईँहरूको लागि प्रार्थना गर्छु भनेको अरे. यसो आँखा बन्द गरेको मात्रै उसलाई थाहा छ अरे कि, तलबाट चाहिँ नि उछिटिएर चाहिँ नि ऊ पुलपिटमा आइपुगेको थियो अरे, पुलपिटमा आइपुगेको थिए. कोही कोही व्यक्ति तपाईँले देख्नुहुँदैछ उनीहरूले नबोले भने अभिषेकको अनुभव हुन्छ, किनकि उनीहरूको जीवनमा भएको अभिषेक चाहिँ नि उनीहरूले चुकाएको मूल्यद्वारा. आमेन. अब अहिले हेर्नुहोस्, मेरो वेट बढ्दैछ किन, मैले मूल्य चुकाएको छैन, जे भेटे त्यही बजाएको छ, जे भेटे त्यही बजाएको छ. अझै 40 लागेपछि त सबैले भन्थे नुडल धेरै नखानु, चाउमिन धेरै नखानु, थुक्पा धेरै नखानु, अनि किनभने तिमीहरूको मेटाबोलिजम चाहिँ के अरे त्यति पावरफुल हुँदैन. अब हामीलाई त्यही मनपर्छ, त्यही खान पर्छ. सुरुमा त वेट बढेको जस्तो लाग्दैन, तर आज तपाईँले जतिले पनि वेट मेन्टेन गरेको देख्नुहुन्छ उनीहरूले के खाँदैन तपाईँले कहिले देख्नु भएको छ?
5: देख्नै भएको छैन
4: अनि परबाट हेरेर यस्तो त हुनपर्ने त तर यस्तो हुनपर्ने त सबैले नै भन्छ तर त्यस्तो उसले चाहिँ के खाँदैन हो त्यो कुरा चाहिँ हामी भन्दैनौ मैले एकजना प्रभुको दासको गवाई सुन्दै थिएँ हौ तपाईँ त बुढेसकालमा पनि धेरै फिट हुनुहुन्छ त भन्दा नि उसले के भने अरे मैले स्वादको लागि नखाएको त 20 वर्ष भइसक्यो अरे हामीले जे जे खान्छौँ त्यो स्वादकै लागि मात्रै खाइरहेको छ स्वादकै लागि राति 12 बजे पनि चटपटे स्वादकै लागि खाएको 12 बजे त सुत्नु पर्ने हो नि त होइन तर मैले भन्न चाहेको कि कसैको पनि राम्रो हेल्थ देख्दै हुनुहुन्छ भने उनीहरूले केही न केही मूल्य चुकाएको छ अनि कसैले पनि सेवकाईमा राम्रो गर्दैछ भने नि उनीहरूले केही न केही चुकाएको छ आमेन यो मोराभेन चर्चले चाहिँ नि 100 वर्ष लगाएर चाहिँ नि गरेको प्रार्थनाले चाहिँ नि यो मण्डलीलाई सानो मण्डलीलाई चाहिँ नि संसारभरि लिएर गयो के र मैले पढ्दै थिएँ उनीहरू कुन कुन देशमा गयो इन्डियामा गएको रहेछ नेपालमा गएको रहेछ वेस्ट इन्डिजमा गएको रहेछ उनीहरू वेल्स भन्ने जग्गामा गएको रहेछ अनि जहाँ जहाँ पनि जान्थे नि यिनीहरू चाहिँ नि जागृतिको आगो बाल्ने व्यक्तिहरू हुँदथ्यो अनि आज म मण्डलीलाई उत्साह गर्न चाहँदछ हामी के मूल्य चुकाउँदैछौँ त्यो जागृतिको लागि मूल्य चुकाउँदैछौँ हामी मूल्य चुकाउँदैछौँ जब पनि हामी मूल्य चुकाउने कुरा गर्दछौँ नि जहाँ पनि सेक्रिफाइस हुँदछ परमेश्वरले त्यहाँ चाहिँ के गर्नुहुँदछ परमेश्वरले नि आफ्नो महिमालाई खनाउनु हुँदछ आमेन आमेन मैले भर्खर यो सुरु गरे पढ्नका लागि अनि मैले यो के अरे मुसाको जीवनले नि साह्रै छोएको कुरा मुसा 40 वर्षसम्म प्रभुसँग नहिँडेको व्यक्ति 40 वर्ष ब्याकस्लाइड भएको व्यक्ति हो 80 वर्षको उमेरमा प्रभुको बोलावट भयो त्योभन्दा अगाडि उसले प्रार्थना के हुन्छ केही जानेको छैन तर मजाको कुरो चाहिँ उसलाई परमेश्वरले बोलाइसकेको बादमा उसले प्रार्थनाको जीवन सुरु गरेको छ प्रभुको उपस्थितिमा जाने सुरु के अरे जीवनलाई सुरु गरेको छ मलाई मजा लागेको कुरो परमेश्वरले बोलाइसकेको बादमा कोही कोही बेला कस्तो हुन्छ बोलाउनु भन्दा अगाडि चाहिँ घनघोर प्रार्थना गर्छ तर बोलाइसकेको बादमा प्रार्थना गर्दैन तर मुसाको जीवन चाहिँ ठिक उल्टा छ बोलाइसकेको बादमा परमेश्वरमा नि उसले घनघोर प्रार्थनाको जीवनलाई कायम गरेको छ आमेन कोही कोही बेला नि सबैभन्दा साह्रो के अरे धोका दिने कुरो के हो थाहा छ असफलता होइन सफलता हो ठिक भएको जस्तो लाग्छ सबै ठिक भएको जस्तो लाग्छ अनि मैले मेरो किताबमा लेखेको पनि थिएँ के अरे ड्रिमर्स क्वालिफिकेसन सबैभन्दा मान्छेले सम्हाल्न नसक्ने चाहिँ नि असफलता होइन सफलता हो हामीलाई सबै कुरा भनेको जस्तो होस् त हामीले प्रार्थनालाई घटाउँछै घटाउँछौँ घटाउँछौ घटाउँछौ तर मुसाको जीवनमा त्यस्तो छैन प्रचण्ड रूपमा प्रभुले प्रयोग गर्दाखेरि पनि नि मुसाको चाहिँ नि त्योभन्दा अगाडि प्रार्थना नगरे त पनि बोलावट पाइसकेको बादमा चाहिँ नि घनघोर प्रार्थना गरेको छ किन उसलाई थाहा छ कि म परमेश्वर बिना चाहिँ नि यो ठूलो कामलाई कहिले पनि एक्लै सम्हाल्न सक्दिन अनि कोही कोही बेला तपाईँ र म पनि यो यो यो कुरो याद गर्न आवश्यक छ प्रभुले यहाँदेखि उता तपाईँ र मलाई बोलाउँदै गर्नु हुँदाखेरि चाहिँ प्रार्थनाको कुरा बढाउन आवश्यक छ आउनुहोस् त व्यवस्था विवरण 34:10-12 हामी पढ्नेछौँ व्यवस्था विवरण ल अलिक अगाडि आएको छ व्यवस्था विवरण त्योभन्दा अगाडि ल सुरुको पद ल व्यवस्था विवरण 34:10-12 हामी पढ्नेछौँ हामी एकसाथ पढ्नेछौँ त्यही हो हामी एकसाथ पढ्नेछौँ ल रेडी 1 2 3 गो त्यस समयदेखि इजरायलीहरूमा मुसा जस्तो कोही अगमवक्ता खडा भएका छैन जसलाई परम प्रभुले कसरी हेरे मुखामुख चिन्नु हुन्थ्यो अनि यहाँ हेर्नुहोस् है जब परमेश्वरले मानिसलाई चिन्नुहुन्छ तब त्यो मान्छे कहिले पनि एउटै लेभलमा बस्दैन आमेन भन्नुहोस् न 11 पदले के भन्दछ तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरू कहाँ उनका समस्त देशमा आश्चर्य चिन्ह र अचम्मको कामहरू देखाउनलाई परम प्रभुले के गर्नुभयो पठाउन भयो हेर्नुहोस् है पहिला कसले चिन्नु भयो परमेश्वरले सबैले मसँग भन्नु त आमेन
3: यहाँ चाहिँ यो भनेको छैन है, मोसाले परमेश्वरलाई चिन्थ्यो भनेको छैन, किनभने मोसेस बिङ अ लेसर क्यान नो अ ग्रेटर. हेर्नुहोस् अहिले जो कोहीले पनि पास्टर विनयलाई जान्दछ, अब फर इक्जाम्पल बुझाउनका लागिलाई, तर पास्टर विनयले सबैलाई नजान्न सक्ला.
4: कोही कोही बेला म बाटोमा हिँडिरहेको हुन्छु, जय मसी भन्नुहुन्छ, अनि त्यहाँदेखि चिन्नुभयो मलाई, अनि त्यहाँदेखि चिने नि हजुर कस्तो हुनुहुन्छ भन्छु, अन्त राम्रै छु जय मसी गएँ ल, अनि कौशीलाई अलिक पर पुगेपछि चिन्नु भयो भने कहाँ चिन्नु, कहाँ चिन्नु, अब जय मसी फर्काएको मात्रै हो. हेर्नुहोस् है, जब हामी माथिल्लो लेभलमा हुन्छौँ, हेर्नुहोस् है, माथिल्लो लेभलमा हुन्छौँ अरूलाई हामी त्यति चिन्दैनौँ, किन सबैलाई चिन्नका लागिलाई साह्रो पनि पर्छ. तर साधारण विश्वासीले एउटा पास्टरलाई चिन्न सक्छ, तर यहाँ बाइबलले के भनेको छ, एउटा साधारण मोसाले महान परमेश्वरलाई चिनेको होइन अरे, महान परमेश्वरले चाहिँ कसलाई चिनेको अरे, चिनेको रहेछ मोसालाई, साधारण ब्याकस्लाइड भएको व्यक्तिलाई, आमेन, चिन्न भएको रहेछ. हेर्नुहोस् है, यसको मतलब म परमेश्वरलाई चिन्छु त्यो एउटा कुरा हो.
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ. के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ. सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एक मात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्. मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु. मलाई क्षमा दिनुहोस् प्रभु. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. प्रभु येशूको नाममा आमेन. श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ. उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ. कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ. आजलाई कार्यक्रमको समय सकिएको छ. आउँदो श्रृंखलामा यस्तै यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ. तबसम्मको लागि बिदा दिनुहोस्. हवस् त, जय मसीह, नमस्ते.

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रेसता जय मसी तथा नमस्ते। प्रेसता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेसता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। दोस्रो राजाको पुस्तक 17 अध्यायबाट 18 23 पदसम्म पढ्दैछु। दोस्रो राजा 17 अध्याय 18 पददेखि 23 पदसम्म। यसकारण परमप्रभु इजरायलसित अति क्रोधित हुनुभयो र उनीहरूलाई आफ्नो सामुबाट हटाउनुभयो, अनि यहुदाको कुल बाहेक अरू कुनै कुल बाँकी रहेन। यहुदाले पनि परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालन गरेन, तर इजरायलले बनाएका तिनीहरूका विधिहरूमा हिँड्यो। तब परमप्रभुले इजरायलको सारा वंशलाई नै इन्कार गरिदिनुभयो, तिनीहरूलाई कष्ट दिनुभयो र तिनीहरूलाई आफ्नो सामुदेखि नफालीसम्म तिनीहरूलाई लुट्नेहरूको हातमा सुम्पिदिनुभयो, किनकि उहाँले इजरायललाई दाउदको घरानाबाट च्यातिदिनुभयो। अनि तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए, अनि यारोबामले इजरायललाई परमप्रभुको पछि लाग्नबाट धकेलिदिए, तर तिनीहरूलाई ठूलो पाप गर्न लगाए, किनकि इजरायलीहरू यारोबामले गरेका तिनका सबै पापहरूमा हिँडे, तिनीहरू तीबाट हटेनन्। यसैले परमप्रभुले आफ्ना सबै दासहरू अर्थात भविष्यवक्ताहरूद्वारा भन्नुभए अनुसार उहाँले इजरायललाई आफ्नो सामुबाट हटाइदिनुभयो। यसैले इजरायल आफ्नो देशबाट असुरमा लगियो र आजको दिनसम्म त्यही छ। आमिन। प्रेसता हामीले कतिजना नयाँ विश्वासीलाई थाहा नहोला इजरायल अथवा यहुदा भनेको छ। इजरायलीहरू यहुदी नै हुन्, तर यहुदा चाहिँ याकुबको 12 छोराहरू मध्येमा एउटा छोरा यहुदा, जसको सन्तानबाट राजा उत्पन्न भयो। अनि तर उनीहरू चाहिँ विश्वासयोग्य भइरह्यो भनेको छ। अरू पनि विश्वासयोग्य थियो, तर समय बित्दै जाँदा के परिस्थिति हुँदाखेरि विभिन्न गर्दै गरे, नगर्ने कामहरू पनि गर्न थाले। हामी पनि कतिपल्ट त्यस्तै हुन्छौँ। प्रभु यीशुलाई ग्रहण गरेर हामी कतिजना राम्रै बाटोमा हिँड्छौँ, हिँड्नुपर्ने बाटोमा धर्मशास्त्र पढ्दै पालन गर्दै सुन्दै पालन गर्दै सिकाउँदै रहन्छौँ, राम्रो हो। तर बिस्तारै बिस्तारै परमेश्वरको वचन पढ्न छोड्ने, वास्ता नगर्ने अथवा जानेकै हो भनेर हामी पढ्न अध्ययन गर्न सिकाउन लापरवाही गर्यौँ भने यहुदा र इजरायल जस्तै हुन्छौँ। इजरायलीहरू मध्येमा यहुदा भनेर यहाँ छुटिएको छ, किनभने यहुदा र अर्को पनि जम्मा यहुदासँग अढाई कुल चाहिँ, यहुदा त विश्वासीको भइगयो, दाउदको कुल जो यहुदा भनिन्छ जहाँबाट शासक आउनुपर्छ भनेर भएको अगमबानी अनुसार शासक थियो, उनीहरूको बोली अनुसारको जीवन जिउँथे। तर यहाँ अहिले हामीले पढ्दाखेरि यहुदाले पनि इजरायलको भाका लिए, इजरायलले पाप गर्दा कस्तो दण्ड पाए देखेको थियो, र पनि पछि उनीहरूले बिस्तारै बिस्तारै उनीहरूले त्यो पनि भुले। पहिला पहिला त हामीले पाप गर्नु हुँदैन, परमेश्वरको सामनेमा गल्ती गर्नु हुँदैन भन्ने कुरो इजरायललाई थाहा थियो, राम्रो बाटोमा हिँडे, तर पछि फेरि उनीहरू पनि छोरा नातिबाट त्यस्तै गल्ती हुनु गयो र उनीहरू पनि इजरायल जस्तै अर्काको देशमा इजरायलीहरू

0: असुरहरूको देशमा बन्धुवाईमा लग्यो भनेको छ। असुर देशले उनीहरूलाई है, एउटा सानो देश इजरायल हो जुन चाहिँ इजरायलीहरू अथवा सामरिया जसको राजधानी हो, अनि दुई भागमा बाँडियो। यता अराइको यहुदापट्टि थियो सानो, तर उनीहरूले राम्रो आराधना गर्थे र उनीहरू रहिरहे। यरुसलेम चाहिँ आराधनाको ठाउँ हो भनेर वचनमा, परमेश्वरको वचनमा लेखे अनुसार यरुसलेममै आराधना, परमेश्वरको भवनमै मन्दिरमै आराधना गर्थे। तर छुटिएपछि इजरायल चाहिँ इजरायल भनेर उनीहरूको नाम भयो। हुन त इजरायल ठुलो थियो, 9.5 कुल धेरै थियो, उनीहरूलाई मान्नु आदर गर्नुपर्ने थियो। जहाँ धेरै संख्या हुन्छ, जहाँ शक्तिशाली हुन्छ, ठाउँ पनि ठुलो, मान्छे पनि संख्या धेरै, अनि भविष्य मान्यता त भइहाल्छ, आदर गर्छ। तर त्यहाँ समस्या थियो, शक्तिशालीहरू नै ठुलो नै पहिला असुरहरूले उनीहरूलाई बन्धकमा लगे, आक्रमण गरे, जिते, मारे, रहेकोलाई बन्धकमा राखे, अथवा कमरा कमरी जे पनि अब है, कति ठुलो समस्या हो। अनि यहुदा सानो देश भए तापनि परमेश्वरको आदर र आराधना राम्रोसँगले गरेकोले गर्दा बाँचेका थिए संकट, समस्या, महामारी, आक्रमण, युद्ध जे पनि भनौँ। तर अहिले हामीले पढ्दाखेरि 19 पदमा यहुदाले पनि भनेको छ, यहुदाले पनि परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालन गरेनन् भनेको छ। तर इजरायलले बनाएका तिनीहरूका विधिहरूमा हिँड्यो, परमेश्वरको भन्दा पनि इजरायलले जे गर्यो त्यो राम्रो लाग्यो। कतिपल्ट हामी पनि त्यस्तै हुन्छौँ, प्रार्थना, आराधना, संगति, परमेश्वरको वचनलाई लत्याउँदै, व्यवस्था गर्दै, बिस्तारै वचनलाई पढ्न, अध्ययन गर्न, पालन गर्न, सिक्न, सिकाउन लाप्रे गर्दै जान्छौँ। तब यस्तै हुन्छ, इजरायलीहरू पहिला यहुदा इजरायल अथवा सानो देश भए तापनि 12 कुलको एउटै ठाउँ, एउटै देश थियो। तर उनीहरूमा पाप गर्नेहरूलाई परमेश्वरले के भन्दैछ, इजरायल उनीहरू छुट्यो सुलेमानको मृत्युपछि राज्य दुई भाग भयो भनेको छ। र यहाँनिर सुलेमानको छोरा चाहिँ यारोबाम, उसले राज्य गर्दा उसले पाप गर्न लगायो भनेछ। तर यारोबामले पाप गर्न लगाएको होइन, यहाँनिर 21 पदमा के भनेको छ भने, दोस्रो राजा 17:21, किनकि उहाँले इजरायललाई दाउदको घरानाबाट च्याटी दिनुभयो, अनि तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए, अनि यारोबामले इजरायललाई परमप्रभुको पछि लाग्नबाट धकेलिदिए, तर तिनीहरूलाई ठुलो पाप गर्न लगाए। आमिन। यिनीहरू दुई भाग भइसकेपछि सुलेमानको छोरा रहबामले पाप गर्न लगाएर पापी भएको भनेको छैन। यहाँ पहिल्यै परमेश्वरको योजना अनुसार परमेश्वरले छुट्याइदिनु भयो, रहबामलाई राजा बनाए, अनि उसले पनि थपे पाप गर्न। पहिले इन्द्रु पापी भनेको छ, अहिले हामीले पढिहाल्यौँ 19 पदभन्दा पहिला, इन्द्रु परमेश्वरको क्रोध इजरायलमा परिसकेको थियो, अति भयानक क्रोध पर्यो भनेको छ 18 पदमा, अहिले सुरुमै पढेको। त्यस पछाडि हामीले कतिपल्ट आफ्नै आमा बुवालाई दोस्याउँछौँ, शासकहरूलाई पनि दोस्याउँछौँ, जसलाई पनि फलनाले गर्दा फलनाले। यहाँनिर परमेश्वरको वचनले हामीलाई के सिकाउँदैछ भने, हामीलाई त अरू मान्छे, चाहे शत्रुले भनौँ, चाहे मित्रले भनौँ, चाहे परिवारले भनौँ, आफ्नै छोराछोरीले हामीलाई धोका दिन्छ, आमा बुवाले, मित्रले, समाजले, सरकारले होइन, अथवा विदेशीहरूसम्म हामी डराउँछौँ, विदेशीले हामीलाई हेपियो भन्छ। तर हामीले आफ्नो ठाउँमा बसेर राम्रो समय हुँदाखेरि व्यवस्था गऱ्यौँ, मनपरि गऱ्यौँ भने हामीलाई जसले पनि हेप्न सक्छ। कसैले हेपेको हामीलाई मन पर्दैन, हामी छोड्दैनौँ, मान्दैनौँ भन्छौँ, कसैको हामी अधिकारमा हामी बस्न चाहँदैनौँ, मरे पनि भन्छौँ, तर बस्नु परिरहेको हुन्छ। इजरायलमा त्यस्तै भयो, अहिले पनि हामी देख्दाखेरि संसारमा त्यस्तै छ। अनि हामीले एउटा देशले अर्कोलाई, एउटा समाज, एउटा गाउँले, जिल्लाले अर्कोलाई है, अञ्चल भनौँ, छिमेकी देश भनौँ, आफ्नै परिवारमा, चर्चमा पनि त्यस्तै। जब तपाईँ र म परमेश्वरको वचनलाई पढ्दैनौँ, पालन गर्दैनौँ, प्रार्थनामा इमान्दारी, लगनशील बन्दैनौँ, अरू काम त गर्छौँ तर प्रार्थना र वचन बाहेक, तब चाहिँ हामीमा संकट हुन्छ। चर्चभित्र होस्, चाहे समाज गाउँमा होस्, चाहे सरकारसँग होस्, चाहे अरू देशसँग होस्, अहिले हामीले पढेको अनुसार चाहिँ जब हामीले परमेश्वरलाई मन नपर्ने काम जीवन बिताउँछौ, आफूलाई मनपर्ने मात्रै जानेको छौ राम्रो काम गर्नु है, इजरायलले जानेको थियो तर अरू देशहरूले गरेको जस्तै गर्यो, तब परमेश्वरले त्यस्तो गर्नेहरूलाई, यहुदा चाहिँ राम्रो आराधना गर्ने थियो र उनीहरूलाई परमेश्वरले छुटाउनु भयो, दुई भाग गराउनु भयो। कोही मान्छे थियो, शासक थियो, राजा थियो, जो भाग पनि जोसुकै भए तापनि हामीले अरूलाई दोस्याउँछौ है, तर होइन, तपाईँ हामीले परमेश्वरलाई आदर गर्यो भने चाहे ठुलो मान्छे, चाहे सानो मान्छे, चाहे ठुलो देश, चाहे सानो देश, परमेश्वरले हामीलाई जोगाउनुहुन्छ। यहुदाले इजरायलको पापहरू जानेको थियो, देखेको थियो, सतर्क रहेको थियो, तर समय बित्दै जाँदा उनीहरूले पनि पाप गर्दा दण्ड पाउँछ, मासिनु नासिनु, दुःख पाउनु पर्छ भनेर थाहा थियो। आफू, आफ्नो परिवार कस्तो हालत उनीहरूले देख्यो इजरायलको, तर पनि समय बित्दै जाँदा त्यो भुल्दै गए, आ केही पनि हुँदैन भने यस्तो गर र यिनीहरू संकटमा परे भनेको छ। यहुदा पनि पछि बेबिलोनमा लग्यो इजरायल जस्तै, हुन त 70 वर्ष पछाडि फर्केर त आयो तर 70 वर्ष समय बेबिलोनमा यहुदा भन्छ अडाइकुले धेरै दुःख पायो, मार्दै रहेको रहेकाहरू थिए, रहेकाहरू बाँचेर आए, सबै होइन प्रार्थना गर्ने परमेश्वरको डर भए मान्नेहरू थिए, कोही निर्दोष थिए, परमेश्वरको व्यवस्थालाई नलप्त्याउनेहरू 70 वर्ष पछाडि फर्केर आए, कतिजना वृद्धहरू थिए, उमेरका थिए, उनीहरू त्यही मर्नु पर्यो अर्काको देशमा। हामी जान्नेहरूले गर्दा, पाप गर्नेले गर्दा, हामीले गर्दा हाम्रो परिवार, छोराछोरी, देश, समाज, गाउँ, चर्चले दुःख पाउनु पर्छ। आज हामीले कही दुर्दशा भइरहेको छ भने दुर्दशा भइसकेर पनि काम चाहिँ गर्नुपर्छ हुने कुरो भइगयो, तर हामी मण्डलीले चाहिँ दुर्दशा हुनुभन्दा पहिल्यै प्रार्थना गर्नुपर्छ, परमेश्वरसँग दर्शन लिएर भेला हुनुपर्छ, संगतिमा, प्रार्थनामा, सेवा संगतिलाई, आराधनाको सेवालाई, संगतिहरूलाई कार्यक्रमको रूपमा लिनु चाहिँ हुँदैन, भेला हुँदा दर्शन हुनुपर्छ। कुनै देशमा, आफ्नो परिवारमा, मण्डलीमा, समाज, गाउँमा, देशमा अथवा संसारमा के हुन गइरहेको छ, के हुन्छ हामीले पहिले थाहा पायो भने राम्रो हुन्छ। त्यो बाटो नहिँड्नु, त्यो काम नगर्नु, त्यसो नगर्नु, यसो नगर्नु है, परमेश्वरबाट जानकारी पाएको छ राम्रो हुन्छ। थाहा छैन भने सर्वनाश हुन्छ। हुन त संसारमा मर्ने, मारिने है, दुःख बिमार, दुर्दशा त एउटा नियम नै भइरहेको छ, तरै पनि हामीले केही न केही जानेको र अरूलाई सजगता सतर्कता अप्नाएको परमेश्वरले चाहनुहुन्छ। फारोलाई योसेफले जानकारी दिए, योसेफ आफै अघि सरेर गएको नहुने, राजाले दर्शन पाएको थियो, सपना दिएको थियो, त्यो सपना देखेर विचलनी भयो, त्यो पनि सपना एउटै खालको सपना दोहोरिएर, एउटै त होइन तर पनि दोहोरिँदाखेरि मान्छेलाई डर, अनि कतिवटा सपना देखेर केही पनि हुँदैन, तर फारोले त्यो सपना देखेर बेचैन भयो भनेछ, खपिन सक्नु पिर, फेरि दोहोरिएको, अनि नभन्दै त्यसको अर्थ खोलिदिँदाखेरि ढुक्कै भयो, त्यो पिर हट्यो राजाको, अनि नभन्दै राजाले योसेफलाई, योसेफ कुनै माननीय मान्छे नभए तापनि पिर हटाइदिएपछि राजाले खुसी भएर योसेफलाई अधिकार दिए, कुर्सी दिए, सिंहासन दिए, है आफूसम्म नै बना भनेको छैन, है तिमी नै यो देशको राजा हो, तिमी शासक बना भनेको पनि होइन, काम गर भने एउटा जिम्मा दियो, है एउटा चार अवस्थामा, तल्लो भन्दा पनि तल अवस्थामा परेको मान्छेलाई, अनि त्यो ठुलो कुरो हो, हामीले पाउनुपर्ने सबै सर्वस्वै पाउनुपर्छ भन्ने चाहिँ चाह गर्नु हुँदैन। र त्यो जुन काम राजाले दियो त्यसलाई इमान्दारी भएर योसेफले गरेपछि उसले त्यो देशलाई बचायो। फारो पनि धर्मी र मान्छे, राम्रो मान्छे त थिएन, तर योसेफ आफूले देखेको सपनालाई उसले बाँड्यो, अनि योसेफले सपनाको अर्थ बताउँदा उसले मान्यो, त्यसले गर्दा ऊ आफै परिवार, देश बाँच्यो। त्यति मात्र होइन, संसारको मान्छेहरू फारोका मिश्रमा अन्न किन्नु आउँथ्यो, अनि उसले योसेफ कहाँ पठाउँथ्यो, योसेफलाई त अरूले त जान्दैन, फारो देश सरकारको अनुमति आउनु पर्यो, सरकारकोमा आएको, सरकारले फेरि त्यहाँ देखाइदिन्थ्यो, अनि मिलेर योसेफ भनेको चर्च, विश्वासीहरू, क्रिस्चियनहरू दर्शन थियो, राजाले मान्यता दियो, सरकारले आदर गर्यो, मान्यता दियो, अधिकार दियो, है त्यसले गर्दा संसार खुवायो, देश पनि बाँच्यो, बाँचेको मात्र होइन मिश्र देश धनी भयो, संसार दुःख पाउँदै गर्दा, मासिँदै गर्दा, अनिकाल भन्ने कुरो संसारमा सानो कुरो होइन, अनि अहिले पनि मण्डलीसँग दर्शन हुनुपर्छ, कार्यक्रम होइन दर्शन हुनुपर्छ, पैसा होइन दर्शन हुनुपर्छ, पैसा थुपार्ने, पैसा बटुल्ने, पैसाको त्यस्तो होइन, पैसा हुनु हुँदैन भनेको पनि होइन, प्रभुले दिएको कुरोलाई जोगाएर राख्नुपर्छ, तर हाम्रो लक्ष्य पैसा रुपियाँ होइन। अनि बेबिलोनमा यहुदा बेबिलोनमा गइसकेपछि अब यो त 10 आज्ञा पाउनुभन्दा पहिलाको कुरो योसेफको, तर पाइसकेपछि बेबिलोनमा इजरायलीहरू असुरमा र बेबिलोनमा चाहिँ यहुदाको रहेको अडाइकुल गएको थियो, त्यहाँ पनि सत्रक मेसक अभ्यन्दको अनि दानियल आदि मान्छेहरू परमेश्वरसँग रहेको मान्छेहरू थिए, अनि विशेष त्यहाँ पनि अगुवापनमा परमेश्वरको दर्शन पाएको मान्छे दानियल थिए, जसले गर्दा 70 वर्ष पुग्दाखेरि परमेश्वरको पत्तिका अनुसार फर्केर आउन सके, दानियललाई आदर सिंहासन दियो, राजा समान नै बनाए भनेको होइन तर अधिकार दियो। तपाईँ र मैले पनि अधिकार खोज्ने, शासनमा बस्नु खोज्ने हुनु हुँदैन, तर तपाईँ र मसँग मण्डलीमा दर्शन हुनुपर्छ, त्यसै दर्शन आउँदैन, प्रार्थना र वचनमा लाग्नुपर्छ। प्रेरितको पुस्तकमा 6:4 हामी सेवा गर्नेहरूको काम प्रार्थना र वचन हो, प्रार्थना र वचनमा ध्यान दिनुपर्छ, लगनशील बन्नुपर्छ, कार्यक्रममा होइन प्रार्थना र वचनमा, तब दर्शन प्रभुले दिनुहुन्छ केही न केही। र आज पनि अहिले मैले पढेको छौ, पहिला यिनीहरू इजरायली भनौँ चाहे यहुदा भनौँ, एउटै देशको पछाडि इजरायल र यहुदा मिलेर छुटियो, दुईजनै पापी भयो, पहिला इजरायलीहरू पाप गरे, तब उनीहरूलाई नराम्रो शासन गर्ने शासक परमेश्वरले दिनुभयो, पहिला छुटाउनु भयो यहुदाबाट, जब उनीहरूले पाप गर्न थाले, परमेश्वरको व्यवस्था हातमा छ र पनि उनीहरूले लत्याए, तब परमेश्वरले छुटाउनु भयो। तपाईँ र म पनि कतिपल्ट नाश हुँदा, दुःख पाउँदा, दुबिमार, दुर्घटनामा पर्दाखेरि छुटिरहेका हुन्छौँ। कोही अर्को ठाउँमा परेको हुन्छ, एउटै परिवार, एउटै चर्च भए तापनि, एउटै देश भए तापनि, कोही कोही कसरी बाँचेको हुन्छ, कोही दुःखको लागि पनि बाँचेको हुन्छ है, कोही चाहिँ दुःखबाट बाँच्नुको लागि पनि उनीहरू मरेको हुन्छ। मर्नेलाई पनि दोष दिनु हुँदैन, बाँच्नेलाई पनि धर्मी बन्नु हुँदैन, तर मण्डलीको काम चाहिँ कहाँ के हुनेवाला छ जान्नुपर्छ। उनीहरूले नमानेको कुरो अलगै हो, तर हामीसँग जानकारी हुनुपर्छ। होसियारै भन्ने मान्छे चाहिन्छ। आज तपाईँ र मैले होसियार गरौँ भनेर भन्यौँ भने मण्डलीमा त्यो मान्छेलाई मण्डलीबाट निकाल्नु पनि बेर लाउँदैन। अगमबानी गर्यो भने, दर्शनहरू बतायो भने, परमेश्वरबाट पाएको आत्मिक कुरो बतायो भने नमान्नु पनि सक्छ। समूहले, संस्थाले हामीलाई निकाल्नु सक्छ, तर पनि निकालोस् भनेर कडाकडी पनि गर्नु हुँदैन, प्रेमसँग काम गर्नुपर्छ। अरू बेला चाहिँ नबोल्ने, प्रेम नदेखाउने, परमेश्वरको दर्शन मात्रै बाँडी भन्दा मान्छेले मान्दैन, मण्डलीले मान्दैन, समाजले, सरकारले पनि मान्दैन। हामीमा परमेश्वरको गुण चरित्र देख्नुपर्छ। यहाँनिर यहुदीहरू, इजरायलीहरू एउटै हुन्, तर दुई भाग हुँदाखेरि चाहिँ एकापट्टि एउटालाई यहुदा भन्यो, अर्कोलाई इजरायली भन्यो। इजरायल र बाँडिएपछि तपाईँ र म पनि परमेश्वरको वचन पालन गर्दैनौ व्यक्तिगत रूपमा, परिवार मण्डली होइन, हामी कस्तो मण्डलीमा छौँ भन्ने कुरो होइन। हामी जस्तै मण्डलीमा भए तापनि हामी राम्रो हुनु सक्नुपर्छ। मण्डलीलाई दोषाउने, पास्टरलाई दोषाउने, अगुवालाई दोषाउने, संस्थालाई दोषाउने गर्नु हुँदैन। हामी जुनसुकै मण्डलीमा जानु परेको होस्, कोही बेला कुन मण्डलीमा जानुपर्छ, कोही बेला कुन देशमा हुन्छौँ, कुन ठाउँमा हुन्छौँ, तर परमेश्वरको लागि हामी जान्छौँ। सबैलाई प्रेम गर्नुपर्ने हुन्छ, तर हाम्रो व्यक्तिगत जीवन राम्रो हुनुपर्छ। हामी मण्डलीको अगुवाहरू छौँ भने चाहिँ मण्डलीलाई डोराउनुको लागि हामी आफै पनि चुनौतीपूर्ण जीवन जिउनु पर्छ, नत्रदेखि हामी जिम्मेवार सेवा गर्नेहरू चाहिँ ठुलो न्यायमा पर्छौ। अहिले संसारमा हामी देखि पनि रहेका छौँ। होसियार गर्नुपर्छ। तपाईँ मेरो काम आज प्रार्थना र वचन हो, अरू होइन। हामीले पैसा निकाल्नुपर्छ, पैसा तान्नुपर्छ, बोलाउनुपर्छ, बटुल्नुपर्छ भन्ने जिम्मा होइन। पैसा हुनु हुँदैन भनेको पनि होइन, तर तपाईँ मेरो काम चाहिँ दर्शन हुनुपर्छ यहाँनिर। अनि अरूले भएको दुःख देखेर यहुदाले सिक्नु पर्ने हो है, सिक्नु पर्ने सिकेको थियो होला, तर छोरा नातिको पालोमा त्यो बिर्सिहाल्छ फेरि होइन। आफूले गर्यो भने आफ्नो छोरीलाई सिकाएको हुँदैन, कसैले सिकाएर पनि छोरीले मान्दैन, बिस्तारै बिस्तारै पतन। यहुदा पनि त्यस्तै भयो। यहुदा बेबिलोनको कमारा भयो, कैदी भयो, बन्धकमा लग्यो। असुरले चाहिँ इजरायललाई, एउटा सानो देश इजरायली, परमेश्वरको मण्डली भनौँ, र उनीहरू संकटमा जानु पर्यो। अनि इजरायलीहरू चाहिँ आजको दिनसम्म भनेको छ कहाँ हराएर त्यहीँ बस्यो। यहुदाकोहरू चाहिँ 70 वर्षमा फर्के, तर बाँच्नेहरू फर्केको, मर्नेहरू, दुःख पाउनेहरू, मारिनेहरू हिसाबै छैन है। शासकहरू अलिक उच्च तहको सबै मारिनु पर्यो। तपाईँ मैले समय हुँदाखेरि, हामी आफ्नो देशमा, आफ्नो परिवारमा हुँदाखेरि, राम्रो बेलामा नै हामीसँग अहिले मण्डली, आफ्नो आमा बुवा, हामी खानापिना राम्रो देखिरहेको छौँ। आज हामी धनी नभए तापनि बाँचेको छौँ। मर्नेहरूको लागि फिक्री गर्दै, फिक्रीमा बसेकाहरूको लागि सान्त्वनाको लागि प्रार्थना गर्दै, तपाईँ र म पवित्र जीवन बिताउनु पर्छ। यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। यसर्थ अहिले दुःख पीरमा भएको देश, मानिसहरू लडाईँ भएको मानिसहरू, अनिकालमा परेको मानिसहरू, कैदमा परेको मानिसहरू, उनीहरूको लागि हामीले केही पनि गर्न सक्दैनौ, के गर्नु र भन्नु हुँदैन, प्रार्थना गर्दा हुन्छ, प्रार्थना गर्नुपर्छ। त्यसको लागि पवित्र जीवन बिताउनुपर्छ, वचन, परमेश्वर वचन पढ्नुपर्छ, अनि हाम्रो प्रार्थनाद्वारा धेरै ठुलो काम हुन्छ। 5 अध्यायमा याकुबमा त्यही लेखेको छ, हामी प्रभुलाई ग्रहण गरेर अरूभन्दा धर्मी भनेर होइन, तर परमेश्वरको द्वारा धर्मिताले हाम्रो प्रार्थनालाई सुन्नुहुन्छ। यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। फलनाले गर्दा यस्तो हाम्रो देश, हामीले देशको लागि, संसारको लागि, संसारको उन्नति, शान्ति, सुरक्षाको लागि काम गर्नु हाम्रो काम होइन। त्यसको लागि सरकार राखिदिएको छ, सेनाहरू, सरकार, धन, जसको हातमा धन छ, अधिकार छ, उनीहरूले गर्छ। तर हामी मण्डलीले चाहिँ प्रार्थना गर्नुपर्छ, शासनतिर ध्यान दिने होइन, के हुँदैछ भनेर, देशमा कस्तो हुँदैछ शासन है, त्यतातिर ध्यान दिने होइन, प्रार्थना चाहिँ गर्नुपर्छ। शासन जसकै होस् भनेको त होइन, तर सुरक्षा, दुष्ट, दुर्घटना, अनिकाल, लडाईँ, युद्धहरू नहोस्, अरू देशको अधीनमा, षड्यन्त्रमा पर्नु नपरोस् भनेर प्रार्थना गर्नुपर्छ। अनि त्यसको लागि हामी मण्डलीले राम्रोसँगले जीवन बिताउने हामीलाई पनि आराधना गर्नु दिइन्छ। अनि कुनै पनि देशमा आराधना गर्ने मानिसहरू, मण्डलीहरू छ भने त्यो देश बाँच्ने हो। खतरामा देखे तापनि, देख्ने मात्रै हो, त्यो खतरा त्यतिकै जोगिरहन्छ। आराममा बस्ने, ढुक्कै बस्नेहरू चाहिँ मासिरहेको हुन्छ। त्यसले गर्दा मण्डली जिउँदो रहनुको लागि हामी मण्डलीको रूपमा रहनुपर्छ। अहिले चाहिँ त्यही पाप छ, सजिलोसँग पाप हुन सक्छ, तर हामी जोगिनु पर्ने हुन्छ। मण्डलीको काम चाहिँ मण्डलीको रूपमा रहनुपर्छ। अनि हामीलाई हानिकारक हाम्रो जीवन देखा परेन भने, कसैको लागि हानिकारक, कसैलाई खतरा भएन भने हामीलाई छोडिदिन्छ। खतरा छ भने हामीलाई मार्नु, सताउनु, थुन्नु, जे पनि गर्नु सक्छ, तर्साउनु, रोक्नु, मानेन भने जे पनि गर्नु सक्छ। सर्पहरू, बिच्छीहरू बाटोमा देखियो भने होइन, बाटोको बिचमा कहीँ झाँगर दिएर सिसाहरू फलामहरू छ भने हामी निकाले भने त्यसलाई फ्याँकिदिन्छौँ, देख्ने ठाउँमा राख्छौँ होइन, नदेख्ने ठाउँमा चाहिँ त्यसले है खुट्टातिरलाई कस्तो हुन्छ। त्यो त खतरा चिजलाई हामीले जोगाउँछौँ। मैलाहरू फ्याँक्दाखेरि पनि त हातमा घोस्ने डरलाग्दो सिसाहरू त्यस्तो खतरनाक चिजहरू हाल्नु दिँदैन नि, अलग अलग राख्नुपर्छ। सिसाहरू, फलामको चिजहरू अथवा त्यस्तै चुच्चो खतरनाक चिजहरू छुट्टै छुट्टै राख्नुपर्छ। झुठो खानेकुरा, उब्रेकोहरू, बासीहरू फ्याँक्ने, पोखिएको ढोलेको फ्याँक्ने, सिसाहरू फुट्यो भने सिसा र खानेकुरासँगै फ्याँक्ने, खोके पशुले खाइदिन्छ है, खानेकुराको गन्ध पाल्छ, खाइदिएपछि उनीहरू सिसाहरू खायो भने फलामहरू खाइदियो भने के हुन्छ, सँगसँगै कोला खानेकुरामा सिसा धातुहरू हुन्छ। अलग अलग फ्याँक्ने नियम राखेको छ सरकारले, कुन भाँडामा कुन फ्याँक्नु पर्ने, अन्न कुन ठाउँमा, प्लास्टिकहरू अथवा त्यस्तै यस्तै राखिदिएको लेखिदिएको हुन्छ। त्यसले गर्दा तपाईँ र म पनि आफ्नो आफ्नो जिम्मामा रहनुपर्छ। हामी मण्डलीको रूपमा रह्यो भने हामीलाई हेला गर्दैन, हानि गर्ने खतरनाकको रूपमा हामी देखेनौँ भने हामीलाई रहन दिन्छ, आराधना गर्नु दिन्छ, जसले गर्दा हाम्रो पनि सुरक्षा हुन्छ, देशको सुरक्षा, संसारको सुरक्षा हुन्छ। हाम्रो प्रार्थनाले विश्व बाँच्छ, आफ्नो देश मात्र होइन संसार बाँच्छ। त्यसले गर्दा संसारलाई बचाउनुको लागि तपाईँ र मैले प्रार्थना गरिरहनु पर्छ, प्रार्थना र बचाउमा लागिरहनु पर्छ। होइन भने यी इजरायलीहरू जस्तै यहुदी भनौँ अथवा इजरायली एउटै हो, यहुदी भनेको सबै बाह्रै कुललाई भन्छ, पछाडि छुट्टिँदाखेरि यहुदा चाहिँ यहुदाको कुलको शासक भएकोले गर्दा यहुदा भनेको अढाई कुल थियो त्यसमा, अनि साढे नौको उता। तर हामी पनि परमेश्वरको वचनलाई मान्न छोड्यौँ भने असल बाट हामीलाई मण्डलीबाट, आफ्नो देशबाट पनि, समाज गाउँबाट पनि, परिवारबाट पनि, कुन चाहिँ मृत्युले भए पनि, दुग्नाले भए पनि हामीलाई छुटाउँछ है, कुन तरिकाले हुन्छ छुट्टिन्छौँ। तपाईँ र मैले परमेश्वरलाई खोज्नुपर्छ। यहुदीहरूले अथवा यहुदाको यहुदी होइन, यहुदाले चाहिँ इजरायलीहरू साढे नौ कुल उनीहरूको आफ छुट्टै देश बनाएको थियो, उनीहरूको कसरी असुरीहरूले लग्यो देखेको थियो, उनीहरूले के गर्थ्यो, उसको आराधना अलग्गै है, पुजारीहरू अलग्गै परमेश्वरको आदर गरेर गर्दैन थियो, आफ्नो स्वार्थमा पापमा थियो, उनीहरूले त्यो जानेको थियो, होसियारी अप्नायो, तर त्यो होसियारीपना उनीहरूले आफ्नो सन्तानलाई हुने गरेर गर्नु सकेन, उनीहरू पनि पतन हुँदै गए, अभिलाषी बने, इजरायली जस्तै बने बिस्तारै। सबै त नभनौं, किनभने यहुदामा धेरै असल मान्छेहरू, इमानदारी विश्वासीको मान्छेहरू थिए, 70 वर्ष पछाडि आए, कति त 70 वर्षमा पहिला लगिनेहरू नै आएको थिए, त्यही मान्छेहरू जो पहिला केटाकेटी थियो होला, सानो उमेरको आए, कति त ती जन्मेर आए, जे भए तापनि आए र अहिले बाँचेको छन्। हामीले कुनै आफ्नो जाति, आफ्नो देश, आफ्नो उसलाई मात्र होइन, कुनै है आफूले मन परेको देशलाई, जातिलाई मात्रै प्रार्थना गर्ने होइन, तर संसारको लागि प्रार्थना गर्नुपर्छ, पापी धर्मी सबैको लागि। यहाँ विशेष गरिकन प्रभुलाई चिनेको, जानेको, मुक्ति पाएको मान्छेहरूले त संसारमा दुःख भएको भए तापनि उनीहरूको हातमा बाँचेको छ, परमेश्वरको सुरक्षा छ, र दुःख पाएको मान्छेहरू चाहिँ परमेश्वरलाई नचिन्ने मान्छेहरूको लागि चाहिँ, परमेश्वरको विरोध गर्ने मान्छेहरूको लागि चाहिँ हामीले प्रार्थना गरेर प्रभुलाई चिनोस् र उनीहरू बाँचोस्, किनभने उनीहरूको कारणले गर्दा उनीहरूको बालबच्चाहरू है, नानीहरू, चेलीबेटीहरू सबले दुःख पाउँछ, अनि निर्दोषहरूले पनि, वृद्ध विधवाहरू पनि, नारीहरूले पनि दुःख पाउनु। त्यसले गर्दा सबैको सुरक्षाका लागि तपाईँ मैले चाहिँ त्यो इजरायलीहरूबाट अथवा यहुदा र इजरायलको इतिहासबाट हामीले बुझ्नुपर्छ। एउटै देश बाँडियो के गर्दा भने यिनीहरूले गरेको पापले, अनेकाकारिताले गर्दा बाँडियो, विभाग भयो, पाप गर्नेहरूलाई परमेश्वरले छुटाउनु भयो, उनीहरूलाई परमेश्वरले अर्कै शासक दिनुभयो, त्यो शासकले अझै पाप गर्न लगाए, अनि उनीहरूले त्यो शासकले बिगारेको होइन, उनीहरू पहिले बिग्रेका थिए, अहिले हामीले पढिहाल्यौँ उनीहरू पापी थियो, त्यसले गर्दा परमेश्वरले त्यसो गर्नुभएको। त्यसले गर्दा आज हामीले अरूलाई दोषाउने होइन, परिवारको समस्या, मण्डलीको अगुवाहरूलाई दोषाउने होइन, शासकहरूलाई दोषाउने, आमा बुवालाई अथवा छोराछोरीलाई दोषाउने होइन, गाउँलाई दोषाउने होइन, अरू देशले हामीलाई आक्रमण गरे यसो भनेर अरू देशलाई पनि दोषाउनु हुँदैन, तर हामीले आफूलाई दोषाउनु पर्छ अथवा आफ्नो दोष हेरेर परमेश्वरको सानेमा कसरी जिएको छु है हामीले मान्नुपर्छ। अनि हामीले परमेश्वरको वचनमा लेखिया हुन्छ, कानूनलाई पनि, संसारको पनि एउटा कानून हुन्छ, त्यसलाई पनि मान्दै, परमेश्वरको डर मान्दै, परमेश्वरको नियम चाहिँ त्यो पनि कानून हो, व्यवस्था हो, मान्दै रह्यौँ भने हामीले पनि बाँच्छौँ, देश पनि बाँच्छ, पृथ्वी पनि बाँच्छ, र यसको देशको लागि हामी पवित्र हुँदै अरूको लागि अन्तर्विन्दुको प्रार्थना पनि गर्दै रहनुपर्छ। जुन देशमा आराधना हुन्छ, प्रार्थना हुन्छ, परमेश्वरले त्यो देशमा दया गर्नुहुन्छ र देशले गर्दा अरू पनि देश अथवा संसार बाँच्नु नै सक्छ। हेर्दा अहिले संसार मासिरहेको देख्दाखेरि हामी सबैले पृथ्वीलाई बचाउने काम गर्नुपर्छ। यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। प्रेषिता, सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: श्रोता मित्र, विशेष गरेर मानिसले आफ्नो जीवनमा तीनवटा अवस्थाहरू पार गरेको हुन्छ। पहिलो बाल बच्चाको अवस्था, दोस्रो जवान जवानीको अवस्था अनि तेस्रो वृद्धहरूको अवस्था। यी तीनवटा अवस्था पार गरिसकेपछि मानिसले मृत्यु सहनु पर्छ। जवानी अवस्थामा धेरै इच्छाहरू हुन्छन्, आकांक्षाहरू हुन्छन् अनि त्यही इच्छाहरू र आकांक्षाहरू पूरा गर्न एउटा जवान जवानीले आफूलाई मन लागेको कुरा गरिरहेको हुन्छ, जुन परमेश्वरको वचन भन्दा विपरीत छ। त्यही कारणले गर्दा आज संसारमा धेरै जवान जवानीहरू कुलतमा फसेका छन्। आफ्नो इच्छा पालन गर्दै गर्दा आफ्नो जीवन बिगारिरहेका छन्। हो श्रोता मित्र, परमेश्वरको वचनले जवानीहरूको बारेमा, जवानहरूको बारेमा यसरी भन्दछ। उपदेशक 11 अध्यायको 9-देखि 12 अध्यायको 1 पदसम्म म तपाईँको निम्ति पढ्न जाँदैछु। हे जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ, यसै कारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ, किनभने युवा अवस्था र बल व्यर्थ हुन्। दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ, यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भनेको तरुण अवस्था हो। सायद 18-देखि 30 वर्षसम्मको उमेरमा मानिस जवानीको अवस्थामा हुन्छ होला। जीवनको सबैभन्दा सुन्दर अवस्था हो भन्दा गल्ती नहोला। यो अवस्थामा मानिसको शरीरको पूर्ण विकास भएको हुन्छ, सुन्दरता पनि चरम सीमामा पुगेको हुन्छ, शारीरिक बल र शक्ति पनि धेरै हुन्छ, जोश र उमङ्गले भरपूर हुन्छ यो जवानी अवस्था। साथै हृदयमा पनि धेरैवटा कल्पनाहरू र सपनाहरू हुन्छन्। मानिसको जीवनको सफलताको जग पनि यसै बेला बसालिन्छ। यो अवस्थामा एक व्यक्तिले लिएको निर्णयले उसको जीवनभरि उसलाई प्रभावित पार्छ। असल निर्णयले सफलतातिर डोर्याउँछ, गलत निर्णयले जीवनलाई पीडादायक र असफल बनाउँछ। यसै कारण जवानीको जोशमा मानिसले आफ्नो होश सम्हाल्नु पर्छ भनिन्छ। हो श्रोता मित्र, आज धेरै जवान जवानीहरू, युवा युवतीहरू जोशको बेलामा होश गुमाएको कारणले गर्दा कुलतमा लागिरहेका छन्। जवान युवा युवतीको समय अति महत्वपूर्ण हुन्छ, उनीहरूले आफ्नो समयलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। बगेको खोलो र बितेको समय फर्केर आउँदैन, वास्तवमा समय जीवन हो। मानिसले हर क्षण हर पल बुद्धिमानी साथ जिउनु पर्छ। यसरी जिउने कार्यमा परमेश्वरको वचन बाइबलले हामीलाई सहायता गर्न सक्छ। हो श्रोता मित्र, मानिसको जीवनको जिउने एउटा मात्र आधार परमेश्वरको जीवित वचन बाइबल हो र यसैलाई हामी हाम्रो जीवनको आधार मान्नु पर्छ। पवित्र बाइबलमा हरेक उमेरको मानिसलाई उचित रूपले जीवन यापन गर्ने सम्बन्धमा सल्लाह र उपदेश दिएको छ। परमेश्वर यही चाहनुहुन्छ कि प्रत्येक मानिसले संसारको छोटो जीवन अर्थपूर्ण रूपले जिउन सकोस्। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको बाइबल पदले विशेष गरी जवान युवा युवतीलाई उपदेश दिएको छ। त्यहाँ यसरी लेखिएको छ, ए जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू तिम्रा र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन। मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबलले। खुसी हुन नसक्ने, आनन्दित हुन नपाइने, रमाइलो गर्न नपाइने जीवन खै के जीवन? त्यस्तो जीवन त उजाट मरूभूमि जस्तो हुन्छ। मित्र, बाइबलले मानिसलाई खुसी नहुनु, रमाइलो नगर्नु भनेको छैन। तर हामी कुन र कस्ता कुरामा आफ्नो खुसी खोज्छौ, त्यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो। धेरैजना मानिसहरू उनीहरूका आँखाद्वारा डोराइएका हुन्छन्, आँखाले जे देख्छन् त्यो मन पराउँछन्, त्यो प्राप्त गर्न चाहन्छन्। एक क्षणको रमाइलोको कारण सारा जीवनलाई विपत्तिमा पार्छन्। हामी कुन कुराहरू गरेर खुशी र आनन्द पाउन खोज्छौ त्यसमा हामी होसियार हुनुपर्छ भनी बाइबलले बताउँदछ। धेरैजना मानिसहरू मद्यपान गरेर अनैतिक कार्यहरू गरेर जीवनमा खुशी पाउन चाहन्छन्। त्यस्ता कार्यहरूको पछि लाग्ने मानिसहरूको जीवनको अन्त्य कसरी हुन्छ त्यो सायद तपाईँले देखिसक्नु भएको छ। अहिलेको संसारमा मानिसहरू यस्तै कुराहरूको पछि लागेका छन् मित्र। शरीरलाई मन पराउने, शरीरलाई आनन्दित दिने थुप्रै कुलतहरूले उनीहरू आनन्दित भइरहेका छन्। खुशी र आनन्द पाउन सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुशी पार्न सक्छ र? त्यति मात्र होइन, मानिसले गरेको प्रत्येक कार्यको हिसाब परमेश्वरले लिनुहुन्छ। गलत तरिका र उपायले मानिसको शारीरिक जीवनलाई साथै आत्मिक जीवनलाई पनि नाश पार्दछ र यो सबै कुराको लेखा एक दिन परमेश्वरले स्वयं व्यक्तिसँग लिनुहुनेछ। मेरो आवाज सुनिरहनु भएको मित्र, गलत कुराहरूमा तपाईँ खुशी नखोज्नुहोस्, अनैतिक कुराहरूमा आनन्द पाउने इच्छा नराख्नुहोस्। याद गर्नुहोस्, सायद आज तपाईँ जवान हुनुहुन्छ तर सधैँ तपाईँ जवान रहनुहुन्न। तपाईँको रूप उडेर जान्छ, तपाईँको बल र शक्ति पनि घटेर जान्छ। अहिलेको बलिष्ठ शरीर थाकेर क्लान्त हुने समय पनि आउँछ, त्यस बेला समय बितिसकेको हुनेछ, मौकाले नौ डाँडा काटेर गइसकेको हुनेछ, जीवन त्यस बेला समुद्र बीच भुमरीमा फसेको नौका जस्तै हुनेछ। तर आज त तपाईँ जवान हुनुहुन्छ, समय छ, मौका छ, होस गर्नुहोस् मित्र। परमेश्वरको वचनले भन्छ त्यो दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा सृष्टिकर्ताको सम्झना गर। परमेश्वरलाई सम्झेर, उहाँलाई भजेर, उहाँको शिक्षा पालन गरेर जिउने मानिसको जीवन नाश भएर जाँदैन। श्रोता मित्र, परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुन्छ। धेरैजना जवान युवा युवतीहरू भन्छन् अहिले त हामीले परमेश्वरको भक्ति गर्ने समय होइन, अहिले त हामीले मोज मजा गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई मन लागेको कुरा गर्नुपर्छ। हो, यसै भन्छन् उनीहरू। यस्तै कुराको पछि लागेर उनीहरूले आफ्नो समय मात्र होइन तर जीवन समेत नाश पारिरहेका छन्। प्रिय जवान मित्र, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्, संसारको रमाइलोमा हराएर नजिउनुहोस्। परमेश्वरले जुन आनन्द र खुशी दिनुहुन्छ त्यो त धेरै अनमोल छ, त्यो आनन्द कहिल्यै हराएर जाने छैन। प्रिय जवान भाइ, जवान बहिनी, तपाईँलाई जीवन दिनुहुने परमेश्वरको शिक्षामा तपाईँ हिँड्नुहोस्, तपाईँको जीवन सार्थक हुन सकोस् भनी प्रभु येशु संसारमा आउनु भएको हो। याद राख्नुहोस्, तपाईँको अवस्था सधैँ यस्तै हुँदैन। संसारका कुराहरूमा आशा भरोसा राख्ने मानिसहरू धोकामा पर्छन्, तर परमेश्वरमाथि भरोसा राख्नेहरूको विषयमा यसो भनिएको छ, परम प्रभुमा आशा राख्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरूड झैं माथि माथि उड्नेछन्, तिनीहरू थाक्ने छैनन् अनि मूर्छा पर्ने छैनन्। यसैया 41 अध्यायको 31 पद, यो परमेश्वरको प्रतिज्ञा हो मित्र, तपाईँको निम्ति जुन कहिले पनि टलेर जाने छैन र परमेश्वरको इच्छा अनुसार परमेश्वरका महिमाको निम्ति तपाईँले संसारमा आफ्नो इच्छा लगाउनुहोस् र आफ्नो आनन्द र खुशी तपाईँले त्यहीबाट प्राप्त गर्नुहुनेछ। आज नै यसको लागि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, जुन येशु ख्रिस्ट तपाईँको जवानी अवस्था सार्थक होस् भनेर, तपाईँको जीवनले अर्थ पाओस् भनेर यो संसारमा आउनु भएको हो। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्दछु, जवान जवानी भाइ बहिनीहरू, आज नै येशूमा विश्वास गर्नुहोस् र आफ्नो जवानीलाई गरुड जस्तै माथि माथि उड्ने बनाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै
1: जिज्ञासाहरू छन् भने अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई म यस कार्यक्रममा स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई यस कार्यक्रममा मेरो हार्दिक अभिवादन छ। मानिसको जीवनमा निर्णयहरू महत्वपूर्ण हुन्छन्। तपाईँको जीवनमा मेरो जीवनमा सफलता र खुशीहरू हामीले हरेक दिन गर्ने निर्णयहरूमा भर पर्दछ। मानिसलाई उसको निर्णयले अघि बढाउँदछ अनि कतिपय निर्णयले मानिसलाई पछि पनि घचेट्दछ। जीवनमा सही निर्णयहरू हामी कसरी लिन सक्छौ? आज यही महत्वपूर्ण विषयलाई लिएर म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र तपाईँ अहिले सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

धेरै धन्यवाद। आदरणीय श्रोता, तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति अगाडि आएर बस्नु भएको छ। परमेश्वर तपाईँसित बोल्नुहुनेछ, उहाँको वचनलाई तपाईँले ध्यान लगाएर सुन्नुहोस्। आउनुहोस् सधैँभन्दा आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

प्रभु येशूले भन्नुभयो, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले पनि एकअर्कालाई त्यसरी नै प्रेम गर। मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। भर्खरै पाठ गरेको खण्ड बाइबलबाट यूहन्ना रचित सुसमाचार 15 अध्यायको 13 अनि 16 खण्ड। येशु परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई जीवन दिनुभयो, हामीलाई चुन्नुभयो, उहाँले मानिसलाई कसरी प्रेम प्रकट गर्नुभयो, उहाँले आफ्नो प्राण दिएर मानिस प्रतिको उहाँको प्रेमको प्रमाण दिनुभयो अनि उहाँ मानिसहरूले पनि एकअर्कालाई त्यसरी नै मूल्य चुकाएर प्रेम गरून् भन्ने चाहना राख्नुहुन्छ। उहाँले त्यही कुरा सबै मानिसबाट चाहनुहुन्छ। हामी परमेश्वरलाई प्रेम गर्ने मानिसहरू मात्र नभएर संसारमा जिउने मानिसहरूलाई पनि प्रेम गर्ने हुनुपर्दछ। परमेश्वरको प्रेमले भरिएका मानिसहरूबाट यही नै सेवा अन्य मानिसहरूप्रति हुन्छ। त्यसै कारण तपाईँले धेरै अस्पतालहरू देख्नुहुन्छ, सेवा गर्ने मान्छेहरू देख्नुहुन्छ, दिन गरीबका ढोका ढोकामा पुगेर खानेकुराहरू बाँड्दै गरेको, कपडा लत्ता बाँड्दै गरेको, दुःख कष्टमा परेका मानिसहरूलाई उठाउँदै गरेको हातहरू, प्रभुको प्रेमले भरिएका मानिसहरूको जीवन तपाईँले आफ्नै आँखाले देख्नुहुन्छ। परमेश्वरलाई मात्र प्रेम गरेर मानिसहरूलाई चाहिँ घृणा गर्ने व्यक्तिलाई परमेश्वरले कहिल्यै पनि स्वीकार गर्नुहुन्न। जसरी परमेश्वरले सबै मानिसलाई प्रेम गर्नुहुन्छ, हामीले पनि त्यसरी नै सबैलाई प्रेम गर्ने निर्णय गर्नुपर्छ। हामीले आफ्ना मित्रहरूका निम्ति प्राण त दिनु पर्दैन, तर साँचो भलाइ गर्न चाहने प्रेमले हाम्रा मित्रहरूलाई प्रेम गर्नुपर्छ भनी येशूले भन्नुभएको छ। मित्रहरूलाई मात्र होइन, सबै मानिसहरूलाई हामीले उहाँले झैं प्रेम साँचो रूपमा गरौं भन्ने इच्छा येशू राख्नुहुन्छ। हामीले उहाँलाई चुन्नुपर्छ, उहाँको जीवन शैलीलाई रोज्नुपर्छ, उहाँको शिक्षा र मार्गलाई आफ्नो जीवनमा अप्नाउनुपर्छ। तर यसका निम्ति हामीले के गर्नुपर्छ त, मानिसलाई आफ्नो जीवनको वास्तविक अवस्था थाहा हुनुपर्छ। परमेश्वरको दृष्टिमा हामी कस्ता छौं सो कुरा हामीले बुझ्नुपर्छ, किनकि जस्तो सुखे अवस्थामा हामी परमेश्वर कहाँ जान उहाँलाई पाउन सक्दैनौ। बाइबलले के भन्छ सुनौ त, रोमी 3 अध्यायको 23 पद बाइबलले भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। फेरि बाइबलले यो पनि भन्छ रोमी 6:23, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान येशू ख्रिष्ट हाम्रा प्रभुमा अनन्त जीवन हो। यो संसारमा जन्मने हरेक व्यक्तिले आफ्नो स्वभावमा पाप बोकेर जन्मेको हुन्छ, यो पापले मृत्यु ल्याउँछ। यो सत्यता प्रत्येक व्यक्तिले जान्नुपर्छ, बुझ्नुपर्छ। मानिसले यो पनि जान्नु र बुझ्नु जरूरी छ कि परमेश्वर अति पवित्र हुनुहुन्छ। मानिस आफै पवित्र नभई परमेश्वरलाई बुझ्न सक्दैन, थाहा पाउन सक्दैन। मानिस परमेश्वरले तोकिदिनु भएको पवित्रताको मापदण्डसम्म पुग्न सकेको छैन अनि कहिले पनि पुग्न सक्दैन। तर येशू ख्रिष्ट यही विषयमा मानिसलाई सहायता गर्न संसारमा आउनुभयो। उहाँले निष्पाप र पवित्र जीवन जिउनुभयो अनि अन्तमा पापी मानिसहरूको पापको मूल्य चुकाउन येशूले क्रूसमा रगत बगाएर आफ्नो प्राण अर्पण गर्नुभयो। मानिसलाई जबसम्म आफ्नो यो लाचार अवस्थाको ज्ञान हुँदैन तबसम्म उसले परमेश्वरलाई खोज्न पनि सक्दैन, चिन्न पनि सक्दै सक्दैन। मानिसले आफ्नै प्रयास र विचार अनुसार गरेका कार्यहरूले, धर्म कर्मले उसलाई धर्मी ठहराउँदैन। कुनै पनि मानिसमा आफूलाई धर्मी र पवित्र पार्न सक्ने योग्यता क्षमता छँदै छैन। मानिसलाई परमेश्वरले मात्र धर्मी ठहराउन सक्नुहुन्छ अनि परमेश्वरले यसको प्रबन्ध गरिदिनु भएको छ। परमेश्वरले हाम्रो निम्ति जे गरिदिनु भएको छ त्यसलाई स्वीकार गर्ने निर्णय हामीले गर्नुपर्छ। बाइबलको वचनले भन्दछ, पहिलो तिमोथी 2 अध्यायको 4-6 खण्ड, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। उहाँले सबैका छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठिक समयमा दिइयो। मानिसले यही पापबाट छुटकारा पाउन जरूरी छ, जुन पापले
उहाँलाई परमेश्वरदेखि टाढा लैजान्छ, उसलाई परमेश्वरको नजिक आउन दिँदैन। पापको कालो अन्धारो यति गाढा हुन्छ कि मानिसले केही पनि बुझ्न र सम्झन सक्दै सक्दैन। यसै कारण मानिसहरू साँचो र जीवित परमेश्वरका कुराहरूलाई ठट्ठामा उडाइदिन्छन् अनि नास्तिक बन्दछन्, अनि मानिसहरूले बनाएका कुराहरूको पछि पछि पछि पछि लागेर आफ्नो आत्मिक भोक र प्यास तृष्णा मेटाउने प्रयास प्रयास प्रयास कोशिश गर्दछन्। कति मानिसहरू आफ्नो पापको बारेमा जानेर पनि नजाने जस्तो गरेर हिँड्छन्। उनीहरू परमेश्वरमा विश्वास गर्न चाहँदैनन्, येशु ख्रीष्टमा पाइने पापको छुटकारालाई ग्रहण गर्न चाहँदैनन्। किन? किनकि उनीहरू परमेश्वरको भयमा जिउन चाहँदैनन्। आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छन्, जसरी मन लाग्यो त्यसरी गर्न चाहन्छन्। तर येशु ख्रीष्टले उहाँको असीम कृपामा यो इच्छा गर्नुहुन्छ कि सबै मानिसहरूले पापबाट छुटकारा पाउन्। तपाईँको जीवनका पाप र अधर्महरू पनि उहाँले मेटाउन चाहनुहुन्छ। हामीले पापदेखि छुटकारा पाउने इच्छा र निर्णय गर्नुपर्छ। येशूले भन्नुभयो लुका 10:27, तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर। हामी आफ्नो परिवारका सदस्य, मित्रहरू, आफन्तहरू, सहपाठीहरूलाई प्रेम गर्छौं। यो राम्रो कुरा हो, अति राम्रो। समाजमा, परिवारमा बसेपछि हामीले एकअर्कालाई प्रेम र वास्ता गर्नुपर्छ। तर मानिसहरूको प्रेममा भुलेर कतिपल्ट हामी उहाँलाई प्रेम गर्न भुल्छौं जसले हामीलाई हदभन्दा बढी मायाले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर। हामी आफ्नो परिवारका सदस्य

0: जुन व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ उसले परमेश्वरको आज्ञा मान्छ, उहाँलाई दुखी बनाउने कुनै पनि कार्य गर्दैन। के यो कुरा सत्य होइन र? एउटा परिवारमा पनि यदि छोरा छोरीले आफ्ना आमा बाउलाई माया गर्छन् भने उनीहरूले आफ्ना आमा बुवाको हरेक कुरालाई मान्दछन्, अट्ठेरी बनेर उनीहरूको मन दुखाउँदैनन्। परमेश्वरको सम्बन्धमा पनि यस्तै हो। परमेश्वरका आज्ञाहरू पवित्र बाइबलमा लेखिएका छन्। मानिसले ती पढ्नुपर्छ। परमेश्वरले जे भन्नु भएको छ ती गर्नुपर्छ। उहाँले मानिसलाई गाह्रो कार्यहरू गर्न लाउनुहुन्न। बाइबलले भन्दछ यूहन्ना 5:3 उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। साँचो आराधना भक्ति गर्न चाहने व्यक्तिले आफ्नो शरीरलाई पनि ठिक प्रकारले प्रयोग गरेको हुनुपर्छ। यो शरीरले नै हो मानिसलाई अनेक किसिमका गलत कार्यहरू गर्नलाई बाध्य बनाउँछ। पेट भर्नका निम्ति मानिसले झुटो बोल्छ, झुटो र गलत तरिका अप्नाएर व्यापार चलाउनु पर्छ। पेट भर्नका निम्ति हात गोडालाई अनुचित कार्यमा लगाउनु पर्छ। कति दुःखको कुरा, शरीरको आवश्यकताहरू पूरा गर्नको निम्ति कति मानिसले आफ्नै शरीरलाई नै बेच्ने गर्दछन्। शरीरलाई गलत प्रयोग गरेकै कारण कति व्यक्तिहरूको त ज्यानै पनि गइसकेको छ। शरीरले मानिसलाई हदै दुःख दिएको छ। मानिसलाई हर किसिमको पाप र अधर्म गर्न लाउने यही शरीर हो। हामीले आफ्नो शरीरलाई के काममा लाउने, शरीरलाई कुन प्रकारले प्रयोग गर्ने, सो कुराको निर्णय गर्नुपर्छ। हामीले आफ्नो शरीरलाई परमेश्वरमा समर्पण गर्नुपर्छ भनी बाइबलले बताएको छ। मानिसले आफ्नो शरीरलाई पवित्र राख्नुपर्छ अनि परमेश्वरको अघि ग्रहण योग्य हुनुपर्छ। ओठे भक्ति, बाहिरी देखावटी, नाटकीय धर्म कर्मलाई परमेश्वरले स्वीकार गर्नुहुन्न। हामीले जीवनमा आफ्नो शरीरलाई पवित्र राख्ने निर्णय गर्नुपर्छ, प्रयास गर्नुपर्छ। आफ्नो जीवन पनि क्रियाशील राख्नुपर्छ, मेहनत गर्नुपर्छ। सधैँ सिरानीमा अडेस नलाग्नु र कम्बलभित्र नलुक्नु। नेपालीमा एउटा उखान छ, जाँगरना साँगर खानेवाला आँगर। कस्तो हँसाउने हँसाउने कुराहरू छन् भने याद गर्नुहोस्, यो जीवन तपाईँको हो, यो शरीर तपाईँको हो। तपाईँ र मैले आफै अठोट गर्नुपर्छ, तपाईँ र मैले निर्णय गर्नुपर्छ। आज तपाईँको निर्णय कस्तो छ? तपाईँले आफ्नो आत्माको बारेमा कस्तो निर्णय लिनुभएको छ? विचार गर्नुहोस्। परमेश्वरका यी शिक्षाहरूले तपाईँको मेरो जीवनलाई परिवर्तन गर्न सक्छ। एउटा नयाँ जीवन, नयाँ आशा र व्यवहारमा तपाईँहरू मेरो जीवनले एउटा नयाँ सुरुवात पाउन सक्छ। त्यो सबै कुरा तपाईँको निर्णयबाट नै सुरु हुन्छ। जीवन तपाईँको, निर्णय पनि तपाईँकै हुनुपर्छ। कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दिइसकेको छ। म विश्वस्त छु तपाईँले आजको कार्यक्रम नजिकबाट सुन्नु भएको छ, हृदयमा यी कुराहरू राख्नु भएको छ। यदि बुझ्नु भएन भने तपाईँ फेरि पनि सुन्नुहुनेछ, मलाई थाहा छ। परमेश्वरले तपाईँमाथि निरन्तर अनुग्रह गरून्, आशिष दिउन्। धेरै धेरै मानिसहरूले यी कार्यक्रम र सन्देशहरू सुनेर आफ्नो जीवनमा ठूलो परिवर्तनको आभास पाएका छन्। मैले आफै बनाएको कथा होइन, यी कथाहरू तपाईँले धेरै मानिसहरूको मुखबाट र उनीहरूले लेखेका टिप्पणी र उनीहरूको सन्देशमा तपाईँले पाउन सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्ना पुराना पुलहरू जलाउनुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 71 यहाँहरूलाई स्वागत छ। यी संसारमा हरेक व्यक्ति ठूलो सफलता हासिल गर्न चाहन्छन्। त्यो सफलता प्राप्त गर्न आवश्यक पर्ने प्रयास गर्न धेरै कम मानिसहरू तयार हुन्छन्। जित्ने इच्छा शक्तिले ठूलो उपलब्धि हासिल गर्दैन, जित्नको लागि तयारी गर्ने इच्छा शक्तिले हो। उदाहरणको लागि, तपाईँ एक महान पियानो बजाउने वा गिटार बजाउने बन्ने इच्छा हुन सक्छ। महत्वपूर्ण प्रश्न यो हुन्छ कि तपाईँ एक महान पियानो बजाउने बन्नको लागि अभ्यास गर्न प्रयास गर्न तयार हुनुहुन्छ। तपाईँले के हासिल गर्न चाहनुहुन्छ भनेर निर्धारण गरेपछि तपाईँले आफैलाई सोध्नुपर्छ, म यो कति चाहन्छु, के म यो लक्ष्य प्राप्त गर्न आवश्यक पर्ने मूल्य तिर्न तयार छु। हितोपदेशको पुस्तक 13:4 अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। प्रिय श्रोता, सफलता प्राप्त गर्न तपाईँले ठूलो मूल्य चुकाउनु पर्नेछ। तपाईँले आफ्नो दैनिक दिनचर्या परिवर्तन गर्नुपर्छ। आफ्नो जीवनमा सबै कुरा समायोजन गर्नुहोस्, ताकि तपाईँ प्रत्येक दिन आफ्नो जीवनमा सबै कुरा समायोजन गर्नुहोस् ताकि तपाईँ प्रत्येक दिन भड्या चढ्न आवश्यक समय खर्च गर्न सक्नुहुनेछ, जसले तपाईँलाई तपाईँले कल्पना गर्नुभएको सफलतामा पुर्याउनेछ। तपाईँले आफ्नो गन्तव्यमा पुग्न आवश्यक पर्ने सिपहरू विकास गर्न उचित शिक्षा र अनुशासित प्रशिक्षण मार्फत आफूलाई तयार गर्नुपर्छ। तर तपाईँले गर्नुपर्ने अर्को कुरा भनेको, तपाईँको जीवनमा मूल्यवान केही योगदान नगर्ने सबै गतिविधिहरूलाई घटाउनु वा बन्द गर्नु हो। यसमा टेलिभिजन, इन्टरनेट र तपाईँको लक्ष्य प्राप्त गर्न मद्दत नगर्ने मानिसहरूसँग लक्ष्यहीन सामाजिकीकरण जस्ता समय बर्बाद गर्ने कुराहरू समावेश छ। प्रेरितको पुस्तक 19:18-19 विश्वास गरेकाहरू धेरैजना आए र तिनीहरूले गरेका आफ्ना आफ्ना दुष्ट कामहरूको स्वीकार गरे र ती प्रकट गरे। तिनीहरू मध्ये धेरैजना ज जसले टुनामुना गर्थे र आफ्ना पुस्तकहरू बटुलेर ल्याए र सबैका सामुने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा 50,000 चाँदीका सिक्काको हिसाब लाग्यो। तपाईँको घरमा भएका सबै किताबहरू, संगीत र अन्य भौतिक चिजहरू जुन तपाईँको लागि आत्मिक रूपमा लाभदायक छैन, तिनीहरूलाई हटाउनुहोस्। दोस्रो तिमोथीको पुस्तक 2:4 सेनामा भर्ना भएको सिपाही अरू धन्दामा अल्झदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हो। तपाईँको प्रार्थना जीवनमा तपाईँको प्राथमिकताहरूको सन्दर्भमा तपाईँको ध्यान कहाँ सार्ने भन्ने कुरा परमेश्वरलाई सोध्नुहोस्। विगतमा तपाईँको लागि राम्रो भएका कुराहरू भविष्यमा तपाईँले ध्यान केन्द्रित गर्नुपर्ने नहुन सक्छ। कहिलेकाहीँ हामीले प्राथमिकताहरू पूर्ण परिवर्तन गर्नुपर्ने हुन्छ, विशेष गरी जब हामीसँग स्पष्ट लक्ष्य। कहिलेकाहीँ हामीले प्राथमिकताहरू पूर्ण परिवर्तन गर्नुपर्ने हुन्छ, विशेष गरी जब हामीसँग स्पष्ट लक्ष्य छ जुन हामी प्राप्त गर्न चाहन्छौ। लुकाको पुस्तक 5:37 कुनै मानिसले नयाँ दाखमध्ये पुरानो छालाको मसकमा हाल्दैन, न त नयाँ मकले छाला फाट्छ र दाखमध्ये पोखिन्छ र मसक पनि नष्ट हुन्छ। परमेश्वरले तपाईँको लागि राख्नु भएको नयाँ योजनाहरूमा अगाडि बढ्दै जाँदा तपाईँलाई पछाडि राख्ने पुराना सम्बन्धहरूलाई त्याग्नु आवश्यक पर्न सक्छ। तपाईँले रक्सी पिउने जस्ता पुराना बानीहरू पनि त्याग्नु पर्ने हुन सक्छ। यूहन्नाको पुस्तक 15:2 ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन बढी फल फलोस् भने उहाँले छिमल्नुहुन्छ। छोड्नुहोस् जुन तपाईँको फाइदाको लागि काम गरिरहेको छैन, ती व्यक्तिहरू र चीजहरूलाई हटाउनुहोस् जसले तपाईँलाई आफ्नो लक्ष्यमा पुग्नबाट विचलित गरिरहेका छन्। छाट्नु भनेको एउटा प्रक्रिया हो जहाँ एउटा नयाँको लागि बाटो बनाउन पुरानोलाई काट्नुहुन्छ। आफ्नो विगतका पुलहरूलाई जलाउनुहोस् ताकि तपाईँ परमेश्वरले तपाईँको लागि राखेको उज्जवल भविष्यमा अगाडि बढ्न सक्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ जुगु विश्वास के चमक हया बिउ। छु छि याकसा व तोता तगु महसुस याना चुनगु दुला। जयमसी जोजलपाजी अमृता महर्जन स्पार्क माइ फेथ जीवनिया क्षण श्रृंखला भाग 40 के छि सकसिता न लसकुस। गुब्ले गुब्ले झिस दखले अप मथिना यानपी मनु त झिगु निति दखले अप अर्थ दुपी झिस झिगु नुगा लगानी यानगु खतन ह्याबले छगु हे भावना बी मफु झिस इम त मथिना याना थे इम्स ह्याबले झि त मथिना याइमुख अथवा छगु इले इम्स झि त मथिना याइगु जुइफु अले झि इपी निसे कनिष्ठ स्वापु दुगु जुइफु। तर आव सम्बन्ध कोचाल कि उम्स थत आ मधका निर्णय यागुनी वा छे जया दुजया विशेष पास्पी सिगुनी इमगु प्रस्थान जित असहाय महसुस याना चुङ्गुदु। आ जिमके जिमगु गहिरो भावना वो चिन्ता पुङ्कित सु मधु थजागु अवस्था जिस सुयागु यो पिनमिपी सम्बन्ध न्याब्ले झिस चाहे जु कथ जुइमुखो अले अछे जुइबले झि त याकचा वो तोता तगु महसुस सुई थो झिस अनुभव या फैगु दखले बामलागु भावना मध्ये छगु ख ठुकी या वास छुख यो मनु त्यस याक्ल हे थगु नुगले उगु शून्यता पुङ्के त मेम मालेगुले तर थो नुगु स्वापु को मचा एक निराश सुई सत्य थोहे ख कि झिस याबले भरोसा याइफु छगु हे जक स्वापोदु भालागु वो बामलागु इलेन वो ख झिगु परमेश्वर बा वा झि प्रभु येशु ख्रिस्ट लिसे या स्वापु मत्ति निचागु अध्याय निगु पत्के धाटगुदु अले झि सेना थे छिम्स इम्त सेने कने याना फुक्क ख माने या कि न्य संसार फुना ममतले छि जिपिना पहे दै यसु हे जक ख गुमिसा छित गुब्ले तोटी मखो जी छित मेफी सुयागु बारे थथे वचन बी फैमखो ठो संसारे थुली मछी मनो तदु उपी उत्सुकतापूर्वक छिगु पासा जुइमा धका छिगु लिक्क वै तर इमगु नियत शुद्ध मजु अले छित इम त विश्वास याइबले इम्स छिगु नुगले पला तया छिगु दुखे टोता हुनी यदि छि याकचा दुख लोमङ्गु व मतिना मधुगु महसुस याना चुना दिगु दुसा छिगु बिचा यीशु ख्रिस्ट लिसे स्वर्गीय जुइगु खे केन्द्रित याना दिस कलसी सोङ्गु अध्याय छगुनि हे पेङ्गु पदके धातगुदु छिपे ख्रिस्ट नाप तु माना वोगुनि छिम्स स्वर्गीय ख जक्क मन्ती अन स्वर्गीय यीशु ख्रिस्ट परमेश्वरिया जवे चुना दिगुदु संसारियागु ज्याख मन तया जुई मते परु स्वर्गीय ज्याख जक्क मन तया चो छादासा छिपे सी ढुङ्गु पिख अन परमेश्वर छिम त ख्रिस्ट लिसे मुका त गुदु ख्रिस्टे छिमुगु जीवन ख वेक झाइबले छिपि न वेक नाप दु खने दै अले त धने यो पिनियन मेपी स्वर्ग दैगु छन् त लोमनीगु थ्यामुखु स्वर्ग दैगु छगु थ्याख गन छित पुङ्क मसिकेगु पुङ्क मतिना याइगु वो सदाया निधि थे महसुस याइगु जुई प्रकाश निछगु अध्याय सुंगु पेंगु पदके धारकदो सिंहासन तसन थथे दाल दया हम हगु सहजी ताल स्व आपर्मेश्वर मनु तलिसे दि वेकल इपी नापहे चुना दि इपी वेक या मनु तजुई परमेश्वर थहे इपी परमेश्वर जुया इपी लिसिहे चुना दि वेकल इमगो मिखा चोंगु खोबी सुचुक व्यादि आ अन इपी सीमाले मुखुत दुखे चुने माल खुए माल अले छुन दुख जुई मखुत फुलाङ्गु ज्याख फुक्क मदे याउन उने ढुङ्कल यसो जित चुने त बालाबु छेजक्क ब्यादि गुमुखु वेकल जित अझन महत्वपूर्ण खन ब्यादि गुख वेकल झिगु मिखा चुङ्गु फुक्क खोबी हुयाबी जिस हान गुब्ले याकचा वा मतुम ताके फैमुखु पृथ्वी देखि मास्ति वुस्वापो यहाँले ज्यालखे जुई तका बिचा बसम्बी मफु यकु इपे सफल जुई मखु तर जे छिट बसम्बी फुके यसोलिसे छिगु नीति तस्क बालक जुई अले वेक ल छिट मेपिन्से आज चाहे पुगु स्वापु तेगु नीति मार्गदर्शन याना दि वेक या त विश्वास या नापाङ्गु कोरन्थी झिन्सोङ्गु अध्याय डोङ्गु पदके धया त गुदो अचुसा विश्वास आशा व माया थुपी स्वता धासा दया हे चुने तर उपी मध्ये टक्ले त दङ्गुला माया ख यो पिन्यनमेपी परमेश्वर लिसे जिहु भविष्य या त थुली त याइगु दैगु जिस वेक लिसे व मेपी लिसे इनेगु मतिना अजु यागु अनुभव ख वो मतिना अनन्त काल ताक चित सान्त्वना बित विश्वास योग्य जुई थौयागु वचन निना दिगुले परमेश्वर छिसकसितन सवाबीमा चैमसे नियनामिपी छिमस नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 98685533349 98685533349 कासा ज्याजो नेना दिगुले छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली
7: जय मसीह तथा नमस्कार टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ एडर र ड्रागन तिमीले सिंह र गोमनलाई कुल्चनेछौ जवान सिंह र सर्पलाई तिमीले पैताला मुनि लतार्नेछौ भजन संग्रह 91:13 अंग्रेजी बाइबलमा भजन संग्रह 91 सिंह विषालु सर्प र ड्रागनको बारेमा कुरा गरेको छ यो खण्डले बताउँछ कि परमेश्वरमा भरोसा गर्ने उहाँको सन्तानको रूपमा तपाईँले यी विरोधीहरूमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ तपाईले जीवनमा सामना गर्नुहुने सबै कठिनाईहरू र चुनौतीहरू यी तीन छविहरू मध्ये एकले प्रतिनिधित्व गर्छ सिंहहरू कस्तो निडर हुन्छन् तिनीहरू कस्तो ठाडे खाउला झै तपाईँको सामान्य आउँछन् एकदम अनियोजित र अप्रत्याशित वा तपाईँको प्रतिद्वन्दीले तपाईँलाई मुद्दा हालेको चिठी अकस्मात पाउनुहुन्छ वा अकस्मात तपाईँको अफिसले एउटा खाम तपाईँको हातमा थमाइदिन्छ जसमा तपाईँलाई कामबाट निकालिएको खबर छ सिंह जस्तै जब केही कठिनाईहरू तपाईँको जीवनमा प्रवेश गर्दछ तपाईँ डराएर त्यहाँबाट दौड़िएर भाग्ने चाह गर्न सक्नुहुन्छ तर वास्तविकता यो हो कि हाम्रो बाटोमा खड़ा भएका केही कठिनाईहरूबाट मुक्ति पाउन त्यति सहज भने छैन एडर एक प्रकारको विषालु सर्प हो परमेश्वरले सृष्टि गर्नुभएका सबै प्राणीहरू मध्ये सर्पहरू सबैभन्दा मन नपर्नेहरूमा पर्छन् यो अचम्मको कुरा होइन कि किन शैतानलाई सर्पको रूपमा चित्रण गरिएको छ जसले अदनको बगैंचामा हाम्रो पहिलो आमा बुवालाई पापमा फसाउन भूमिका निर्वाह गर्यो सर्प र सिंह धेरै फरक छन्। सिंह गर्जन छ र अगाडिबाट आक्रमण गर्छ, तर सर्पले आफ्नो शिकारलाई आक्रमण गर्न पर्याप्त नजिक नआउन्जेल घाँसबाट चुपचाप हिसिसाइरहन्छ र त्यसपछि एडरको घातक विषले प्रहार गर्छ। हाम्रो जीवनमा सर्पको आक्रमण अगाडि हामीले कुनै चेतावनी पाउँदैनौ। सर्पको ठूलो गर्जन हुँदैन, पाइलाको छाप हुँदैन, तर सर्पले प्रहार गर्छ र हाम्रो हृदय आतंकले भरिदिन्छ। जीवनका अप्रत्याशित घाउहरू एडरको आक्रमण जस्तै हुन्, जुन पूर्णतया अप्रत्याशित र त्यस्तो व्यक्तिबाट आएको हुन्छ जसबाट हामीले कहिले पनि त्यस्तो व्यवहार कल्पना गरेका हुँदैनौ, वा त्यस्तो प्रहार वा त्यस्तो धोका त्यो नजिकको व्यक्तिबाट आउला भनेर हामीले सोचेको हुँदैनौ। यहुदा इस्करियोत जस्तै, जसले पैसाको लागि येशूसँगको मित्रता बेचिदियो। भजन संग्रह 91 कुरा गरेको प्राणीहरूको यो त्रिभुजमा तेस्रो छवि ड्रागन हो। नेपाली अनुवादमा हामी ड्रागनलाई भेट्दैनौ, तर अंग्रेजी बाइबलमा ड्रागनको बारेमा लेखिएको छ। अब के तपाईँले कहिले ड्रागन देख्नु भएको छ? मेरो मतलब वास्तविक आगोको सास फेर्ने मुखमा ज्वाला भएको ड्रागन पक्कै देख्नु भएको छैन। हुन सक्छ चिनिया नयाँ वर्षमा ड्रागन देख्नु भएको होला, तर त्यो त्यसको भेषमा मानिसहरूको एउटा समूह या झुण्ड मात्र हो। ड्रागनहरू पौराणिक कथाहरू वा तपाईँको कल्पनाको जनावरहरू हुन्। हाम्रो दिमागमा बस्ने हाम्रो जीवनका ड्रागनहरू हाम्रो डरको कारण बनेका भयानक प्राणीहरू हुन्, जसले हाम्रो शान्ति लुट्छन्। ड्रागन ती चीजहरू हुन् जुन भएका छैनन्, तर पनि त्यो कुराप्रति तपाईँ डराउनुहुन्छ। जस्तै कतै क्यान्सर पो हुन्छ कि, वा कतै मेरो सबै बचत कसैले धोकाले खाइदिन्छ कि, वा कसैले मेरो बच्चाहरूलाई अपहरण पो गर्छ कि। ड्रागनहरू वास्तवमा छैनन्, तर यसको मतलब यो होइन कि यी डरहरू वास्तविक होइनन्। तपाईँको ड्रागन जस्तो डरले तपाईँको शरीरलाई शारीरिक र मानसिक थकान ल्याएर लड्न वा भाग्नको लागि तयार पार्छ। साथीहरू, हाम्रो शरीर हाम्रो कल्पनाको ड्रागनहरूको सामना गर्न डिजाइन गरिएको थिएन। यी तीन शक्तिशाली जीवहरूलाई जित्नको लागि हामी के गर्न सक्छौ त? सर्वोच्चको गोप्य स्थानमा शरण, भजन संग्रह 91 भन्छ। यो हाम्रो परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध हो, जुन जीवनका ड्रागन सर्प वा सिंहहरू विरूद्धको तपाईँको आश्वासन हो। परमेश्वर तपाईँको शरण स्थान हुनुहुन्छ, सुरक्षाको स्थान जहाँ तपाईँलाई सिंहले चुनौती दिँदा, सर्पले डस्दा वा ड्रागनले धम्की दिँदा तपाईँ दौडेर जान सक्नुहुन्छ। दाउदले भजन संग्रह 27:5 पदमा लेख्नु भएको छ, किनकि संकष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। साथी, परमेश्वरलाई थाहा छ हामीलाई उहाँको आवश्यकता छ र उहाँले हाम्रो प्रतीक्षा गर्नुहुन्छ। भजन संग्रह 91:14-15 तपाईँको लागि परमेश्वरले यो प्रतिज्ञा गर्नुभएको छ। परमप्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउनेछु, त्यसले मेरो नाउँ ग्रहण गरेको छ यसकारण म त्यसको रक्षा गर्नेछु, त्यसले मेरो पुकारा गर्नेछ र म त्यसलाई उत्तर दिनेछु, त्यसका दुःखको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: म गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वरको प्रेम, नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा प्रेमको बारेमा एउटा शब्दसँग उपस्थित भएकी छु। म उहाँका आँखामा त्यो कुरा देख्न सक्छु र उहाँको आवाजमा पनि सुन्न सक्छु। मेरा श्रीमान केनले मलाई विगतका वर्षहरूमा भन्दा अहिले धेरै अझ धेरै प्रेम गर्नुहुन्छ। करिब एक महिना अघि म राम्रोसँग सुत्न सकिरहेकी थिइन। मेरो पक्षघातका कारण सामान्यतया म रातमा एकपटक करिब बिहानको 4 बजे कोल्टे फेर्ने गर्थे, तर केही समयसम्म त्यति पनि गर्न सकिन। म फेरि निदाउनै सक्दिन थिए। मलाई आरामदायी अवस्थामा सुत्न नै गाह्रो हुन्थ्यो। त्यसैले बिहान 7:30 बजेसम्म मेरी साथी मलाई उठाउन आउँदासम्म म बीचबीचमा अलिअलि झपक्क निदाउने गर्थे। धेरै हप्तासम्म पर्याप्त निन्द्रा नपाएपछि त्यसको असर मेरो भावनात्मक अवस्थामा पनि पर्न थाल्यो र त्यस कुराले मेरा श्रीमानलाई साँच्चैकै चिन्तित बनायो। उहाँको मन कति कोमल छ। उहाँले आफ्नो तर्फबाट गर्न सक्ने सबै कुरा गर्नुभयो। टेलिभिजनमा विज्ञापन देखेर उहाँले केही विशेष तकिया समेत किन्नुभयो अनि कसैले हामीलाई फापरको बोक्राले भरिएका सिरानीहरू पनि प्रयोग गरेर हेर्न भनेर पठाइदियो, तर तीमध्ये कुनै पनि उपायले काम गरेन। तर तपाईँलाई थाहा छ, म फेरि कहिल्यै आरामसँग सुत्न सक्दिन भन्ने निराशाको भावनामा आफूलाई डुब्न दिनै सक्दिन थिए। त्यो त एकदमै अविवेकी कुरा हुन्थ्यो। त्यसैले हामीले यो विषयलाई प्रार्थनामा परमेश्वरको हातमा सुम्पियौं अनि विभिन्न किसिमका भेड़ाका छालाका बिछ्यौना, अण्डाको क्रेटको बिछ्यौना जस्ता अरू उपायहरू प्रयोग गरिरह्यौं। यी सबै कुरालाई प्रार्थना सहित गरेका थियौं। एक शनिबार दिउँसो म हाम्रो सेवकाईका केही साथीहरूलाई फोन गरेर जनी र साथीहरूसँग स्वयंसेवकका रूपमा सेवा गरिदिनु भएकोमा धन्यवाद दिइरहेकी थिए। फोनमा कुरा गर्दा मेरो आवाज निकै प्रफुल्लित थियो र अर्को कोठाबाट केनले मेरो कुरा सुनिरहेका छन् भन्ने मलाई थाहै थिएन। मैले फोनहरू गरिसकेपछि उहाँ भान्सामा आउनुभयो। उहाँका आँखामा आँसु थिए। उहाँले मलाई मायाले हेर्नुभयो र यति मात्र भन्नुभयो, तिम्रो आवाजमा फेरि त्यो खुशीको झल्को सुन्न पाउनु कति अद्भुत कुरा हो। मेरो विश्वास गर्नुहोस्, उहाँका शब्दहरूमा भएको कोमलता सुन्दा र उहाँका आँखामा देखिएको प्रेम देख्दा मेरा आँखाहरू पनि आँसुले भरिन थाले। त्यो क्षण हामी बीचको प्रेम र आत्मीयता अति नै जीवन्त थियो। अनि यस्तो प्रेम र स्नेह आखिर कहाँबाट आउँछ त? बाइबलले सरल तर शक्तिशाली शब्दमा भन्छ, परमेश्वर प्रेम हुनुहुन्छ किनकि प्रेमले दिन्छ। अनि जब कुनै व्यक्तिले आफूलाई नै समर्पण गर्छ, जसरी मेरा श्रीमानले मलाई गर्नुभएको छ, त्यसभन्दा बढी उसले अरू के नै दिन सक्छ र? यदि तपाईँले आफूलाई नै दिनुभएको छ भने तपाईँले आफ्नो सबै थोक दिनुभएको छ र परमेश्वरले पनि हाम्रो लागि ठिक त्यही गर्नुभएको छ। वास्तवमा त्यो पुरानो भजनका यी पंक्तिहरू सुन्नुहोस्। यी समुद्रलाई मसीले भरिदिए, आकाशहरूलाई चर्मपत्र बनाए, पृथ्वीका हरेक बोटलाई कमल बनाए र हरेक मानिसलाई लेख्ने काम दिए। परमेश्वरको प्रेमको महिमा लेख्न थाल्दा समुद्रको सबै पानी सुक्नेछ, तैपनि आकाशदेखि आकाशसम्म तन्काइएको त्यो ठूलो चर्मपत्रले पनि उहाँको प्रेमलाई पूर्ण रूपमा अटाउन सक्ने छैन। यी सुन्दर शब्दहरू 1917 एउटा मानसिक अस्पतालको पर्खालमा कोरेको अवस्थामा भेटाएका थिए। यो कसले लेखेको हो मलाई थाहा छैन, तर तपाईँ यो अनुमान गर्न सक्नुहुन्छ कि त्यो व्यक्तिले गहिरो कष्ट र पीड़ाका समयहरूको सामना गरेको थियो। तापनि त्यो बिरामीलाई यो थाहा हुन्थ्यो कि परमेश्वरको प्रेमले उसलाई त्यो भयानक ठाउँको धेरै अन्धारा रातहरू पार गराउनेछ। यसबाट सिकाइ के हो त? चिन्तित मनका लागि परमेश्वरको प्रेम वास्तवमा कति गहिरो र चौडा छ भन्ने कुरा दोहोराएर सोच्नुभन्दा बढी शान्त पार्ने, स्थिर गराउने र आशा जगाउने अरू कुनै कुरा छैन। यो एउटा यस्तो कुरा हो जुन केन र म सधैँ गर्छौं, अनि यो एउटा यस्तो कुरा हो जुन तपाईँले जुनसुकै सम्बन्धमा लागू गर्न सक्नुहुन्छ। तपाईँको जीवनसाथी वा बच्चाहरू, सायद तपाईँको आमा बुवा वा साथी, जुनसुकै अवस्था होस्, प्रभु येशूको आत्मामा दिनुहोस्। उहाँलाई हरेक प्रेमपूर्ण शब्द र कार्यको स्रोत बन्न दिनुहोस्। सम्झनुहोस्, प्रेम भनेको दिनु हो, किनकि जब तपाईँ आफैलाई दिनुहुन्छ तपाईँले सबै कुरा दिनुभएको छ। मलाई थाहा छैन, यो त केवल एउटा यस्तो कुरा हो जुन मेरा श्रीमान केनले परमेश्वरको प्रेममा हरेक दिन गर्नुहुन्छ, चाहे यो तपाईँको जीवनसाथी होस् बच्चा होस् वा छिमेकी होस्। तपाईलाई आज कसैलाई परमेश्वरको प्रेम दिनका लागि प्रोत्साहन गर्छु। परमेश्वरले तपाईलाई आशिष दिउन् र जनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खरमा त सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 5 11, 01 43 92 5 11 र 01 43 92 5 10, 01 43 92 5 10। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: सूचना। इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01 47 70 74, 01 47 70 74 र 01 59 13 755, 01 59 13 755।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: झरिलो रसिलो, झरिलो रसिलो
6: होइन दाजु।

0: झरिलो र रसिलो भन्दै कता
1: कता उनु बाटुली झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन ठ्याक्कै पारेर।
0: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
1: हो र, फोन नम्बर बताऊ बताऊ।
0: लु टिप्नुहोस् त, 98-60-091-361 98-60-091-361।
1: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण। गीत त होइन तर हामी भर्खर शुरूआत गर्दैछौ। तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु। म्युजिक चाहिँ गीत जस्तो पनि लाग्छ कहिले काहीँ हामीलाई, होइन। बिहानीको शुरूआत हुँदैछ। तपाईँहरू सम्पूर्णलाई नारी आवाजमा म ज्ञानो स्वागत गर्न चाहन्छु। आजको शुरूआत भइसकेको छ र नारी आवाज चाहिँ हरेक आइतबार यसै समयमा तपाईँहरूले सुन्दै पनि आइरहनु भएको छ र प्राविधिक रूपमा मलाई सुजनजीले सहायता गर्दै हुनुहुन्छ र यसै समयमा तपाईँहरूले विभिन्न माध्यमबाट सुन्न सक्नुहुन्छ। रेडियो मार्फत, फेसबुक मार्फत अथवा अनलाइन मार्फत जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ, यहाँहरूलाई देश विदेशबाट जहाँबाट सुन्दै हुनुहुन्छ यहाँहरूलाई एकदमै स्वागत छ। र नारी आवाज भन्ने बित्तिकै तपाईँहरूले नारीसँग सम्बन्धित कुराकानी सुन्न सक्नुहुनेछ र नारीको हुन्न अथवा नारीको कर्तव्य के हो अथवा नारीको उद्देश्य के रहेको छ, कसलाई कसरी नारीहरूले आफ्नो परिचय दिने अथवा आफ्नो जिम्मेवारीहरू निभाउने, नारीले आफूलाई के भनेर बुझ्ने भन्ने विषयमा हामी छलफल गर्ने गर्छौं, कुराकानी गर्ने गर्छौं। कहिलेकाहीँ कुनै व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्छौं भने कहिलेकाहीँ म आफै पनि तपाईँहरूको बीचमा रहेर कुराकानी गर्ने गर्दछु र म नारी आवाज लिएर आइसकेकी छु। तपाईँहरूले पहिलादेखि नै सुनिरहनु भएको छ भने तपाईँहरूलाई थाहा छ नारी आवाजमा के हुन्छ भनेर। जस्तै आज मात्रै सुन्दै हुनुहुन्छ भने चाहिँ हाम्रो उद्देश्य भनेको चाहिँ नारी आवाजमा चाहिँ नारीसँग सम्बन्धित कुराकानी गर्ने हो र नारीहरू पनि विशेष छौं है, नारीहरूले पनि असल काम गर्नुपर्छ, नारीहरू पनि असल हुनुपर्छ, नारीहरूले पनि आफूले आफैलाई भनौँ न परमेश्वरको महिमाको निम्ति प्रयोग गर्नुपर्छ। हाम्रो जीवनमा पनि परमेश्वरको उद्देश्य छ, हामी यतिकै बस्नको लागि मात्रै अथवा यतिकैको लागि मात्रै छैनौं। हामीले संसारमा रहँदा बस्दा त हाम्रो जिम्मेवारी निभाएका छौं भने हाम्रो अर्को महत्वपूर्ण दायित्व अथवा महत्वपूर्ण कुरा चाहिँ हामी परमेश्वरका छोरीहरू हौं। यो कुरालाई चाहिँ हामीले जस्तो सुकै परिस्थितिमा पनि लिएर अगाडि बढ्नुपर्छ भन्ने कुराबाट म उत्साह दिँदै आइरहेकी छु। आज भने मैले तपाईँहरूको बीचमा चाहिँ इतिहासमा महिला चाहिँ कस्तो रूपमा चाहिँ हेरिएको छ बिब्लिकल वेबाट अथवा संसारमा पनि, होइन भन्ने विषयलाई लिएर कुराकानी गर्न गइरहेकी छु र अबको लगभग एक घण्टा त नभनौ जे होस् अलिक कम तपाईँहरूसँग म रहनेछु यो कार्यक्रममा, तपाईँहरूले पनि मलाई साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु। शुरूआतमा नारीसँग सम्बन्धित नै एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने विषय वस्तुलाई लिएर म आउनु नै छु।

अजनेगेनी आश्रिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। आदरणीय सलोमी तिमोथीज्यूको स्वरमा रहेको गीत रहेको थियो विशिष्ट नारी। हामी विशिष्ट नारी हौ है भन्ने निकै नै सुन्दर लाग्छ मलाई यो गीत, एकदमै मिठो छ र साँच्चीकै हामी विशिष्ट नारी हौ भन्ने कुरा गीतले भनेको जस्तै परमेश्वरको वचनले पनि हामीलाई भन्नुभएको छ। अनि आज मैले तपाईँहरूको बीचमा चाहिँ इतिहासमा महिलाहरू कस्तो हुनुहुन्थ्यो होइन, कस्तो भूमिकाहरू उहाँले निभाउनु भएको थियो अनि महिलाहरूको इतिहास कस्तो रहेको छ त भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। र परमेश्वरको वचनमा बाइबलमा हेर्ने हो भने, बाइबलको इतिहासमा हेर्ने हो भने चाहिँ महिलालाई केवल सहयोगीको रूपमा मात्रै होइन, ईश्वरको परमेश्वरको महान योजना पूरा गर्ने मुख्य पात्रका रूपमा पनि प्रस्तुत गरिएको छ। उत्पत्तिको कथामा स्त्रीलाई परमेश्वरको प्रतिबिम्ब र पुरूषको पूर्ण साथीका रूपमा सृष्टि गरिएको वर्णन पाइन्छ होइन। जस्तो पुरानो करारमा ओल्ड टेस्टामेन्टमा पनि हामी हेर्छौं भने चाहिँ दबोरा जस्तै न्यायकर्ता र सैन्य नेतृत्व गर्ने साहसी महिला हामी भेट्छौं जसले सम्पूर्ण राष्ट्रको नेतृत्व गरिन्, त्यस्तै एस्तर होइन जसले आफ्नो साहस र बुद्धिमत्ताले आफ्नो सम्पूर्ण प्रजालाई विनाशबाट बचाएकी छिन्, रूथको निष्ठा र समर्पणको कथा आज पनि प्रेरणाको स्रोत बनेको छ होइन। र नयाँ करारमा पनि हामी त्यत्तिकै कुराहरू देख्न सक्छौ र जस्तो हामी हेर्न सक्छौ नयाँ करारमा आइपुग्दा चाहिँ मरियम होइन म्यारीलाई मुक्तिदाता यीशुकी आमाको रूपमा सर्वोच्च एउटा सम्मान पनि गरिएको छ। त भनौँ आजको दिनसम्म पनि एउटा मरियम चाहिँ यीशु ख्रिस्टको नाम सँगसँगै मरियमको कथा पनि आउँदछ, मरियमको स्टोरी पनि आउँदछ। त्यस समयको यहुदी समाजमा महिलाहरूलाई एउटा भनौँ न त्यो समयमा चाहिँ इतिहास हेर्दैछ मैले दोस्रो दर्जाको नागरिक जस्तो पनि मानिएको हामी देख्न सक्छौ संसारमै पनि। तर यीशु ख्रिस्टले नारीहरूलाई चाहिँ आत्मिक रूपमा एउटा भनौँ न एकदमै असल अधिकार सम्मान शिक्षा दिनुभएको छ। मरियम मग्दलिनी जस्ता महिलाहरू यीशुको पुनरुत्थानको पहिलो प्रत्यक्षदर्शी र प्रचारक बनेका थिए। बाइबलीय दृष्टिकोणले महिलालाई आन्तरिक शक्ति नैतिक मूल्य र नेतृत्वको उच्च स्थान दिएको हामी देख्छौं। बाइबलको इतिहासलाई हेर्ने हो भने चाहिँ त्यहाँ कुनै पनि किसिमको कमसल खालको स्त्री भनेर चाहिँ त्यहाँनिर भनिएको छैन। त्यो कारणले गर्दाखेरि चाहिँ र अर्को कुरा चाहिँ विश्वमा महिलाहरूलाई हेर्ने हो भने चाहिँ अहिलेको संसारमा विश्वको महिलाहरूको इतिहास हेर्ने हो भने चाहिँ संसारको अथवा विश्वमा इतिहासमा हेर्ने हो भने चाहिँ प्राचीन मिश्रमा होइन जस्तो हामी हेर्न सक्छौँ त्यहाँ थुप्रै स्त्रीहरूले चाहिँ शक्तिशाली साम्राज्य चलाएका थिए। तर समग्र विश्व इतिहासलाई हेर्दा चाहिँ धेरै जस्तो समाजमा चाहिँ महिलालाई अधिकार शिक्षा र सम्पत्तिबाट चाहिँ वञ्चित राखेको कुरा हामी इतिहासमा पाउन सक्छौँ। यो चाहिँ अहिले चाहिँ अब धेरै कुराहरू बदलिसकेको छ होइन। मध्य युगतिर हामी हेर्ने हो भने चाहिँ महिलाहरूलाई घरको घेराभित्र मात्र सीमित गरिएको कुराहरू, यद्यपि फ्रान्स जस्तो अथवा नेपाल मात्र नभइकन बाहिर पनि जस्ता ठूला ठूला योद्धाहरू जसले चाहिँ एकदमै इनर्जेटिक काम गरेका थिए, उदाहरण सहितको काम गरेका थिए, त्यस्ता महिलाहरूले पनि राष्ट्रको रक्षाको लागि युद्ध मैदानमै उत्रिएर इतिहास रचेका महिलाहरू पनि छन्। विश्व इतिहासमा चाहिँ महिलाहरूको निरन्तर संघर्ष विभेद र त्यसका विरूद्धमा विद्रोहको इतिहास नै हामी देख्न सक्छौ र अहिले मात्रै आएको कुरा चाहिँ होइन। यो 19-20 शताब्दीमा आइपुग्दा चाहिँ विश्व इतिहासमा ठूलो परिवर्तन आएको छ। महिलाको इतिहासमा महिलाहरूले मताधिकार पाएका छन् होइन, शिक्षाको अधिकार र सम्मान ज्यालाको लागि आन्दोलन शुरू गरेका चाहिँ 19-20 शताब्दीमा आएर चाहिँ यी कुराहरू शुरू भएको छ। म्याडम क्युरी भन्ने चाहिँ हामीले पढेको कुरा पनि हो, जस्ता वैज्ञानिकहरूले विद्वानको रूपमा विश्वलाई नै नयाँ दिशा दिएका छन्। राजनैतिक सामाजिक र आर्थिक हरेक क्षेत्रमा महिलाहरूले आफ्नो क्षमता प्रमाणित गर्दै विश्व इतिहासमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन्। विश्वको इतिहासलाई बाइबलको इतिहासलाई हेर्ने हो भने चाहिँ धेरै ठूलो चेन्जेसहरू भने बाइबलको इतिहासमा त बाइबलमा हेर्ने हो भने त अहिले पनि परमेश्वर त्यही वचन बोल्नु भएको छ, त्यो समयमा पनि त्यही वचन बोल्नु भएको थियो। तर विश्वको इतिहासमा हेर्ने हो भने चाहिँ एकदम ठूलो फड्को विश्वले मारेको छ अनि त्यसको लागि थुप्रो नारीहरूले दिदीबहिनीहरूले चाहिँ ठूलो संघर्षहरू गर्नुभएको छ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने

हजुर फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा इतिहासमा महिला अथवा इतिहासमा नारी स्त्री भनेर कुराकानी गरिरहेकी छु र पक्कै पनि त्यति सहज साझै भनौँ न यति मानवीय स्वभावमा अथवा समाजमा अथवा संसारमा चाहिँ नारीहरूलाई त्यति मजाले एक्सेप्ट गरेको सहजता भएको हामी देख्दैनौँ र बाइबलको इतिहासमा पनि कतिपटक समाजमा सोसाइटीमा ती भएका कुराहरू छन् भने तर परमेश्वरको दृष्टिमा चाहिँ के छ त भन्दाखेरि चाहिँ परमेश्वरको दृष्टिमा चाहिँ जहिले पनि नारी बहुमूल्य नै जहिले पनि विशेष नै जहिले पनि प्यारो नै देखिन्छ। एकदमै यो खुसीको कुरा हो कि अनि त्यो कारणले गर्दा फेरि नै आज मैले तपाईँहरूको बीचमा चाहिँ इतिहासमा महिलासँग सम्बन्धित कुराकानी गरिरहेकी छु र हामी हेर्छौँ भने बाइबलीय दृष्टिकोणबाट पनि केही कुराहरू मैले हेरेँ तपाईँहरूको बीचमा र विश्वको दृष्टिकोणमा पनि केही कुराहरू तपाईँहरूको बीचमा मैले हेरिरहेकी छु। 19-20 शताब्दी पछाडि चाहिँ नारीहरूलाई साँच्चीकै अलि सजिलो भएको पनि हामी देखेका छौँ र थुप्रो कुराहरू छन् होइन जस्तो बाइबलीय दृष्टिकोणले नारीलाई परमेश्वरद्वारा होइन एकदमै मर्यादित प्रकारले अद्भुत प्रकारले अनि बनाउनु भएको नेतृत्व गरेको नै देख्छौँ भने परमेश्वरको नजरमा नारी र पुरुष दुवै नै प्रिय छन् स्पेसल छन् विशेष छन् भन्ने कुरा नै देखाउँछ। यसमा चाहिँ यही तुलना गरेर त्यो काँटामा तलमाथि गर्नुभएको छैन परमेश्वरले दुवै परमेश्वरलाई चाहिएर बनाउनु भएको छ कुनै पनि नचाहिएको भए अप्सन भनेर बनाउनु भएको छैन यो भएन भने चाहिँ यो हुन्छ अथवा यो चाहिँ एउटा अप्सनको रूपमा मात्रै नारीलाई बनाइएको भनेर बनाउनु भएको छैन कम्पलसरीमा बनाउनु भएको छ यो चाहिँ अप्सनमा दिएको छैन नारीलाई त्यो कारणले गर्दा एकदमै महत्वपूर्ण कुरा चाहिँ त्यही नै हो र परमेश्वरको नजरमा चाहिँ एकदमै हामी विशेष छौँ परमेश्वरले एकदमै महत्व सम्मान दिनुभएको छ भने अर्कोतर्फ चाहिँ विश्व इतिहासले चाहिँ महिलालाई अथवा नारीलाई सामाजिक राजनीतिक र कानूनी अधिकारका लागि गर्नु परेको भौतिक संघर्ष र क्रान्तिलाई पनि हामी देख्न सक्छौँ। यी दुवै दृष्टिकोणले हामीलाई एउटै निष्कर्षमा पुर्याउँछ कि नारी बिना मानव इतिहास र समाजको अस्तित्व सम्भव छैन जस्तो लाग्छ हामीलाई होइन त्यो एकदम महत्वपूर्ण कुरा छ भन्ने लाग्छ। यो कुरालाई हामीले एकदमै मध्यनजर गर्नुपर्छ। थुप्रो आमा दिदी बहिनीहरूले संसारलाई परिवर्तन गर्नुभएको छ हामी संसारको इतिहासमा हेर्ने हो भने पनि होइन उहाँहरूले जुन प्रकारले काम गर्नुभएको छ अनि कतिपटक चाहिँ ऐतिहासिक रूपमा स्थापित भएका आमा दिदी बहिनीहरूलाई हेर्ने हो भने उहाँहरूले धेरै ठूला ठूला कामहरू गर्नुभएको छ होइन कलाको क्षेत्रमा अनि अन्य कुरामा पनि एउटा असल परिवारमा परिवार बनाउने कुरादेखि मण्डलीदेखि समाजदेखि होइन हरेक ठाउँमा चाहिँ महिलाले असल भूमिका निभाउनु भएको हामी देख्न सक्छौँ। इतिहासमा महिलाको विषयमा कुराकानी गर्नुपर्दा चाहिँ विश्वमा र परमेश्वरले गर्नुभएको इतिहासको कुरा गर्नुपर्दा चाहिँ अलिकति केही डिफरेन्सहरू छ। मानिसहरूले शारीरिक रूपमा भिन्नता देखाउँछन् अहिले पनि संसारमा नारी नभए पनि हुन्छ तर पुरुष चाहिँ हुनैपर्छ भनेको जस्तो पनि हामी कति ठाउँमा परिवारमै देख्छौँ कि किन भन्दाखेरि कुनै पनि कुराले परिवारमा सक्सेस पायो परिवारमा उसले विजयी पायो परिवारमा सपोर्ट पायो भने नै उसले बाहिर गएर गर्ने कुरा हो किनकि परिवार महत्वपूर्ण कुरा छ नि त। हामीलाई परमेश्वरले एक एकलाई त बनाउनु भएको छैन भन्नाले परिवारमै बनाउनु भएको छ नि त। एउटा बच्चा जन्मिने बित्तिकै उसको बुवा मम्मी एउटा परिवारै लिएर जन्मिरहेको हुन्छ होइन त्यो कारणले गर्दा उसको कोही न कोही त भइरहेको हुन्छ। इभन परमेश्वर होइन स्वयं पनि हाम्रो परिवार हुनुहुन्छ अथवा हामी उहाँको परिवारका हौँ। त्यो कारणले गर्दा मानिस्य संसारमा आउनको लागि चाहिँ भनौँ न बायोलोजिकल पनि र स्पिरिचुअल पनि हेर्ने हो भने चाहिँ परमेश्वरले चाहिँ नारीलाई अथवा पुरुषलाई मानिसलाई विशेष रूपमा नै लिएर आउनु भएको छ। यो कुरा चाहिँ हामी हेर्न सक्छौँ र हामीले बुझ्नुपर्ने कुरा महत्वपूर्ण कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ इतिहासमा चाहिँ नारीहरूले गरेको सङ्घर्षले आज संसारमा त परिवर्तन आइ नै रहेको छ अझै पनि हामीले प्रार्थनासहितको परिवर्तन चाहिँ ल्याउन आवश्यक छ होइन हामी चाहिँ सक्छौँ है भन्ने कुरा चाहिँ परमेश्वरले प्रष्टै रूपमा बताउनु भएको छ। तिमीहरूमा सामर्थ्य छ तर तिमीहरूले तिमीहरूको अस्तित्व बुझ्नुपर्छ तिमीहरू को हो भन्ने कुरा बुझेर गर्यो भने चाहिँ त्यो एकदमै बेस्ट छ भन्ने कुरा नै छ। यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने म आउने नै छु।

हजुर, म त एउटी इसाई नारी हुँ, नेपालीकी छोरी हुँ, निकै नै देशभक्ति पूर्ण गीत रहेको थियो। हामी हाम्रो देशलाई माया गर्छौँ। तपाईँहरू कुन देशमा बस्नुहुन्छ त्यो देशलाई तपाईँ पनि पक्कै पनि माया गर्नुहुन्छ। यसको मतलब चाहिँ हामी अर्को देशलाई माया गर्दैनौँ भन्ने त होइन नि त, होइन। मलाई आलु मनपर्छ भन्दा पनि मैले फेरि अर्को तरुललाई घृणा गर्छु भन्ने त छैन नि त, होइन। भनेको जस्तै हामीले हाम्रो देशलाई, राष्ट्रलाई, हामी जहाँ बस्छौँ यो संसारलाई, परमेश्वर दिनुभएको संसारलाई चाहिँ हामी प्रेम गर्छौँ र त्यसको हामी सन्तान अथवा त्यसमा हामी बसोबास गर्ने कारणले गर्दा हाम्रो पनि दायित्व हुन्छ, कर्तव्य हुन्छ त्यो देशको संरक्षण गर्ने, बचाउने भन्ने कुराहरू पनि छ। हामी प्रार्थनाद्वारा हाम्रो देशलाई स्वास्थ्य बनाउने अभियानमा पक्कै पनि लाग्नुपर्छ र अन्य कुराहरू, भौतिक कुराहरू पनि सम्झिने छन्। र अर्को कुरा चाहिँ मैले आज तपाईँहरूको बीचमा चाहिँ संसारमा अथवा इतिहासमा महिलाको विषयमा अथवा नारीको विषयमा कुराकानी गर्दै गर्दाखेरि दुईवटा पाटोलाई मैले लिएर आएँ। जस्तो एउटा बिब्लिकल वेबाट, एउटा चाहिँ वर्ल्ड वाइड रूपमा चाहिँ संसारमा भइरहेको कुराहरू, विश्वव्यापी रूपमा संसारमा भएको इतिहासबाट हेर्नुपर्दा चाहिँ परमेश्वरले चाहिँ मानिसलाई अथवा नारीलाई चाहिँ विशेष रूपमा बनाउनु भएको कुराहरू, अनि अचम्म प्रकारका जिम्मेवारीहरू दिनुभएका कुराहरू, ठूल्ठूला जिम्मेवारीहरू दिनुभएका कुराहरू, होइन, साक्षी राख्नु भएका कुराहरू, एकदमै भनौँ न प्रेम गर्नुभएका कुराहरू, आफू सँगसँगै डोराउनु भएका कुराहरू, शिक्षा दिनुभएका कुराहरू हामी पाउँछौँ भने चाहिँ संसारको दृष्टिमा चाहिँ केही प्रकारको भिन्नता हामी पाउँछौँ, होइन। जहाँ चाहिँ भनौँ क्षमताको मापन गरिएका कुराहरू पाउँछौँ, केही त्यस्ता भिन्नताहरूको विषय म तपाईँहरूको बीचमा कुराकानी गर्न गइरहेकी छु, होइन। जस्तो हामी हेर्छौँ भने, तुलना गर्ने हो भने चाहिँ जस्तो एउटा भनौँ न, जब हामी बाइबलीय दृष्टिकोणबाट विश्वको इतिहासको दृष्टिकोणबाट एक आपसमा तुलना गर्छौँ भने हामी केही भिन्नता र समानता पाउँछौँ, होइन। जस्तो मूल्य र पहिचानको विषयमा चाहिँ परमेश्वरको वचनको दृष्टिकोणले चाहिँ महिलाको अथवा नारीको मूल्य चाहिँ उनीहरूको सामाजिक स्थिति र क्षमतामा होइन, तर परमेश्वरद्वारा दिएको भनौँ न चरित्रमा चाहिँ भर पर्छ, अथवा भनौँ उहाँले बनाउनु भएको कुरामा, उहाँले जुन प्रकारले स्त्रीलाई बनाउनु भएको छ त्यो स्त्रीले कसरी लियो भन्ने कुरामा चाहिँ मापन गर्दछ भने, अर्को चाहिँ जस्तो विश्व इतिहासको महिला अधिकारको लागि गरिएका सामाजिक र कानूनी सङ्घर्षलाई जोड दिन्छ। समानताको विषयमा हेर्ने हो भने चाहिँ धार्मिक होस् वा अन्य कुरा नै किन होस्, दुवैले एउटा कुरा स्वीकार छन्। जब जब मानिसहरूलाई अथवा स्त्रीहरूलाई अवसर र स्थान दियो, उनीहरूले सम्पूर्ण समाज र राष्ट्रलाई नै रूपान्तरण गरे, संसारकै पनि। र बाइबलमा पनि हेर्ने हो भने चाहिँ जब जब स्त्रीहरूलाई जिम्मेवारी दिएको छ, एउटा समानताको दृष्टिकोणबाट हेर्नुपर्दा चाहिँ उनीहरूले एकदमै ठूलो परिवर्तन राष्ट्रलाई नै गरेको कुरा, रूपान्तरण गरेको कुराहरू हामी पाउँछौँ। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउनु नै छु।

जनकिनी आश्रिष्ट म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र सुन्दरता ब्रह्मात्मक हुन्छ परमेश्वरको महिमा गर्ने स्त्री नै आदरणीय हुन्छन्। पक्कै पनि हाम्रो दायित्व पहिलो स्थान प्रायोरिटी प्राथमिकता भन्ने कुरा चाहिँ परमेश्वर नै हुनुपर्छ। त्यो चाहिँ नारीको जीवनमा नै किन नहोस्, हामी नारीहरूले पनि हाम्रो जीवनको पहिलो स्थान चाहिँ परमेश्वरलाई नै दिनुपर्छ। हामी कतिपटक थुप्रो कुराहरूलाई दिन्छौँ कि हाम्रो जिम्मेवारीहरू, हाम्रा इच्छाहरू, चाहनाहरू, हाम्रा विभिन्न किसिमका कुराहरूलाई लिएर हामी विशेष गरी स्त्री जातिले चाहिँ हामी अन्य कुरालाई मन पराउने पनि हुन्छ, माया गर्ने हुन्छ, डिभोटेड हुन्छौँ हामी। र पनि परमेश्वरको वचन अनुसार चाहिँ परमेश्वरको भय जसले मान्छ नि त्यो स्त्रीको नै आदर गर्नुपर्छ भनेर भनिन्छ। भय नै ज्ञानको सुरुवात हो, भय नै जीवनको सबभन्दा महत्वपूर्ण कुरा हो। यही नै आज आमा दिदीबहिनीहरूलाई म उत्साह दिन चाहन्छु। तपाईँहरू कसको भय मान्दै हुनुहुन्छ? अनि यदि परमेश्वरको भय मान्दै हुनुहुन्छ भने चाहिँ तपाईँलाई परमेश्वरले भन्दै हुनुहुन्छ त्यो स्त्रीलाई आदर गर्नुपर्छ। किन भन्दा मरियम एकदमै भनौँ न ठूलो इक्जाम्पल हुन्। उनले परमेश्वरको भय र भक्तिमा काम गरेको कारणले गर्दा त्यहाँ तिनीसँग जोडिएका थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई भन्दा पहिलो स्थानमा उनले राखेको कारणले गर्दा उनले सबै कुराहरू पाएको हामी देख्न सक्छौ। जस्तो अब अघि मैले भन्दै थिएँ, चाहे त्यो परमेश्वरको वचनमा उल्लेख गरिएको होस् अथवा यो वर्ल्डमा पनि किन हामी नहेरौँ, होइन, तुलना गर्ने हो भने अथवा फरक होला, तर एउटा समानताको कुरा गर्ने हो भने चाहिँ यदि स्त्रीलाई जिम्मेवारी दिएको खण्डमा, उनीहरूको वरदान अनुसार जिम्मेवारी दिएको खण्डमा उनीहरूले राष्ट्रलाई रूपान्तरण गरेका छन्, समाजलाई रूपान्तरण गरेका छन्, परिवारलाई रूपान्तरण गरेका छन् भन्ने कुरा हामी पाउन सक्छौँ। र अर्को कुरा, चाहे त्यो परमेश्वरको पानाहरूमा कोरिएको दबोरा, यस्तर, मरियम, मार्था अथवा भनौँ हन्नाको विषयमा नै किन नहोस्, वा विश्व इतिहासका पानाहरूमा कोरिएका म्यारम क्युरीदेखि लिएर विभिन्न किसिमका योद्धा स्त्रीहरूको कथाहरू नै किन नहोस्, स्त्रीहरू कहिले कमजोर थिएनन् भन्ने कुरा चाहिँ त्यो कुराबाट देख्न सक्छौँ। उनीहरू सधैँ इतिहासका निर्माणकर्ता थिए भन्ने कुरा चाहिँ हामी त्यहाँबाट देख्न सक्छौँ। इतिहास केवल विगतको कथा मात्रै होइन, यसले वर्तमानलाई ऐना देखाउँछ। जबसम्म हामी इतिहासका स्त्रीहरूको योगदानलाई स्वीकार्दैनौ र वर्तमानमा उनीहरूलाई सम्मान अवसर दिँदैनौ, तबसम्म कुनै पनि समाज पूर्ण हुन सक्दैन। त्यो कारणले गर्दाखेरि चाहिँ एकदम महत्वपूर्ण कुरा छ, इतिहासले पनि यही देखाउँछ। जब जब उनीहरूले आफ्नो क्षमता अनुसारको जिम्मेवारी पाएका छन्, जब जब उनीहरूले म गर्छु भन्ने कुरा गर्न पाएका छन्, त्यसमा चाहिँ इतिहास रचेका छन्। चाहे बाइबलको पानामा कोरिएका स्त्रीहरू किन नहुन्, चाहे अहिलेको इतिहासमा कोरिएका स्त्रीहरू किन नहुन्। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउनेछु।

सुनकिनी आशिष म एक पछि स्वागत गर्न चाहन्छु र अब नै कार्यक्रमको अन्ततिर आएका छौं। अन्य कार्यक्रम तपाईँहरूले सुनेर साथ दिन सक्नुहुन्छ। दिनको शुरूआत भइसकेको छ, तपाईँहरूको पनि कामहरू शुरू भइसकेको छ होला। यदि तपाईँहरू पब्लिक होलिडेमा हुनुहुन्छ भने आफ्नो घर परिवार आफ्नो काममा व्यस्त पनि हुन सक्नुहुन्छ। तपाईँहरूलाई परमेश्वरले एकदम आशिष दिनुभएको छ, आउनुहुन्छ सुरक्षित रहनुहोला। अलिकति गर्मी पनि बढ़िरहेको छ, यी दिनहरूमा अलिकति घाम लागिरहेको छैन, कहिले पानी पानी कहिले घाम घाममा छौं हामी। जोस हामीले यो दिनदिनै मौसम परिवर्तन भइरहेको कारणले गर्दा, छिटो छिटो परिवर्तन भएको कारणले गर्दा हामीले आफूलाई पनि कतिवटा कुरामा चाहिँ सुरक्षित राख्नुपर्ने हुन्छ। र आजको कार्यक्रमको कन्क्लुजनमा आउनुपर्दा चाहिँ इतिहासमा महिलाको विषयमा आज मैले तपाईँहरूको बीचमा कुराकानी गरेकी थिएँ र साँच्चीकै परमेश्वरले प्रेम गर्नुभएको छ र साँच्चीकै महिलाहरूलाई दिएको जिम्मेवारी यदि उहाँहरूलाई पाएको जिम्मेवारी हो भने चाहिँ उहाँहरूले एकदमै राम्रोसँग निभाउनु भएको छ। इतिहासले पनि बताउँछ, विश्वले पनि बताउँछ र परमेश्वरको वचनले पनि बताउँछ भन्ने कुरा नै हो। त्यो कारणले गर्दा तपाईँ कमजोर हुनुहुन्न, तपाईँहरू बलियो हुनुहुन्छ यो हिसाबमा कि तपाईँहरूले पाउनुभएका जिम्मेवारी, तपाईँको वरिपरि भएका कुराहरू तपाईँ गर्न सक्नुहुन्छ। त्यसमा परमेश्वरको राज्य विस्तारका कुराहरू पनि पर्छन्। तपाईँ जहाँ हुनुहुन्छ जे काम गरिरहनु भएको छ परमेश्वरको राज्यको काम पनि गर्नुहोस्। परमेश्वरले अराउनुभएका कुरा भन्नुभएका कुरामा हिचकिचावट नगर्नुहोस्। परमेश्वरले दिनुभएका कुरा तपाईँ सक्नुहुन्छ, परमेश्वरलाई थाहा छ तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुरा। यही नै उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र आगामी हप्ता यसै कुराकानी लिएर म तपाईँहरूको सामु आउने नै छु। अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिनुहोला। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जयमसी तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। र आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 8:1-4 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड उहाँको पछि लाग्यो। एकजना कुष्ठरोगी उहाँका आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारीका

देखाओ। र मोसाले आज्ञा गरेका भेटी चढाओ र मानिसहरूलाई प्रमाण होस्। आदरणीय श्रोता, यस खण्डमा हामी विशेष गरेर यीशु माथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने मुख्य विचारलाई हामी मनन गर्नेछौ, ध्यान दिनेछौ। यीशु माथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने कुरालाई हामी यहाँ हेरिरहेका छौ। यहाँनिर हामीले के देख्छौ भने यीशुको पछि ठूलो भीड लागेको कुरा हामी देख्छौ। जब यीशु प्रभुले यो संसारमा रहँदाखेरि बस्दाखेरि उहाँले धेरै आश्चर्य कर्महरू उहाँले गर्नुभयो, उहाँले धेरै रोगीहरूलाई निको पार्नुभयो र उहाँले आश्चर्य कर्महरू गर्नुभयो जसले गर्दा भीड़हरू यीशुको पछि लागिरहेको हामी देख्छौं। र यो खण्डमा पनि मानिसहरू यीशुको पछि ठूलो भीड लागिरहेको अवस्था यहाँ हामी देख्छौं। जब मानिसहरू यीशुको पछि लागिरहेको थियो त्यति नै खेर एकजना कुष्ठरोगीले पनि यो भीडलाई पछ्याएको हामी देख्छौं। र यो भीडमा आउने व्यक्तिहरू मध्येमा एकजना कुष्ठरोगी पनि हामीले यहाँ देख्छौं, किनभने तुनाईले विश्वास आउँछ र सुनाई चाहिँ परमेश्वरको वचन हो र परमेश्वरको वचन जब मानिसहरूले सुन्छ त्यसपछि उनीहरूमा विश्वास आउँछ। कुष्ठरोगीले यीशुको बारेमा सुनिरहेको अवस्थाहरू हामी यहाँ देख्छौ, किनभने अगाडि नै उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभएको कुरा चारैतिर फैलिरहेको अवस्था थियो। त्यतिखेर एकजना कुष्ठरोगी जसले आफ्नो भविष्य अन्धकारमय थियो र उसले आफ्नो जिन्दगी एकदमै खराब अवस्थामा उसले देखिरहेको थियो र आफ्नो जिन्दगीको आशा केही पनि थिएन र उनी एउटा जिउँदो लास जस्तै उनी बाँचिरहेको अवस्था थियो। त्यतिखेर यीशु ख्रिस्टले गर्नुभएको आश्चर्य कर्महरू र उहाँले गर्नुभएको रोगीहरूलाई निको पार्नुभएको कामहरू यी सबै कुराहरू सुन्दाखेरि कुष्ठरोगीले पनि विश्वासको साथ यीशु कहाँ आएको कुरा हामी यहाँ देख्छौ र उनले आएर घुँडा टेकिएको कुरा यहाँ हामी देख्छौ। उहाँको अघि घुँडा टेकी उनले यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यो वाक्य, यो भनाई बडो अचम्मको छ। एउटा कुष्ठरोगीले आफ्नो विश्वास प्रकट गरिरहेको हामी देख्छौ, विश्वासको भाषा बोलिरहेको हामी देख्छौ। त्यत्तिकै मानिसहरूले यो भन्न सक्दैनन्। उनले यति धेरै विश्वास गरेको हामी देख्छौ कि हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यस्तो खालको वाक्य चाहिँ धेरै मानिसहरूले भन्न सक्दैन। उनको विश्वास ठूलो भएको हामी यहाँ देख्छौ र यो विश्वासलाई देखेर प्रभु यीशु ख्रिस्टले पनि आफ्नो हात पसारेर त्यसलाई छुनुभयो। जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन्छ, आश्चर्य कर्म हुन्छ। यीशु प्रभुले छुन साथ त्यहाँनिर आश्चर्य कर्म भएको कुरा हामी यहाँ देख्छौ र यीशुले यतिखेर भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ, म इच्छा गर्छु तिमी निको भइजाऊ। यसरी प्रभु यीशुले पनि उसको विश्वासलाई देखिसकेपछि यीशु प्रभुले छुनुभयो र यीशुले छोइसकेपछि अचम्मको काम
त्यहाँ भइहाल्छ र यीशुको छुवाई मानिसहरूको लागि आवश्यकता छ। धेरै मानिसहरू कुष्ठरोगी जस्तै आफ्नो भविष्य आफ्नो जिन्दगीको गन्तव्य अधुरो एउटा लक्ष्यहीन गोरेटोमा हिँडिरहेको अवस्था जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर अचम्मको काम हुन्छ, आश्चर्य कर्म हुन्छ, चंगाई हुन्छ, निको हुन्छ। किनभने यीशुले भन्नुभयो म इच्छा गर्छु तिमी निको भइजाऊ। तब तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। आदरणीय श्रोताहरू, यसरी एउटा कुष्ठरोगीले आफ्नो जिन्दगी गुमाइसकेको अवस्थामा पनि आशा पलायो, उसको जीवनमा एउटा फेरि नयाँ क्षितिज आइपर्यो अथवा उसले फेरि नयाँ जीवन यहाँ पायो। ऊ एउटा अर्थहीन भएर जिइरहेको अवस्था थियो तर उनी अहिले त्यो अवस्थामा आएका छन्। अब उसले जिन्दगी देख्न थाल्यो, ऊ निको भयो। यीशुले यो पनि भन्नुभयो कसैलाई नभन्नु तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ। यो कुरा चाहिँ प्रमाणको निम्ति होस् भनेर यीशु प्रभुले यो कुष्ठरोगीलाई निको भएको कुष्ठरोगीलाई भन्नुभयो र कुष्ठरोगीले चाहिँ यो कुरा एउटा प्रमाणको रूपमा गर्नुपर्ने थियो, त्यसै कारणले पनि उनलाई यो भनिएको थियो। तर हामी अर्को खण्डमा देख्छौ कि उनले यसरी निको हुन साथ उसले मानिसहरूलाई भन्दै प्रचार गर्दै म निको भए भनेर सबैलाई प्रचार गर्दै हिँडेको घटना पनि यहाँनिर बताइएको छ। आदरणीय श्रोता, एउटा व्यक्तिको जीवनमा जब अचम्मको काम हुन्छ, जब उसले आफ्नो जिन्दगीमा एउटा नयाँ क्षितिज देख्छ, जब उसले आफ्नो भविष्य एउटा गन्तव्य अन्त भइसकेको अवस्थामा मृत्यु देखेको अवस्थामा पनि अहिले जीवन देखेको अवस्था हामी देख्छौ र यसरी उनले आफ्नो भविष्य आफ्नो जिन्दगी फेरि यीशु ख्रिस्टमा आएर विश्वास गरेर उनले निको भएपछि उनले आफ्नो भविष्य देखेको छ, उनले आफ्नो लक्ष्य पूरा रूपमा देखेको छ र उनले आफ्नो गोरेटो बाटोबाट अब उसले सही बाटो उसले भेटाएको छ, उसले आफ्नो जिन्दगीको अर्थ थाहा पाएको छ र उनले आफ्नो जिन्दगीको मिठोपनलाई उसले पाएको छ, उनले आफ्नो भविष्य फेरि उज्जवल रूपमा देखेको छ। आदरणीय श्रोता, यदि यहाँहरूको बीचमा पनि कतै आफ्नो जिन्दगीको कुनै अर्थ नभएको जिन्दगी बिताइराख्नु भएको छ, जन्मेर पनि एउटा अर्थहीन भएर जिइराख्नु भएको छ, लक्ष्य देख्नु भएको छैन, त्यतिकै जिन्दगी लक्ष्यहीन गोरेटोमा हिँडिरहेको छ र आशा छैन, भविष्य छैन र जिन्दगीमा पीड़ा अशान्ति डर र भयमा अशान्तिमा यदि यहाँहरू जिइराख्नु भएको छ भने यीशुमाथि विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँको रोगहरू निको हुनेछ, शारीरिक रूपमा पनि र आत्मिक रूपमा पनि तपाईँले अनन्त जीवन प्राप्त गर्नुहुनेछ र तपाईँको मानसिकता तपाईँको सामाजिक क्षेत्रमा सबैतिर परमेश्वरले फेरि उज्जवल भविष्य दिनुहुनेछ र तपाईँले आफ्नो जिन्दगीको अर्थ थाहा पाउनुहुनेछ र हजुरहरूले पनि यीशुमाथि विश्वास गर्नुहोस् भनेर हामी बिन्दी अथवा निवेदन गर्न चाहन्छु। आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आफ्नो रोगबाट निको भएको प्रमाणहरू पनि दिनुहोस् र परमेश्वरको महिमा गर्नुहोस् र यीशु परमेश्वर हुनुहुन्छ वा उद्धारकर्ता हुनुहुन्छ
उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश हुने छैन, तर तिनीहरूले आनन्द जीवन पाउनेछ। आउनुहोस् हामी यीशुमाथि विश्वास गरौं र आफ्नो रोग निको भएको प्रमाणहरू दिउँ। यति भन्दै आजको यो प्रवचन सेवालाई यहीँनिर अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868533939। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस्त, जय मसीह।

Well, let's praise him tonight.

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्ना पुराना पुलहरू जलाउनुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 71 यहाँहरूलाई स्वागत छ। ती संसारमा हरेक व्यक्ति ठूलो सफलता हासिल गर्न चाहन्छन्। त्यो सफलता प्राप्त गर्न आवश्यक पर्ने प्रयास गर्न धेरै कम मानिसहरू तयार हुन्छन्। जित्ने इच्छा शक्तिले ठूलो उपलब्धि हासिल गर्दैन, जित्नको लागि तयारी गर्ने इच्छा शक्तिले हो। उदाहरणको लागि, तपाईँ एक महान पियानो बजाउने वा गिटार बजाउने बन्ने इच्छा हुन सक्छ। महत्वपूर्ण प्रश्न यो हुन्छ कि तपाईँ एक महान पियानो बजाउने बन्नको लागि अभ्यास गर्न प्रयास गर्न तयार हुनुहुन्छ। तपाईँले के हासिल गर्न चाहनुहुन्छ भनेर निर्धारण गरेपछि तपाईँले आफूलाई सोध्नुपर्छ, म यो कति चाहन्छु, के म यो लक्ष्य प्राप्त गर्न आवश्यक पर्ने मूल्य तिर्न तयार छु। हितोपदेशको पुस्तक 13 अध्यायको 4 पद, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। प्रिय श्रोता, सफलता प्राप्त गर्न तपाईँले ठूलो मूल्य चुकाउनु पर्नेछ। तपाईँले आफ्नो दैनिक दिनचर्या परिवर्तन गर्नुपर्छ। आफ्नो जीवनमा सबै कुरा समायोजन गर्नुहोस्, ताकि तपाईँ प्रत्येक दिन आफ्नो जीवनमा सबै कुरा समायोजन गर्नुहोस् ताकि तपाईँ प्रत्येक दिन भाडा चढ्न आवश्यक समय खर्च गर्न सक्नुहुनेछ, जसले तपाईँलाई तपाईँले कल्पना गर्नुभएको सफलतामा पुर्याउनेछ। तपाईँले आफ्नो गन्तव्यमा पुग्न आवश्यक पर्ने सिपहरू विकास गर्न उचित शिक्षा र अनुशासित प्रशिक्षण मार्फत आफूलाई तयार गर्नुपर्छ। तर तपाईँले गर्नुपर्ने अर्को कुरा भनेको, तपाईँको जीवनमा मूल्यवान केही योगदान नगर्ने सबै गतिविधिहरूलाई घटाउनु वा बन्द गर्न हो। यसमा टेलिभिजन, इन्टरनेट र तपाईँको लक्ष्य प्राप्त गर्न मद्दत नगर्ने मानिसहरूसँग लक्ष्यहीन सामाजिकीकरण जस्ता समय बर्बाद गर्ने कुराहरू समावेश छ। प्रेरितको पुस्तक 19:18-19 पद, विश्वास गरेकाहरू धेरैजना आए र तिनीहरूले गरेका आफ्ना आफ्ना दुष्ट कामहरूको स्वीकार गरे र ती प्रकट गरे। तिनीहरू मध्ये धेरैजना जसले टुनामुना गर्थे र आफ्ना पुस्तकहरू बटुलेर ल्याए र सबैका सामुने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा 50,000 चाँदीका सिक्काको हिसाब लाग्यो। तपाईँको घरमा भएका सबै किताबहरू, संगीत र अन्य भौतिक चिजहरू जुन तपाईँको लागि आत्मिक रूपमा लाभदायक छैन, तिनीहरूलाई हटाउनुहोस्। दोस्रो तिमोथीको पुस्तक 2:4 पद, सेनामा भर्ना भएको सिपाही अरू धन्दामा अल्झदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हो। तपाईँको प्रार्थना जीवनमा तपाईँको प्राथमिकताहरूको सन्दर्भमा तपाईँको ध्यान कहाँ सार्ने भन्ने कुरा परमेश्वरलाई सोध्नुहोस्। विगतमा तपाईँको लागि राम्रो भएका कुराहरू भविष्यमा तपाईँले ध्यान केन्द्रित गर्नुपर्ने नहुन सक्छ। कहिलेकाहीँ हामीले प्राथमिकताहरू पूर्ण परिवर्तन गर्नुपर्ने हुन्छ, विशेष गरी जब हामीसँग स्पष्ट लक्ष्य। कहिलेकाहीँ हामीले प्राथमिकताहरू पूर्ण परिवर्तन गर्नुपर्ने हुन्छ, विशेष गरी जब हामीसँग स्पष्ट लक्ष्य छ जुन हामी प्राप्त गर्न चाहन्छौ। लुकाको पुस्तक 5:37 पद, कुनै मानिसले नयाँ दाख मध्ये पुरानो छालाको मसकमा हाल्दैन, न त नयाँ मकले छाला फाट्छ र दाग मध्ये पोखिन्छ र मसक पनि नष्ट हुन्छ। परमेश्वरले तपाईँको लागि राख्नु भएको नयाँ योजनाहरूमा अगाडि बढ्दै जाँदा तपाईँलाई पछाडि राख्ने पुराना सम्बन्धहरूलाई त्याग्नु आवश्यक पर्न सक्छ। तपाईँले रक्सी पिउने जस्ता पुराना बानीहरू पनि त्याग्नु पर्ने हुन सक्छ। यूहन्नाको पुस्तक 15:2 पद, ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन बढी फल फलोस् भने उहाँले छिमल्नुहुन्छ। छोड्नुहोस् जुन तपाईँको फाइदाको लागि काम गरिरहेको छैन, ती व्यक्तिहरू र चीजहरूलाई हटाउनुहोस् जसले तपाईँलाई आफ्नो लक्ष्यमा

0: गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो सामुएलको पुस्तक अध्याय 24 दाउदले साउलका जीवन छोडिदिएका। जब साउल पलिस्थीहरूलाई खेदेर फर्के तब दाउद एन गदीको मरूभूमिमा छन् भनी उनले थाहा पाए। यसकारण उनी जम्मै इजरायलबाट चुनिएका 3,000 मानिस लिएर दाउद र तिनका मानिसहरूलाई खोज्न घोरल पहराको नजिक हिँडे। त्यहाँ बाटोको छेउमा केही भेडा गोठहरू थिए। छेउमा एउटा गुफा थियो। त्यसैको पल्लो कुनामा दाउद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। साउल त्यस गुफामा आएर दिशा बस्नलाई भित्र पसे। दाउदका मानिसहरूले तिनलाई भने, दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजुरको शत्रुलाई हजुरको हातमा सुम्पिदिनुहुन्छ र हजुरलाई जे इच्छा लाग्छ त्यो गर्न सक्नुहुन्छ। दाउद विस्तार गएर साउलको खास्टोको एक छेउ काटे, तर तिनले उनका खास्टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। दाउदले आफ्नो मानिसहरूलाई भने, मैले आफ्नो मालिक परमप्रभुको अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परेर होस्, किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ। यसैले दाउदले आफ्नो मानिसहरूलाई हप्काए र राजामाथि केही हानि गर्न दिएनन्। साउल उठेर गुफा छोडे, आफ्नो बाटो लागे। तब दाउद गुफाबाट बाहिर निस्के र साउललाई भने, हे मेरा प्रभु महाराजा, जब साउलले पछि फर्केर हेरे तब भुइँमा गुप्त परि दण्डवत गरेर दाउदले भने, दाउदले हजुरको हानि गर्न चाहन्छ भनी मानिसहरूले भन्दा हजुर किन उनीहरूको कुरा सुन्नुहुन्छ? आज हजुरले नै देख्नुभयो कि गुफाभित्र परमप्रभुले हजुरलाई मेरो हातमा सुम्पिदिनु भएको थियो। कतिले हजुरलाई मार्न दबाब दिएका थिए, तर मैले हजुरलाई छोडिदिए र भने म मेरो हात मेरो मालिकको विरूद्धमा उठाउन सक्दिन, किनभने उहाँ त परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ। हेर्नुहोस्, मेरा पिता, मेरो हातमा भएको यो तपाईँको लुगाको टुक्रा हेर्नुहोस्। मैले त्यो काटे तर हजुरलाई मारिन। यसबाट थाहा होस् कि हजुरको विरूद्ध उपद्रव गर्न अथवा धोखाबाजी गर्न मैले चिताएको छैन। मैले हजुरको केही खराबी गरेको छैन, तापनि हजुरले त मेरो प्राण लिन मलाई खेद्नुहुन्छ। परमप्रभुले हाम्रा बीचमा न्याय गरिदिउन्, उहाँले मेरो खातिर हजुरसँग बदला लिउन्। तर म त हजुरको विरूद्धमा मेरो हात कहिले उठाउने छैन। उहिलेको आहानै छ, खराबीले खराबी जन्माउँछ, यसकारण म मेरो हात हजुरको विरूद्धमा कहिले उठाउने छैन। इजरायलका राजा कसको विरूद्धमा निस्किएर आउनु भएको छ? हजुर कसलाई खेद्दै हुनुहुन्छ? एउटा मरेको कुकुर केवल एउटा उपियालाई होइन र परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ र उहाँले हाम्रो बीचमा फैसला गरिदिनुहुनेछ। म के कारण भागिरहेछु? परमप्रभुले हेर विचार गरिदेऊन्, मेरो निम्ति परमप्रभुले नै इन्साफ गरेर तपाईँको हातबाट मलाई मुक्त गरिदेऊन्। जब दाउद बोलिसके तब साउलले भने, के त्यो तिमी नै हौ मेरा छोरा दाउद? अनि उनी रोए। तब उनले भने, तिमी म भन्दा धर्मी मानिस रहेछौ, तिमीले म प्रति असल व्यवहार देखायो, तर मैले चाहिँ तिमी प्रति खराब व्यवहार देखाएको छु। तिमीले भर्खरै म प्रति गरेको भलाइको विषयमा भन्यौ, परमप्रभुले मलाई तिम्रो हातमा सुम्पिदिनु भएको थियो, तर तिमीले मलाई मारेनौ। कुनै मानिसले आफ्नो शत्रुलाई फेला पारेर त्यसलाई कुशल साथ जान दिन्छ र यसै कारण आजको दिन तिमीले ममाथि गरेको काममा परमप्रभुले तिमीलाई असल इनाम दिउन्। अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ। इजरायलका राज्यले तिम्रो शासनमा उन्नति गर्नेछ, यसकारण परमप्रभुको नाउँमा शपथ खाएर भन कि मेरा सन्तानलाई तिमी खत्तम गर्ने छैनौ र मेरो नाउँ मेरा पिताको घरानादेखि मेटिदिने छैनौ। दाउदले साउलसँग शपथ खाए र साउल आफ्नो घर फर्के। दाउद र तिनका मानिसहरू चाहिँ आफ्नो गढीमा गए।

पहिलो सामुएलको पुस्तक अध्याय 25 दाउद, नाबाल र अबिगेल सामुएलको मृत्यु भयो र सारा इसरायल तिनको निम्ति विलाप गर्नलाई आए अनि तिनी रामामा आफ्नै घरमा गाडिए। त्यसपछि दाउद माउनको मरूभूमिमा झरे। माउनको एकजना मानिस थियो जसको कर्मेलमा धेरै सम्पत्ति थियो। त्यो निकै धनी थियो। त्यसका 3,000 भेडा र 1,000 बाख्रा थिए। त्यसले कर्मेलमा आफ्नो भेडाको ऊन कत्रन्दै थियो। त्यसको नाउँ नाबाल थियो र त्यसकी पत्नीको नाउँ अबिगेल थियो। अबिगेल सुन्दरी र बुद्धिमती स्त्री थिइन्। तर तिनको पति चाहिँ कालेबका वंशको एक खस्रो र नीच स्वभाव भएको मानिस थियो। नाबालले आफ्नो भेडाहरूको ऊन कत्रन्दैछ भन्ने कुरो दाउदले मरूभूमिमा सुने। तिनले आफ्नो 10 मानिसहरूलाई यसो भनेर पठाए, कर्मेलमा जाऊ र नाबाललाई खोजेर उनलाई मेरो अभिवादन देऊ। तिमीहरूले उनलाई भन, तपाईँ तपाईँका परिवारलाई र तपाईँसँग भएका सबैसित शान्ति होस्। तपाईँ आफ्नो भेडाहरूको ऊन कत्रन्दै हुनुहुन्छ भन्ने कुरा मैले सुने। तपाईँको गोठालाहरू हामीसँग यति दिन रहँदा हामीले उनीहरूलाई सताएनौ। उनीहरू कर्मेलमा हुँदा उनीहरूको केही पनि हराएन। तपाईँको आफ्ना मानिसहरूलाई सोध्नुहोस् र उनीहरूले तपाईँलाई सबै कुरा भन्नेछन्। कृपया मेरा मानिसहरूलाई दयापूर्वक ग्रहण गर्नुहोस्, किनभने आजको दिन शुभ दिन छ र तपाईँको दासहरू र तपाईँको छोरा दाउदलाई जे दिन सक्नुहुन्छ दिनुहोस्। दाउदका जवानहरू आएर दाउदको नाउँमा नाबाललाई यो समाचार दिए। त्यसपछि तिनीहरूले पर्खे। नाबालले दाउदको जवानहरूलाई यो उत्तर दियो, दाउदको यो इसैको छोरो को हो? हिजो आज धेरै कमाराहरू आफ्नो मालिकदेखि भागेर जान्छन्। मेरो खानेकुरा, मेरो दाखमध्य र मेरा ऊन कत्रनेहरूको लागि जुटाइएका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु? दाउदका मानिसहरू फर्केर आफ्नो बाटो लागे र दाउदलाई यी सब कुरा बताइदिए। दाउदले आफ्नो मानिसहरूलाई भने, सबैले आआफ्नो तरबार भिर। तिनीहरू सबैले आआफ्नो तरबार भिरे र दाउदले पनि आफ्नो तरबार भिरे। प्राय 400 दाउदको पछि लागेर अरू 200 चाहिँ माल सामान हेर्नलाई बसे। नाबालको कुनै एकजना सेवकले नाबालकी पत्नी अबिगेललाई भन्यो, दाउदले मरूभूमिबाट हाम्रो मालिकलाई नम्रतापूर्वक अभिवादन दिनलाई मानिसहरू पठाएका थिए, तर उहाँले त तिनीहरूको अपमान गर्नुभयो। तर ती मानिसहरूले हामीलाई राम्रो व्यवहार देखाएका थिए र हामीलाई सताएनन्, र हामी तिनीहरूसँग खुला मैदानमा यताउता जाँदा हामीले हाम्रो कुनै चीज हराएनौ। जब हामी आफ्नो भेडाहरू चराउन जान्थ्यौं तब तिनीहरू रात दिन हाम्रो चारैतिर पर्खाल जस्तै थिए। अब तपाईँले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रो मालिक र उहाँका सबै परिवारमाथि निश्चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन। यसैले झट्टै 200 रोटी, 2 मसक दाखमध्य, काटकुट पारी बनाएका 5 भेडा, 8 पाथी चिउरा, 100 झुप्पा किसमिस र सुकाएका नेवाराका 200 डल्ला अबिगेलले लिएर गदाहरूमाथि लदाइन्। तब तिनले आफ्नो नोकरहरूलाई भनिन्, तिमीहरू अघि अघि जाओ, म तिमीहरूको पछि आउनेछु। तर आफ्नो पतिलाई तिनले यस विषयमा केही भनिनन्। जब तिनी गधामा चढेर डाँडा बीचको बाटो भएर गइरहेकी थिइन् तब दाउद र उनका मानिसहरू तिनी तर्फ तलतिर झर्दै थिए र अबिगेलले तिनीहरूलाई भेटिन्। दाउदले भर्खरै भनेका थिए, मरूभूमिमा केही पनि नहराउने गरी यति राम्रोसँग यस मानिसका धन सम्पत्तिको रक्षा गरिदिनु त व्यर्थ भयो। त्यसले भलाइको साटो मलाई खराबी गर्यो। भोलि बिहानसम्ममा त्यससँग भएको एकैजना पुरुष पनि जीवित रह्यो भने परमेश्वरले मलाई त्यसै गरून् अथवा त्यसभन्दा पनि बढी गरून्। जब अबिगेलले दाउदलाई देखिन् तब तिनी हतार हतार आफ्नो गदाबाट ओर्लिन् र दाउदको सामुन्ने घोप्टो परी भुइँसम्मै निहुरेर तिनको खुट्टामा दण्डवत गरी भनिन्, हे मेरा प्रभु, दोष मई माथि नै परोस्, हजुरको विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्। मेरा प्रभुले मेरा कुरा सुन्नुहोस्, हजुरले त्यस दुष्ट मानिसको ख्याल नगर्नुहोस्। जस्तो त्यसको नाउँ नाबाल छ त्यो त्यस्तै छ, त्यसको नाउँ मूर्ख हो र त्यसको बेहोरा पनि मूर्खको जस्तै छ। हजुरले पठाउनु भएको मानिसहरूलाई मैले देखिन हजुर। अब रक्तपात गर्नु र बदला लिनुबाट हजुरलाई परमप्रभुले रोक्नु भएको छ। जीवित परमप्रभुको नाउँमा र हजुरको जीवनको शपथ खाएर म भन्दछु, हजुरका शत्रुहरू र हजुरको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्तो होस्। म हजुरकी विनम्र दासीले ल्याएको सौगात यहाँ छ, हजुरको अधीनमा भएको जवान मानिसहरूलाई त्यो दिनुहोस्। हे मेरा मालिक, धृष्टता गरेकोमा हजुरकी दासीलाई क्षमा गर्नुहोस्। परमप्रभुले हजुरको वंशलाई सदा सर्वदै स्थिर गर्नुहुनेछ, किनभने हजुरले परमेश्वरकै युद्धहरू गर्नुहुन्छ। हजुरको जीवनकालभरि हजुरमा कुनै किसिमको खराबी नपाइयोस्।
यदि कुनै मानिसले हजुरलाई खेद्न र हजुरको प्राण लिन खोज्यो भने परमप्रभु हजुरका परमेश्वरले हजुरको प्राणलाई सुरक्षित राखेर जीवितहरू मध्ये राख्नुहुनेछ। तर हजुरको शत्रुहरूको प्राणलाई चाहिँ उहाँले कुयत्रोमा राखेर हानेको ढुङ्गा जस्तै फ्याँक्नुहुनेछ। जब परमप्रभुले हजुरलाई दिनुभएको सबै प्रतिज्ञा पूरा गरिकन इसरायलका शासक बनाउनुहुनेछ, तब हजुरले निर्दोष रगत बगाउनु भएको र आफ्नो बदला लिनुभएको कारण हजुरको निम्ति पछितो लाग्ने अथवा गरौं बोझ हुने केही कारण हुने छैन। त्यसबेला जब परमप्रभुले हजुरको उन्नति गर्नुहुनेछ तब म हजुरकी दासीलाई पनि सम्झनुहोला। तब दाऊदले अभिगेललाई भने, परमप्रभु इसरायलका परमेश्वरको प्रशंसा होस् जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनु भयो। तिम्रो बुद्धि धन्यको हो, तिमी धन्य कि हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायो, किनकि तिम्रो हानि गर्नदेखि जोगाउनु हुने परमप्रभु इसरायलका परमेश्वरको नाउँको शपथ खाएर म भन्दछु कि यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालका परिवारको एकैजना पुरुष पनि बिहानसम्म जीवित रहने थिएन। तब दाऊदले अभिगेलले तिनको निम्ति ल्याएका कोसेली ग्रहण गरेर भने, शान्तिसित घर फर्क, मैले तिम्रो कुरा सुने र तिम्रो बिन्ती मंजूर गरे। अभिगेल फर्किएर आएपछि तिनले नाबालले आफ्नो घरमा राजाले दिने योग्यको ठूलो भोज आयोजना गरेको देखिन्। नाबाल खुशी भएर मद्दले खुब लट्ठ भएको थियो। त्यो यति साह्रो लट्ठ थियो कि त्यसकी पत्नीले त्यसलाई बिहानसम्म केही पनि सुनाएनन्। बिहानै मध्यको नसाले छोडेपछि तिनले त्यसलाई सबै कुरा बताइन् अनि झट्टै त्यसको हृदयले काम गर्न छाड्यो र त्यो पत्थर झैं भयो। 10 दिनपछि परमप्रभुले त्यसलाई प्रहार गर्नुभयो र त्यो मर्यो। जब दाऊदले नाबाल मरेको कुरा सुने, तिनले भने, त्यसले गरेको बेइज्जतको निम्ति नाबाललाई दण्ड दिनुहुने र उहाँको दास मलाई खराबी गर्नदेखि जोगाउनु हुने परमप्रभुको प्रशंसा होस्। नाबालले गरेको खराबी त्यसको आफ्नै टाउकोमा परमप्रभुले खन्याउनु भएको छ। तब दाऊदले अभिगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए। दाऊदको सेवकहरू कर्मेलमा अभिगेल कहाँ गएर तिनलाई भने, तपाईँलाई आफ्नी पत्नी तुल्याउनलाई दाऊदले हामीलाई लिएर आउनु भनी पठाउनु भएको छ। तिनी उठिन् र भुइँमा गुप्तपरी दण्डवत गरेर भनिन्, म उहाँको आज्ञा पालन गर्ने र मेरा हजुरका सेवकहरूको खुट्टा धुने उहाँकी दासी हुँ। तब अभिगेल हतार हतार तयार भइन् र आफ्नो 5 जना सहेलीहरूसँग गदामा चढेर समाचार ल्याउने दाऊदका मानिसहरूको साथमा गइन् र दाऊदकी पत्नी भइन्। दाऊदले इजरायलकी अहिनोमलाई पनि विवाह गरेका थिए। यी दुवै स्त्रीहरू तिनका पत्नी भए। यसै बीचमा साउलले आफ्नी छोरी दाऊदकी पत्नी मिकललाई चाहिँ गल्लिमका लेसको छोरा पल्तियललाई दिइहालेका थिए।

0: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: कोरस नम्बर 123।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: श्रोता,

Ici, Azima de Mastogora, de la Kadilla, la Mededa, la Haka Mandoku Sukitara, nous colonisons Bosnihuni, New Life Mission, Church Kuni de Suk, Sati Barista Pastor, Pilman Kotka Tetrika, Afna Jivan Govahi Batona Goyrihikuchu, Ki Ohara Mere Bebe Bichi, Ohala Afna Jivan Govahi Masang Sidi Batona Baikatiu, Mirnao Pilman Kotka Tetriho, Mirjama de la Kadilla Ko, la Medada Ma, Tedibara, Osuch Unkisma Baikuho, Halmaka Mandoku. सुविधारा न्यू कॉलोनी में बस्ती रे न्यू लाइफ मिशन को निर्देशक साथे स्थानीय न्यू लाइफ मिशन चार्ज में बलिष्ठ पास्टर को रूप में सेवा कई कर रहे कुछ मेरे जन्म एक कट्टर हिंदू परिवार में भाई को हूँ मचार बरसों को हुदा मेरी आमा को त्यान तो भयो मेरे बुआ ब्रिटिश आर्मी में होने हुंथियो किसी समय में दूसरे विश्व युद्ध भयो र वहाँ इटाली को रोम में हुदा वहाँ को खुट्टा तोप को गोली ने छिनाई दियो वहाँलाई मर्यो भनेर छोडेका रहे छन् तर अरू केही साथीहरूले त पनि बाँच्छ कि भनेर अस्पतालमा लग्नु भएछ एक वर्षपछि अस्पतालमा बसेपछि उहाँ एउटा मात्र खुट्टा लिएर घर फर्कनुभयो त्यसपछि मेरो बुबाले जीवन केही पनि रहेन भनी सोच्नु भएर साधुको वेश धारण गर्नुभयो र गाउँ गाउँमा गएर प्रचार गरी धेरैलाई चेलाहरू बनाउनु भयो उहाँले हरेक महिना पूजा लगाउनुहुन्थ्यो प्रत्येक दिन बिहान 2-3 बजे उठेर पूजा पाठ गर्नुहुन्थ्यो मलाई पनि बुबाले गर्नुभएको धर्म कर्मको प्रभाव परेको थियो र धर्मका कुराहरूमा धेरै नै चासो थियो मेरो काका विश्वजी हुनुहुन्थ्यो उहाँले भारतको कालिम्पोङमा बस्दा परमेश्वर चिन्नु भएको थियो उहाँ घरमा फर्केर आउनु भएपछि बुबालाई र मलाई परमेश्वरको बारेमा शिशु समाचार सुनाउनु भयो बुबालाई एउटा बाइबल दिनुभयो र त्यो बाइबल उहाँले हरेक दिन अरू धर्मशास्त्रका पुस्तकहरूसँग तुलना गरेर अध्ययन गर्नुभयो र 3 वर्षपछि उहाँले यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो र उहाँको जीवनभरि परमेश्वरको सेवा गर्नुभयो काकाले मलाई पनि नयाँ नियम बाइबल दिनुभएको थियो मैले बाइबल पढेँ यसरी पढ्दै जाँदा कसैले मसँग कुरा गरिरहेको मलाई अनुभव भयो मलाई यस्तो लाग्यो कि परमेश्वर आफैले मसँग बातचित गरिरहनु भएको थियो त्यसैले बाइबल मेरो एकदम नजिकको मित्र भयो यहाँसम्म कि खाना खाँदा पनि म एउटा हातमा बाइबल लिएर पढिरहेको म त्यो समयमा लगभग 10 वर्षको मात्र थिएँ त्यसरी मलाई मेरो काकाले प्रभुमा डुजाउनु भयो मेरो गाउँ दोलखाको एक विकट ठाउँमा छ त्यो समयमा गाउँको नजिक स्कुलहरू थिएनन् र राम्ररी पढ्ने मौका पनि पाएन मेरो बुबाले काठको पाठीमा अङ्गार दलेर खरी ढुङ्गाले लेखेर कख सिकाउनु भयो मेरी आमा म 4 वर्षको हुँदा नै बित्नु भएको र मेरो बुबा पनि दोस्रो विश्वयुद्धमा एउटा खुट्टा गुमाए अपाङ्ग हुनु भएको कारणले गर्दा म एक अनाथ जस्तै थिएँ मेरो देखरेख गर्ने मानिस र सहारा कोही पनि थिएन मुख्यतया आमा

त्यसपछि काकाले भन्नुभयो यसरी बसेर हुँदिन, म तिमीलाई काठमाडौँमा लैजान्छु। उहाँले मलाई काठमाडौँमा लिएर आउनुभयो। काकाले मलाई पास्टर प्रेम प्रधानको घरमा पुर्याउनु भयो र उहाँको स्कुलको होस्टेलमा बसेर उहाँको स्कुलमा केही वर्षसम्म पढे। त्यो बेलामा नेपालमा धेरै सतावट पनि थियो। सतावटकै समयमा विश्वासीहरूको पनि एकदमै वृद्धि भयो। यति समय कि हप्ते पछि बप्तिस्मा हुन्थ्यो। मैले पनि त्यो समयमा बप्तिस्मा मागे, तर म सानै भएको कारणले मलाई दिनु भएन। मैले एकदमै कर गरेको हुनाले एक हप्तापछि पास्टर प्रेम प्रधानले मलाई र अरू केही व्यक्तिहरूलाई पनि काठमाडौँको विष्णुमती नदीमा बप्तिस्मा दिनुभयो। तर मलाई त्यो हप्ता पर्खन धेरै गाह्रो भयो, किनकि मैले सुनेको थिएँ प्रभु यीशु मण्डलीलाई लिनको निम्ति चाँडै आउनुहुनेछ। उहाँ हामीले नसोचेको समयमा अचानक यस दिनमा आउनुहुनेछ। यसरी आउनुभयो भने म छोडिन्छु होला भन्ने मलाई डर लागेको थियो। त्यही कारण मैले पिता पुत्र र पवित्रात्माको नाममा पानीको बप्तिस्मा लिएँ। सतर्कको कारणले गर्दा म फेरि गाउँमा नै फर्कनु पर्ने भयो। जङ्गलमा गएर भए पनि बाइबल पढ्ने र प्रार्थना गर्ने मैले निश्चय गरेको थिएँ। म एक नयाँ विश्वासी थिएँ र ममा एउटा नयाँ जोस थियो। मलाई धेरैभन्दा धेरै बाइबल पढ्ने, गीत भजनहरू गाउने, प्रार्थना गर्ने चाहना थियो। त्यो गर्न होस्टेल बन्द गरिएको थियो, किनभने सिआइडीहरू आएर यी क्रिस्चियनहरूले के गर्छन् भनेर सबै सोधखोज गर्ने हुँदा सेवा सङ्गति सबै बन्द भएको कारणले मलाई खोलाबाट निकालिएको माछा जस्तो छटपटी भइएको अनुभव भयो। त्यसै समयमा म एक भारतीय परिवार चन्द्र पावल र मरियम सिंहले मलाई भन्नुभयो, भारतमा नेपालमा जस्तो छैन, त्यहाँ सेवा सङ्गति गर्न पाइन्छ, हामीसँग भारतमा जाऊ। त्यसपछि म उहाँहरूसँग भारतको दार्जिलिङमा गए। भारतमा गएपछि मेरो आफन्त र सहयोग गर्ने कोही पनि थिएन। अहिले परमेश्वर प्रार्थना गरी उहाँले मेरो प्रार्थना सुन्नुभयो र सन् 1973 सालदेखि केही वर्षसम्म रेभरेन डाक्टर डेभिड मगराथीले सञ्चालन गर्नुभएको डिएमसी डगलस मेमोरियल चिल्ड्रेन होममा रहेर मेरो अध्ययनलाई जारी राखे र बाँकी स्कुल र कलेजको पढाइ मैले भारतको दार्जिलिङ, उत्तर प्रदेश र हरियाणामा गरे। मैले मेरो पारिवारिक दिन सन् 2008 अमेरिकाको नोरफोक भर्जिनिया स्थित प्रोभिडेन्स बाइबल कलेज तथा थियोलोजिकल सेमिनारीबाट गरे। मेरो दर्शन चाहिँ जति पनि नबाचेका आत्माहरूले सुसमाचार सुन्नु पर्ने र प्रभुमा जित्ने हो। त्यसैले मैले 9-10 वर्षको उमेरदेखि नै गाउँ गाउँमा गएर परमेश्वरको सुसमाचार प्रचार गर्न थाले, मेरा गवाहीहरू दिन थाले। मैले भारतमा पढ्दा पनि मेरा साथीहरू शिक्षकहरूलाई प्रभु यीशुको विषयमा बताउने र मेरो गवाहीहरू दिने गरे। यसकारण म क्रिस्चियन हुँ भन्ने कुरा स्कुलमा पनि थाहा थियो। मेरो विवाह एलिसिबा मुक्थानको साथमा सन् 1985 भयो। हामी भारतमा हुँदा पास्टर डेभिड मगराजीसँग धेरै वर्षसम्म प्रभुको सेवा गर्यौं। त्यसपछि हामीले दार्जिलिङको खरसाङमा 1992 एउटा मण्डली स्थापना गर्यौं। त्यो समयमा विश्वासीहरूलाई धेरै अप्ठ्यारो थियो, तर पनि 2 वर्षभित्रमा लगभग 200 जनाले प्रभुलाई चिन्नुभयो। प्रभुको स्थिति होस् यसरी मण्डली वृद्धि हुँदै गयो। परमेश्वरले मेरो सेवाकार्यमा आशिषहरू थपिदिनु भयो। यो नै मेरो जीवनको खुसी र आनन्द थियो। अहिले हामीले गरिरहेको सेवाकार्यको काम पास्टर प्रेम प्रधानसँग सम्बन्धित छ, जसले मलाई बप्तिस्मा पनि दिनुभएको थियो। उहाँले प्रभु येशू ख्रीष्ट र उहाँको सुसमाचारको निम्ति पटक पटक गरी 10 वर्षसम्म जेलमा जीवन बिताउनु भयो। उहाँलाई प्रभुले पास्टर भन्दा पनि प्रेरितको रूपमा प्रयोग गर्नुभयो र कयौं मण्डलीहरू उहाँद्वारा स्थापना भएका छन्। उहाँले नेपालमा नै शिक्षाको क्षेत्रमा पनि धेरै ठूलो योगदान पुर्याउनु भएको छ। उहाँले सन् 1960 दशकमा काठमाडौँमा सुरु गर्नुभएको नवज्योति विद्याश्रम अहिले पनि सर्लाहीको चितुपाटीमा सञ्चालित छ। उहाँको स्कुलमा पढेका सयौं विद्यार्थीहरूलाई विभिन्न बाइबल कलेजहरूमा पठाएर प्रभुको कामको निम्ति उहाँले तयार पार्नु भएको छ। भारतमा
सेवा गरिरहेको समयमा मेरी श्रीमती इलिसी बारा मलाई आफ्नै देश नेपालमा आएर उहाँको शिशुमाजको काम गर्ने फेरा दिनुभयो र उहाँ आफैले त्यसको निम्ति बाटो पनि खोलिदिनु भयो। त्यही प्रेरणाको कारण खरसाङमा हामीले सुरु गरेको मण्डली सन् 1996 हिम खतानीलाई पास्टर अभिषेक गरी मण्डलीको सबै जिम्मा लगाएर हामी सपरिवार नेपाल फर्छौं। प्रेम प्रधानद्वारा लाजिमपाल स्थित उहाँकै घरमा पहिले नै सुरु गरेको एउटा सानो मण्डलीबाट हाम्रो सेवाका सुरु भयो। अहिले यो मण्डली सुकेधाराको न्यु कोलोनीमा छ। अहिले हामीसँग लगभग 150 शाखा मण्डलीहरू छन्। हामीले गरिरहेका सेवाको कामलाई न्यू लाइफ मिसन भनेर चिनिन्छ। यो आफैमा एउटा संस्थाको रूपमा खडा छ। यो मिसनको हेडक्वार्टर काठमाडौँको सुकेधारामा छ। हामीसँग 4 प्राइमरी स्कुलहरू पनि छन्, जसमध्ये मकवानपुरमा रहेको स्कुल सरकारमा दर्ता भइसकेको छ। यी स्कुलहरूद्वारा प्रभुको शिशुमा छात्र प्रचार आत्म जित्ने काममा हामीलाई ठूलो सहयोग भएको छ। श्री परमेश्वरले मलाई धेरै आशिषहरू दिनु भयो।

मेरो विवाह अगाडिको जीवन अर्कै थियो, तर विवाह पश्चात मैले सोच्नु पर्ने थियो र मेरो जीवनको अर्कै मोड लियो। सानोमा हुँदा म यो स्थानमा पुगेछु भनेर कहिले पनि सोचेको थिइनँ। प्रभुले मलाई धुलो घुर्यान र दलदले खेलोबाट उठाएर चट्टानमाथि राख्नुभयो। मैले 2065 सालबाट एफएममा 30 वर्ष पछि नेपाल टेलिभिजन एनटिभीको राष्ट्रिय संचालनबाट पनि परमेश्वरको वचन प्रचार गर्ने मौका पाएको छु। यसरी मिडियाबाट पनि प्रभु यसको सुसमाचार प्रचार गर्ने मौका मिलेको छ, यो मेरो लागि आशिषको कुरा हो। हाल म राष्ट्रिय क्रिस्चियन महासंघमा वरिष्ठ सह अध्यक्ष छु भने एनसीएफमा सल्लाहकार, बाइबल सोसाइटीमा बोर्डको सदस्य, लोगोस नेपालमा संस्थापक सदस्य र एलिम एकाडेमीमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा सहयोग गरिरहेको छु। हाल मेरो परिवारमा श्रीमती, 2 छोराहरू र 1 बुहारी छौं। म र मेरा परिवारका सबै सदस्यहरूले परमेश्वरको सेवा गरिरहेको छौं। मेरो जीवन, परिवार र मण्डली सबैमा परमेश्वरले धेरै आशिष दिइरहनु भएको छ। मलाई मेरो परिवारलाई परमेश्वरले शान्ति, आनन्द, नयाँ र अनन्तको जीवन दिइरहनु भएको छ। र म बाछिन्जी र मेरो अन्तिम श्वास बहिनी नै उनी मैले सेवा गरिरहेको परमेश्वर

होस् तथ्य मेरो निर्धारित समय सकिएको छ। यदि तपाईँहरूसँग पनि यस्तै श्रोताहरूलाई आशिषित बनाउने गवाही वा कथा छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि मेरो सम्पर्क वाट्सएप नम्बर हो 6085908136608590813 छ। इमेल एड्रेस हो राई माथा 8080@gmail.com। फेसबुक हो माथा

0: सूचना सूचना सूचना एक्सक्लुसिभ एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4470-7054 01-4470-7054 र 01-59-13-755 01-59-13-755।
1: गुड न्युज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी अनन्त जीवन बीमाको बारेमा हेर्नेछौ। सामान्यतया जीवन बीमा भन्नाले कुनै पनि मानिसको जीवनको बीमा भन्ने बुझिन्छ। जुन जीवन बीमा कुनै पनि दुर्घटनाबाट हुने आकस्मिक मृत्यु पश्चात जीवन बीमा गर्ने कम्पनी, संस्था वा कुनै सरकारी गैर सरकारी निकायले तोकिएको निश्चित रकम क्षतिपूर्ति बापत उपलब्ध गर्ने व्यवस्थालाई जीवन बीमा भन्ने हामी बुझ्न सक्छौ। तर आज हामी स्वर्गीय अनन्तको जीवन बीमाको बारेमा हेर्नेछौ। आउनु श्रोता, अनन्तको स्वर्गीय जीवन बीमा भनेको के हो, यो बीमा कसरी गरिन्छ र किन गर्नु आवश्यक छ आदि इत्यादिका विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभजन साई आइसक्नु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा म प्रवचन फेरि पनि उपस्थित भएको छु यो रेडियोको तरंगमा। श्रोता, सुसमाचार सबैका लागि कार्यक्रमले हामीलाई अति आवश्यक सबैभन्दा महत्वपूर्ण कुरा प्रसारण गरिरहेको छ, यो कुरा यहाँलाई फेरि पनि जानकारी गराउन चाहदछु। श्रोता, आज यो सुसमाचार सबैका लागि कार्यक्रमले एउटा यस्तो सन्देश ल्याएको छ जुन कुरा तपाईँ र हामीहरूको सबैभन्दा अर्को महत्वपूर्ण कुरा हुनेछ। आदरणीय श्रोता, हामी यो धरतीमा जन्मेका छौं र यो धरतीमा सधैं रहँदैनौं, यो कुरा हामी सबैले जानेकै छौं। श्रोता, यो धरती छोडिसकेपछि हामीहरूले देख्ने शक्ति, हामीहरूले सुन्ने शक्ति, हामीहरूको बोल्ने शक्ति, हामीहरूले महसुस गर्ने शक्ति यो धरती छोडेर जानेछ। गइसकेपछि हावामा त्यतिकै बिलाउला भन्ने कतिपयको विचार हुन सक्छ, तर श्रोता, यो आत्मा, यो शक्ति, यो बल कुनै न कुनै एक ठाउँमा जान्छ, जुन ठाउँ हामीहरूले अहिले असल होस् भन्ने योजना गर्नु पर्दछ। यो परमेश्वरले हामीलाई दिनुभएको उपहार, जीवनको सबैभन्दा महत्वपूर्ण कुरा, हाम्रो आत्मा सही ठाउँमा गएन भने अनन्तको नरकमा अथवा जहाँ स्वर्गबाट झारिएका 33 करोड़ भन्दा धेरै आत्माहरू जानेछन् र ती आत्माहरूलाई पछ्याउनेहरूको गन्तव्य स्थान छ, त्यहाँ हामी सबैले जानु पर्नेछ। तर त्यो ठाउँबाट बचाउनलाई एक मात्र उद्धारक आउनुभयो, उहाँको बारेमा यो सुसमाचार सबैका लागि कार्यक्रमले बताउँदछ। श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रम एउटा नन प्रोफिटेबल अथवा मानिसहरूलाई फाइदा हुने र यो कार्यक्रम सञ्चालन गर्ने सञ्चालकहरूलाई कुनै कुराको लाभ नदिने कार्यक्रम हो। तर यो कार्यक्रमले प्रसारण गरेका सन्देशहरू हामीले सुन्यौं, बुझ्यौं र पालना गर्यौं भने के पाइन्छ त? आज हामी यो विषयमा हेर्नेछौं। श्रोता, यहाँहरूले सुन्नुभएको छ होला जीवन बीमा, अथवा अंग्रेजीमा भनिन्छ लाइफ इन्स्योरेन्स। जीवन बीमाको बारेमा विश्वमा धेरै जसो मानिसहरूलाई थाहा छ होला। श्रोता, यो जीवन बीमा किन गरिन्छ, यो भनेको के हो, यो कसरी गरिन्छ, सामान्य ज्ञान हामी धेरै जसो मानिसहरूलाई थाहा छ। हामी जान्दछौ हाम्रो जीवन अस्थायी छ, हाम्रो जीवन कतिखेर के हुन्छ हामी जान्दैनौ। हामीहरू यात्रामा जाने गर्दछौ, हामीहरू दुखी बिमारी हुने गर्दछौ। यो धरतीमा भएका सबै चीज वस्तुले हामीहरूको शरीरलाई एकदमै जोखिमताका साथ यो धरतीमा जिइरहेको छ, यो कुरा तपाईँ हामीले बुझ्नु पर्दछ। यो कुरा कसैले कसैलाई भन्नै पर्दैन। हामी जान्दछौ यो हाम्रो जीवन एकदमै जोखिमतामा अगाडि बढ़िरहेको छ। आदरणीय श्रोता, हामीहरू धेरै खतराहरूबाट पार गर्दै यो शारीरिक जीवन अगाडि बढ़िरहेको छ। तर श्रोता, एउटा कुरा यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत म जानकारी गराउन चाहन्छु, यो शरीरलाई धेरै जोखिमताका साथ अगाडि बढ़िरहेको हामी भन्न सक्छौ र यो शरीर धेरै जोखिम तर खतराहरू हुँदै अगाडि बढ़िरहेको छ हामीहरूलाई थाहा छ। तर यो शरीर जस्तो खतरा हुँदै अगाडि बढे तापनि, जुन खतराले हामीलाई नाश गरे तापनि, तर हामीभित्र भएको त्यो प्राण कुनै पनि अरू शक्तिहरूले सदाको लागि नाश गर्न सक्दैन। त्यसको मतलब यो शरीर नाश भए पनि आत्मा चाहिँ नाश हुँदैन। तर यो नाश त हुँदैन, तर यो आत्मा एकदमै अप्ठ्यारो, एकदमै खतरा, एकदमै नराम्रो ठाउँमा भने पुग्न सक्छ। त्यो ठाउँको विषयमा कतिपय मानिसहरूले सुनेको भए तापनि धेरै वास्ता गरिरहेका छैनन्। श्रोता, त्यो ठाउँ कस्तो ठाउँ होला? सबभन्दा अप्ठ्यारो हुने ठाउँ के? हामीहरू यो धरतीमा रहँदा जेल खानामा हामी पर्छौ, जेल खाना जस्तै अप्ठ्यारो होला कि? हामी यो धरतीमा धन पैसाको अभावले एकदमै गरीब जीवन जिउँदा कति अप्ठ्यारो हुन्छ, त्यस्तै अप्ठ्यारो होला कि? यो धरतीमा हामीहरूलाई कुनै दुष्टले अपहरण गरेर लिएर हामीलाई धेरै वेदना गरेर राख्छ, त्यस्तो अप्ठ्यारो होला? तर श्रोता, त्यो ठाउँ यो धरतीमा पाइने कुनै पनि दुःख भन्दा हजारौं गुणा धेरै दुःख हुने ठाउँ छ, जहाँ यो आत्मा जान सक्छ, जहाँ वेदनाको महसुस हुन्छ, जहाँ हामी देख्ने शक्ति हुँदा हुँदै हामी दुःखमा हुँदा हुँदै र देख्दा देख्दै पनि हामी त्यो दुःखमा बाध्यतावश जानु पर्दछ। त्यहाँ आगै आगोको तलाव हुन्छ, त्यो आगोमा हामी सधैँ पोलिरहनु, सधैँ जलिरहनु पर्दछ। जलिसकेपछि डढेर खरानी भएर नाश भने कहिल्यै हुँदैन, सधैँ जलिरहन्छ, सधैँ जलिरहन्छ, सधैँ जलिरहन्छ। हामी 50 डिग्री त के, हामी कसरी 100 डिग्रीको तापक्रममा हाम्रो यो शरीर भयो भने कति गर्मीले पोल्छ होला, कति हामी आत्तिन्छौ होला। त्यो भन्दा पनि धेरै त्यो ठाउँमा जसलाई नरक भनिन्छ, हामी हमेसा हमेसाको लागि जल्नु पर्नेछ। यति मात्र नभएर चारैतिर हाम्रो शरीरमा किरै किराहरूले हामीलाई काटिरहेको हुन्छ, तानिरहेको हुन्छ, हामीहरूलाई उसले आफ्नो आराको लागि तानिरहेको हुन्छ। यति मात्र होइन, शैतानका दूतहरूले हामीलाई विभिन्न हतियारद्वारा हानिरहेका हुन्छन्, हामीलाई घोपिरहेका हुन्छन्, हामीलाई ठुक्किरहेका हुन्छन्, आइय भनेर कराउँदा पनि, क्षमा माग्दा पनि, भागेर पनि हामी भाग्न नसक्ने, कुनै पनि उपाय नलाग्ने त्यो स्थानमा, त्यो ठाउँमा हामी पुग्नु पर्ने सम्भावना पनि छ। तर श्रोता, यो धरतीमा सर्वशक्तिमान परमपिता परमेश्वरले त्यो खतराबाट, त्यो अप्ठ्यारो अवस्था हुनबाट बचाउनलाई ईश्वरले एउटा जीवन बीमाको शुरूआत गरिदिनु भएको छ। तपाईँ र मेरो निम्ति एउटा जीवन बीमा अथवा लाइफ इन्सुरेन्सको व्यवस्था गरिदिनु भएको छ। लाइफ इन्सुरेन्सको बारेमा यो अक्सफोर्ड डिक्सनरीमा यसरी व्याख्या गरिएको छ, एन एरेन्जमेन्ट बाई विच अ कम्पनी अर द स्टेट ग्यारेन्टीज टु प्रोभाइड कम्पेन्सेसन फर लुज, ड्यामेज, इलनेस, डेथ इन रिटर्न फर पेमेन्ट अफ अ स्पेसिफाइड प्रिमियम। मनी पेड इज कम्पेन्सेसन अन्डर एन इन्सुरेन्स पोलिसी अथवा अ थिङ प्रोभाइडिङ प्रोटेक्सन एजेन्ट्स अ पोसिबल इभेन्ट। जे होस्, आदरणीय श्रोता, इन्सुरेन्स भनेको, बिमा भनेको कुनै पनि हुन आउने खतराबाट बचाउनलाई, त्यो हुन आउने खतराले जुन क्षति गर्छ त्यो क्षतिलाई परिपूर्ति गर्नलाई कुनै पनि कम्पनी अथवा कुनै पनि संस्था अथवा गभर्नमेन्टले अथवा सरकारले दिने पेमेन्ट, त्यो दुर्घटनाबाट हुने क्षतिको पूर्ति दिने व्यवस्थालाई बीमा भनिन्छ र यसलाई जीवन बीमा भन्ने पनि गरिन्छ। आदरणीय श्रोता, वास्तवमा यो धरतीमा कुनै पनि कम्पनी, कुनै पनि देश, कुनै पनि सरकारले जीवन बीमा गर्न सक्दैन। तर आज यो सुसमाचार सबैका लागि कार्यक्रमले साँच्चै नै रियल जीवन बीमा, सत्य जीवन बीमाको बारेमा बताउन गइरहेको छ। आदरणीय श्रोता, यो जीवन बीमा के हो त, यसको बारे हामीहरू सुन्ने नै छौ। त्यो भन्दा पहिला एउटा क्रिश्चियन भजन सुन्नेछौ, जसद्वारा हामीहरूले केही शिक्षा पनि प्राप्त गर्नेछौ र ईश्वरको पनि महिमा हुनेछ।

0: श्रोता, हामी यो धरतीमा जन्मिसकेपछि एक दिन पक्कै पनि मर्नुपर्छ, अघि नै मैले भनिसके। र मरिसकेपछि हाम्रो शरीर मात्र नाश हुन्छ, आत्मा चाहिँ नाश हुँदैन। जसलाई दुखाई महसुस हुन्छ, जसलाई भोक महसुस हुन्छ, जसलाई चिन्ता महसुस हुन्छ, जसलाई फिक्री महसुस हुन्छ, त्यो हो आत्मा। त्यो आत्माको सेन्स नाश नभएर नै उडेर जान्छ र त्यो आत्मा नराम्रो ठाउँमा पुग्छ र त्यो नराम्रो खतरा ठाउँमा पुग्नबाट बचाउनलाई हामी यो धरतीमा एउटा पोलिसी, एउटा बिमा लिन सक्छौ। त्यो बिमा एउटा यस्तो बिमा हो जसको निम्ति धन पैसा दिनु पर्दैन। संसारका कुनै पनि अन्य जीवन बिमाहरू हामी गर्न चाहन्छौ भने हाम्रा छोराछोरीको, हाम्रो आफ्नै अथवा हाम्रो घर परिवार कसैको पनि जीवन बिमा गर्न चाहन्छौ भने हामीले धन पैसा दिनु पर्छ र वर्ष वर्ष या महिना महिना हामीले धन पैसा जम्मा गर्नु पर्दछ। तर यो सबैभन्दा ठूलो तर धन पैसा तिर्नु नपर्ने अर्को सबैभन्दा उत्तम जीवन बिमाको बारेमा म बात गर्दैछु। श्रोता, त्यो जीवन बिमा कसरी भर्न सकिन्छ र त्यसमा कति पैसा तिर्नु पर्छ त्यो कुरा पनि हामी जान्नेछौ। यो जीवन बिमाको नाम हो अनन्तको जीवन बिमा, अथवा यसलाई अंग्रेजीमा भनिन्छ इटर्नल लाइफ इन्सुरेन्स पोलिसी। जुन कुराको बारेमा संसारमा एउटा पुस्तकमा मात्र सिकाइएको छ त्यो हो पवित्र धर्मशास्त्र बाइबल, र यो इन्सुरेन्सको बारेमा क्लास एक ठाउँमा मात्र दिइन्छ, त्यो ठाउँ हो क्रिस्चियनहरू हरेक हप्ता जाने गरेको ठाउँ चर्च अथवा मण्डली भवनमा। यदि तपाईँ हामी त्यो ठाउँमा गयौं र त्यहाँ सुन्यौं भने यो जीवन बिमाको बारेमा विभिन्न क्लासहरू, विभिन्न शिक्षाहरू पाउँदछौ। श्रोता, त्यो शिक्षाको बारेमा छुटकरीमा यहाँ म भन्न गइरहेको छु। कुनै पनि जीवन बिमा स्थापना गर्दा समूह या व्यक्ति हुन्छ र यो अनन्तको जीवन बिमाको स्थापना, अनन्तको जीवन बिमाको संस्थापक हुनुहुन्छ येशु ख्रीष्ट, सबैका उद्धारकर्ता। उहाँ यो धरतीमा आउनुभयो, एउटा जीवन बिमाको स्थापना गर्नुभयो। त्यो जीवन बिमा स्थापना गर्दा खुद उहाँ आफै क्रुसमा मर्नु भएको थियो र उहाँले बुझ्नु भएको थियो त्यो अनन्तको जीवन बिमा भर्नलाई मानिसहरूको धन पैसाले पुग्दैन। त्यसैले एउटा सिद्धान्त, एउटा सत्य कुरा उहाँले बताउनुभयो, त्यसको निम्ति हामीले चुकाउनु पर्ने मूल्य हो पश्चातापको प्रार्थना। तपाईँ र हामीले सिर्फ घुँडा टेकेर आफ्ना जानी नजानी गरेका पाप र अधर्मका निम्ति पश्चातापको प्रार्थना गर्नुपर्नेछ र त्यो पश्चातापको प्रार्थना गर्ने एउटा मात्र नाम छ, त्यो नाम हो येशु ख्रीष्टको नाम। अर्को कुनै पनि नाउँमा यो जीवन बिमा भर्न पाइँदैन, अरू कुनै पनि नाउँमा पश्चातापको प्रार्थना गर्न सकिँदैन, किनभने अर्को कुनै पनि नाम, कुनै पनि व्यक्ति, कुनै पनि तत्व मानिसको पापको निम्ति बलि भएको थिएन, बलि हुनेवाला छैन। जो मानिसहरूले विभिन्न पशु पंक्षी र विभिन्न धन दौलतको बलि गरेका छन् आफ्नो पाप क्षमाको निम्ति, यो झुटा बलि भइरहेको छ। यो बलिले हाम्रो कुनै पनि पापलाई धुलाउन सक्दैन, बरु पाप थपिदिन्छ। यो कुरा त्यो अनन्तको जीवन बिमाका संस्थापक येशु ख्रीष्टले सिकाउनु भएर जानुभयो। आदरणीय श्रोता, आज तपाईँ हामीले पनि आफ्नो जीवन बिमा अनन्तको लागि गर्न सक्छौ, सिर्फ येशूलाई आफ्नो मुक्तिदाता र प्रभु भनेर ग्रहण गरेर। यो अब कसरी गर्न सकिन्छ? पवित्र शास्त्र बाइबलले बताएको छ, रोमीको पुस्तक 3 अध्यायको 21 पददेखि 31 पदसम्म म पाठ गर्न गइरहेको छु। तर अब त व्यवस्था बिना नै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यसैको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्। येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ, किनभने केही भेद छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चित्तको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित्त विश्वासद्वारा ग्रहण गर्नु पर्दछ। त्यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। तब हाम्रो घमण्ड कहाँ गयो? यसकारण व्यवस्थाका कर्महरूको पालन बिना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी ठान्नु पर्दछ भने हामी विश्वास गर्नु पर्दछ। के परमेश्वर केवल यहुदीहरूकै मात्र परमेश्वर हुनुहुन्छ र के उहाँ अन्य जातिहरूका परमेश्वर हुनुहुन्न? उहाँ अन्य जातिहरूका पनि परमेश्वर हुनुहुन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ। उहाँले खतनावालालाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकाहरूलाई तिनीहरूको विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ। तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने? कदाचित होइन, बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्छौ। श्रोता, विश्वासद्वारा हाम्रा सम्पूर्ण पापहरू क्षमा हुन्छ। यसको मतलब हामीले पापै गरी हिँड्ने भन्ने कुरा परमेश्वरले दिन खोज्नुभएको होइन। हामी पापदेखि डराउनु पर्छ, पापदेखि शर्माउनु पर्छ, घृणा गर्नुपर्छ, पापबाट हामी अलग रहनुपर्छ। तर पापलाई घृणा गरेर, पापदेखि डराएर, पापबाट अलग रहेर हामी 100% धर्मी बने हुन सक्दैन। त्यसैले परमेश्वरले प्रभु येशू ख्रिस्टको नाउँमा एउटा सबैभन्दा ठूलो, सबैभन्दा महत्वपूर्ण तर पैसा नलाग्ने जीवन बीमाको स्थापना गर्नुभएको छ। पैसा तिर्न नसकिने तर पैसा तिर्नै नपर्ने गरेर हाम्रा जन्मदाता परमेश्वरले स्थापना गरिदिनु भएको छ। त्यो हामी कसरी प्राप्त गर्न सक्छौ? भर्खरै हामीले पढ्यौं येशू ख्रिस्टको बलिदान र 3 दिनसम्म च्यानमा रहनु भएको र 3 दिनपछि बौरी उड्नु भएको, पुनरुत्थान हुनु भएको यो घटनामाथि विश्वास गरेर आफ्ना पाप र अधर्म येशूको नाउँमा क्षमा मागेर यो जीवन बीमा भर्न सक्छौ। श्रोता, आज यो सुसमाचार सबैका लागि कार्यक्रम यो रेडियोको तरंगबाट प्रसारण गरिरहेको छ। यहाँहरू हरेकले यो अति आवश्यक गर्नै पर्ने जीवन बीमा छिटो भन्दा छिटो गर्नु पर्दछ, नत्र भने हामी त्यो अति खतरा नरकको आगोको दण्डमा, आगोको तलाउमा जाँदैछौ, जहाँबाट सजिलै कृपा र दया मार्फत येशू ख्रीष्टले बचाउँदै हुनुहुन्छ। यो कृपाको जमाना, यो कृपाको समयमा हामीले कृपाद्वारा यो वचन सुनिरहेका छौ, कृपाद्वारा हामीले येशूको अनुग्रह पाइरहेका छौ। एक दिन यो ढोका बन्द हुनेछ, तर बन्द नहुँदै हामी छिटै यो जीवन बीमा लियौं भने हामीले अनन्तको जीवन पाउनेछौ भनी यहाँका बीचमा यो सत्य कुरा प्रस्तुत गर्दै म यो सुसमाचार सबैका लागि बिदा हुन्छु। हस्त, नमस्कार, जय मेसी। हरेकको जीवन बीमा होस् म यही कामना र प्रार्थना गर्दछु।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचनमा भने जस्तै अनन्त स्वर्गीय राज्यमा हुने मानिसको जीवन बीमा अनमोल छ। त्यो अनन्त बीमाको लागि हामीले कुनै पनि मूल्य चुकाउन सक्दैनौ, जसको मूल्य संसारको मानिसले कुनै पनि भौतिक तरिकाले तिर्न सक्दैन। तर श्रोता, यसो भन्दैमा मानिसले कहिले पनि अनन्त जीवन पाउन सक्दैन भन्ने चाहिँ होइन। हामीले आजको वचनमा सुने जस्तै हाम्रो अनन्त जीवनको लागि आज भन्दा 2017 वर्ष अगाडि कसैले तिर्न नसक्ने त्यो पापको मूल्य हाम्रा प्रभु येशू ख्रीष्टले क्रुसको बलिदानबाट बहाएको रगतले तिर्नु भएको छ। हो श्रोता, त्यही महान बलिदानलाई विश्वास गरेर त्यो बलिदान मेरो पापको लागि हो भनेर जब तपाई हामीले सहर्ष स्वीकार्दछौ र येशूको नाममा पश्चातापी हृदयका साथ आफ्ना सबै भूल गल्तीहरूका लागि येशू ख्रीष्टमा क्षमाको लागि प्रार्थना गर्दछौ, तब त्यही समयमा परमेश्वरले हाम्रा सबै भूल गल्तीलाई क्षमा गरेर अनन्त जीवन बीमा अर्थात त्यो स्वर्गीय अधिकार प्राप्त व्यक्तिको रूपमा हाम्रो नामलाई उहाँको जीवनको पुस्तकमा सुरक्षित राख्नुहुन्छ। त्यसैले श्रोता, समय छँदै हाम्रो आत्मिक जीवनको बारेमा सोचौं, अर्थात हाम्रो अनन्त जीवन बीमाको बारेमा सोचौं र उद्धार र मुक्ति दिने एक मात्र येशू ख्रीष्टको मार्गलाई पछ्याऊ, किनभने येशू ख्रीष्ट बिना मानिसको मुक्ति र उद्धार असम्भव छ। बाइबलले भन्दछ स्वर्गीय जीवन दिने अधिकार र त्यो सामर्थ्य प्रभु येशू ख्रीष्टले मात्र राख्नुहुँदछ, किनभने बाटो सत्य र जीवन मात्र येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट बिना कोही पनि त्यो स्वर्गमा जान सक्दैन, अर्थात साँचो ईश्वर कहाँ पुग्न सक्दैन। तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ वा हाम्रो कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580 37 454। सम्पर्क नम्बर फेरि एक पटक 98580 37 454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाई हामीलाई आफ्नो सुरक्षा आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले दबिएका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले दबिएका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई

0: परमेश्वरको खुशी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
1: तपाईँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। अनि आज म जुन विषयमा बोल्न गइराखेको छु प्रियहरू, यो चाहिँ संसारभरि नै समस्याको रूपमा हामीले देखिराखेको छौ प्रियहरू। कतिजनालाई यो समाधान लाग्ला, तर म यो कुरा बताउन चाहन्छु, यो चाहिँ समस्या नै हो प्रियहरू। अनि तपाईँ र मैले हेर्यौँ भने यो संसारभरि चाहिँ अहिले विवाह विच्छेद धेरै भइराखेको छ प्रियहरू। अनि विवाह विच्छेदको बारेमा बाइबलले के भन्दछ त प्रियहरू, हामी त्यो कुरालाई चर्चा गर्नेछौ। अनि यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ प्रियहरू, विवाह चाहिँ नि एउटा सुन्दर बगैँचा हो। यदि तपाईँले यसलाई जति हेरचाह गर्नुहुन्छ त्यति नै सुन्दर देखिने गर्दछ। यदि तपाईँले यसमा तपाईँले गोडमेल गर्नु भएन भने नि प्रियहरू, त्यहाँनिर धेरै झारहरू झाडीहरू पलाउँदै जान्छन् र त्यो बगैँचाको सुन्दरतालाई चाहिँ मेटाउने काम गर्दछ प्रियहरू। अनि प्रियहरू, यो संसारमा हेऱ्यो भने धेरै चोटि विवाह विच्छेदलाई सामान्य रूपमा लिइराखेको छ। अनि यो संसारभरि हेऱ्यौँ भने नि प्रियहरू, विवाह विच्छेदलाई चाहिँ एकदमै सामान्य रूपमा लिइराखेको छ। त्यति मात्र होइन प्रियहरू, यो चाहिँ नेपाल देशमा पनि हेऱ्यौँ भने धेरै भन्दा धेरै प्रियहरू सम्बन्ध विच्छेद भइराखेको छ। तपाईँले 2024 र 2025 मुद्दाहरू हेर्नुभयो भने विवाह विच्छेद सम्बन्धी धेरै तपाईँले पाउनुहुन्छ। त्यति मात्र होइन प्रियहरू, तपाईँले यो कुरा चाहिँ अहिले मण्डलीभित्र पनि आइसकेको हामी पाउँछौ। अनि यो कुरालाई चाहिँ तपाईँ र मैले चाहिँ के गर्नुपर्छ भन्दै गर्दा चाहिँ नि थाहा गर्नु आवश्यक छ प्रियहरू। जब विवाह विच्छेद हुन्छ नि प्रियहरू, यो विवाह विच्छेदले चाहिँ तपाईँ र मलाई मात्र असर पार्दैन प्रियहरू, तपाईँ र मेरो बच्चालाई मानसिक रूपमा, शारीरिक रूपमा प्रियहरू धेरै असर गर्ने गर्दछ प्रियहरू। तपाईँ र मैले बुझ्नुपर्छ यो कुराले चाहिँ तपाईँ र मेरो बच्चालाई, परिवारमा असुरक्षालाई पैदा गर्दछ, आक्रोशलाई र आत्मविश्वासको अभावहरू हामीले देख्ने गर्दछौ प्रियहरू। तर म तपाईँलाई यो कुरा बताउन चाहन्छु प्रियहरू, यदि तपाईँ साँच्चै नै एक असल नागरिक हुनुहुन्छ, असल विश्वासी हुनुहुन्छ भने चाहिँ नि तपाईँ र मेरो परिवारमा डिभोर्सको दि पनि उच्चारण हुनु हुँदैन। किन भन्दै गर्दा चाहिँ नि प्रियहरू, विवाह विच्छेद चाहिँ समाधान होइन। यो कुरा चाहिँ तपाईँ र मैले बुझ्न आवश्यक छ। कतिचोटि चाहिँ नि प्रियहरू, तपाईँ र मैले यो कुराहरू नि पाउँछौ, तिमी बिना बाँच्न सक्दिन भन्ने मान्छेले तँलाई नमारिकन छोड्दिन भनेर पनि भन्ने गरिराखेको छ प्रियहरू। विवाह विच्छेद चाहिँ बाइबलले चाहिँ के भन्दछ भन्ने नि प्रियहरू, यो चाहिँ पाप नै हो भनेर भन्दछ प्रियहरू। सम्बन्ध विच्छेदले ठूलो असर पारिराखेको हामीले पाइराखेको छौ अहिलेको संसारमा, अहिलेको परिवारमा प्रियहरू। तपाईँ र मैले यो कुरालाई हेर्नुभन्दा अगाडि चाहिँ बुझ्नुपर्छ, विवाह चाहिँ के हो त भन्दै गर्दा चाहिँ नि, विवाह चाहिँ एक पुरुष र स्त्री बीच भएको पवित्र आजीवन र प्रतिज्ञा हो प्रियहरू। अनि यसलाई हामीले यो पनि भन्न सक्छौ, यो चाहिँ करार पनि हो। जबसम्म मृत्युले उठाउँदैन तबसम्म चाहिँ विवाह चाहिँ टुट्न सक्दैन भन्ने कुरा चाहिँ जीवित धर्मशास्त्र बाइबलले भन्दछ प्रियहरू। अनि तपाईँ र मैले यो पनि बुझ्नुपर्छ प्रियहरू, विवाहलाई चाहिँ किन करार भनिन्छ त भन्दै गर्दा चाहिँ प्रियहरू, विशेष गरी विवाह चाहिँ नि सम्झौता होइन प्रियहरू, यो चाहिँ करार हो। यो चाहिँ गहिरो आत्मिक र परमेश्वरलाई साँची राखेर गरिएको वाचा हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। बाइबल अनुसार चाहिँ विवाहलाई चाहिँ यसरी परिभाषित गरिएको छ प्रियहरू, जब तपाईँ र मैले उत्पत्ति 2:24 हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, यसकारण मानिसले आफ्नो आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन् भनेको छ। अनि छोड्नु भनेको चाहिँ आत्मनिर्भर र नयाँ जीवनको आरम्भ गर्नु पनि हो प्रियहरू. अनि जोडिनु भनेको चाहिँ गहिरो प्रेम र प्रतिबद्धतामा सम्बन्ध कायम गर्नु र एक हुनु भनेको चाहिँ नि प्रियहरू शारीरिक रूपमा, भावनात्मक रूपमा र आत्मिक रूपमा चाहिँ गाँसिनु हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्न पर्दछ.

0: प्रियहरू, अनि धेरैचोटि तपाईँ र मैले बाइबलमा हेर्यौँ भने प्रियहरू, बाइबलले चाहिँ के भन्दछ त विवाहलाई भन्दा, मलाकी 2:14 हेर्यौँ भने यहाँनिर यसरी लेखिएको छ, तिमीहरू सोध्दछौ किन, किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानी पनि कि पत्नी बीचको साथीको काम गर्दै हुनुहुन्छ, किनभने तिमीहरूले त्यससँगको विश्वास भङ्ग गर्यौ, यदि तिमी तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो। अनि यो पदले चाहिँ के भन्दछ भन्दा चाहिँ जब हामी विवाह गर्छौ, विवाह चाहिँ जहिले पनि करारको रूपमा हुँदछ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू। अनि जहिले पनि तपाईँ र मैले चाहिँ यो विवाह चाहिँ परमेश्वरसँग साँची राखेर गरिएको पवित्र सम्बन्ध हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। अनि विवाह चाहिँ केवल पति र पत्नी मात्र भएर हुँदैन प्रियहरू, हामी चाहिँ यो विश्वास गर्छौँ परमेश्वर र उहाँको उपस्थितिमा गरेको करार चाहिँ विवाह हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। अनि यो आजीवन प्रतिबद्धता हो, जबसम्म परमेश्वरले उठाउनुहुन्न तबसम्म हामीले तिमीलाई माया गर्छु, सम्मान गर्छु र तिमी जस्तो सुकै अवस्थामा रहे तापनि तिमीसँगै हुन्छु भन्ने कुरा चाहिँ हामीले विवाहमा गरेका हुन्छौँ प्रियहरू। यो कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। नि करार चाहिँ प्रेमसँग आधारित हुन्छ प्रियहरू, सम्झौतामा होइन भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। जसरी क्रिस्टले मण्डलीलाई प्रेम गर्नुभएको छ, त्यसरी नै हामीले हाम्रो पति वा पत्नीलाई प्रेम गर्न आवश्यक छ प्रियहरू। कतिचोटि हामीलाई हाम्रो पति र पत्नी मन पर्दैन होला, तर तपाईँले एउटा कुरा चाहिँ बुझ्नुहोस्, विवाह विच्छेद चाहिँ नि समाधान होइन प्रियहरू, त्यो चाहिँ समस्या हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। अनि तपाईँले यो पनि बुझ्नुपर्छ, यो चाहिँ परमेश्वरलाई राखेर गरेको साँची हो, यो चाहिँ निस्वार्थ प्रेममा आधारित हुन्छ। त्यति मात्र होइन प्रियहरू, जसरी हामी एक अर्कासँग जोडिन्छौँ नि यो चाहिँ मृत्युले नछुटाएसम्म चाहिँ टुट्नु हुँदैन भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। अनि विवाहको प्रमुख उद्देश्य चाहिँ के हो त प्रियहरू भन्दै गर्दा, साथी र सहयोगी हुनको लागि हो, पवित्र यौन सम्बन्धको लागि पनि हो प्रियहरू। त्यति मात्र होइन प्रियहरू, सन्तानको लागि पनि प्रियहरू हामी विवाह गर्ने गर्दछौँ प्रियहरू, प्रेम सम्मान र सेवाको निम्ति पनि हामी विवाह गर्दछौँ भन्ने कुरा तपाईँ र मैले बुझ्नुपर्छ। विवाहको विशेषता चाहिँ पवित्र हुन आवश्यक छ प्रियहरू, अनि यो प्रतिबद्धता, प्रेम र एकता हुन पनि आवश्यक छ प्रियहरू। विवाह भनेको चाहिँ सामाजिक र कानुनिक सम्झौता मात्र होइन, यो परमेश्वरद्वारा बनाएको पवित्र सम्बन्ध हो भन्ने कुरा पनि तपाईँ र मैले बुझ्नुपर्छ प्रियहरू। तपाईँ र मैले यो कुरालाई बुझेको परमेश्वर चाहनुहुन्छ प्रियहरू। अनि तपाईँ र मैले बुझ्नुपर्छ, विवाह विच्छेद सुन्दै गर्दा पनि नि प्रियहरू हामीलाई मन पर्दैन। विवाह विच्छेद भनेको चाहिँ वैवाहिक सम्बन्ध अथवा श्रीमान श्रीमतीको सम्बन्ध कानुनी वा धार्मिक रूपमा औपचारिक रूपमा अन्त्य गर्नु हो प्रियहरू। यति मात्र होइन, यसको अर्थ चाहिँ एक पटक विवाह बन्धनमा बाँधिएको दुईजना पति र पत्नी अब आफूहरू पतिको र पत्नीको रूपमा नरहने र आफ्नो सम्बन्धलाई समाप्त गर्ने निर्णय पनि हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। यति मात्र होइन, यसलाई यसरी पनि भन्न सकिन्छ, अब मलाई श्रीमती श्रीमान चाहिँदैन भन्नु नै विवाह विच्छेद गर्नु हो प्रियहरू। विवाह विच्छेदले चाहिँ नि जहिले पनि समस्यालाई लिएर आउँछ, समाधानलाई होइन भने नै कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। नेपालको सन्दर्भमा विवाह विच्छेद चाहिँ किन हुँदछ त प्रियहरू, यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। पहिलो कुरा चाहिँ असहमत र झगडाले गर्दाखेरि विवाह विच्छेद हुने रहेछ प्रियहरू। अनि कतिचोटि नि श्रीमान श्रीमती बीच बारम्बार झगडा हुनु, अशान्ति हुनु पनि प्रियहरू विवाह विच्छेदको कारण हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। कतिचोटि ससुरा सासुवा अन्य परिवार सदस्यद्वारा राम्रो सम्बन्ध अथवा सम्मान नपाउँदै गर्दा पनि कतिचोटि चाहिँ विवाह विच्छेद हुने रहेछ। अनि साना साना विषयमा असहमत हुनु पनि विवाह विच्छेदको कारण हुनु सक्दछ प्रियहरू। अनि म तपाईँलाई बताउन चाहन्छु, के तपाईँको परिवारमा असहमति र झगडा भइराखेको छ भने नि प्रियहरू, अहिले नै तपाईँले समस्याको समाधान गर्नुहोला, नत्र भने यो कुराले तपाईँको सम्बन्धलाई विवाह विच्छेदमा पुर्याउन सक्छ प्रियहरू। अनि विवाह विच्छेद हुनुको दोस्रो कारण भनेको चाहिँ नि संसारको अभावले गर्दै गर्दा पनि गर्ने हो. कतिचोटि श्रीमानले भन्ने कुरा, श्रीमतीले भन्ने कुरा स्पष्ट नहुँदै गर्दा पनि नि प्रियहरू विवाह विच्छेद हुने गर्दो रहेछ प्रियहरू. अनि यो कुराले चाहिँ रिसलाई पैदा गर्छ, मनमुटाव हुन्छ र भावनात्मक रूपमा चाहिँ श्रीमान श्रीमती चाहिँ दूरी बढ्ने रहेछ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ. अनि अर्को कुरा चाहिँ स्वार्थ र अहंकार भन्ने कुरा, म आफू ठिक छु भन्ने मानसिकता जब हामी बोकेर हिँड्छौ, अहंकारी हुन्छौ नि प्रियहरू, स्वार्थ र अहंकारले पनि हाम्रो सम्बन्धलाई विवाह विच्छेदमा लाने गर्दो रहेछ. अनि अर्को कुरा चाहिँ घरेलु हिंसा, डोमेस्टिक भाइलेन्स भन्छ प्रियहरू. कतिचोटि चाहिँ नि श्रीमान र श्रीमती माथि नै घरेलु हिंसाको कारणले पनि डिभोर्स हुने गर्दो रहेछ प्रियहरू. अनि यो कुरा चाहिँ तपाईँले एकदम ध्यान दिएर सुनेको म चाहन्छु, पाप र प्रलोभनले गर्दा पनि नि प्रियहरू सम्बन्ध विच्छेद हुने गर्दो रहेछ. किन भन्दै गर्दा चाहिँ नि जब एउटा मानिस व्यभिचारमा पस्छ, पोर्नोग्राफीमा पस्छ, नशालु पदार्थको उसले सेवन गर्छ र बाहिर सम्बन्धहरू उसले कायम गर्छ नि प्रियहरू, यो कुराले पनि नि सम्बन्ध विच्छेद गर्दो रहेछ. अनि अर्को कुरा चाहिँ पैसा, वित्तीय समस्या हुँदै गर्दा पनि नि प्रियहरू सम्बन्ध विच्छेद हुने रहेछ. तपाईँको श्रीमतीले श्रीमानले आय व्यय चाहिँ स्पष्ट नहुँदै गर्दा पनि नि प्रियहरू सम्बन्ध विच्छेद हुने रहेछ. अनि धोका र विवाह बाहिर सम्बन्ध राख्ने कुराले पनि नि प्रियहरू हुने धेरै खतरा हामीले पाउँदो रहेछौ प्रियहरू. विवाह गरिसकेको छ तर पति पत्नीले विवाह बाहिर प्रेम सम्बन्ध राखिरहेको हुन्छ, भावनात्मक रूपमा र शारीरिक रूपमा सम्बन्ध राख्दै गर्दा पनि नि प्रियहरू विवाह चाहिँ विवाह विच्छेदमा परिणत हुन सक्छ. शिक्षा र आत्मनिर्भर भएको कारणले गर्दा पनि नि प्रियहरू विवाह विच्छेद हुन्छ. दाइजोको माग गर्दै गर्दा पनि विवाह विच्छेद हुन्छ. अनि सन्तान नहुँदै गर्दा पनि नि विवाह विच्छेद भएको कुरालाई हामीले थाहा गरिराखेको छौँ. र तपाईँ र मैले विदेश जानु र दूरी धेरै पैदा हुनु र असल संसार नहुनु गर्दै गर्दा पनि नि प्रियहरू विवाह विच्छेद हुने रहेछ. र व्यक्ति एकदम आकांक्षी हुँदै गर्दा पनि विवाह विच्छेद हुने रहेछ. र अर्को कुरा चाहिँ के हो भन्दा शङ्का र विश्वासको कमीले गर्दा पनि विवाह विच्छेद हुने रहेछ प्रियहरू. मैले तपाईँलाई यो कुरा किन भन्दैछु भन्दै गर्दा नि यो कुराहरू यदि तपाईँको परिवारमा छ भने यो कुरालाई तपाईँ मैले सुधार्नु आवश्यक छ. तपाईँ र मेरो विवाह विच्छेदमा पुग्नुभन्दा अगाडि नै नि तपाईँ र मैले होस गर्नु आवश्यक छ प्रियहरू. तर म तपाईँलाई अब बाइबलका कुराहरू राख्न चाहन्छु. परमेश्वरले विवाह विच्छेदलाई चाहिँ नि जहिले पनि घृणा गर्नुहुन्छ प्रियहरू. किन म यो कुरा भन्दैछु भन्दा नि जब तपाईँले मराकी 2:16 हेर्नु भने यसरी लेखेको छ, सम्बन्ध विच्छेदको कुरालाई म घृणा गर्छु. परमेश्वरले सम्बन्ध विच्छेदलाई के गर्नुहुन्छ? घृणा गर्नुहुन्छ. परम प्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ. अनि यो वचनले परमेश्वरले सिधै भन्नुभएको छ, उहाँ विवाह विच्छेदप्रति असन्तुष्ट हुनुहुन्छ. विवाह विच्छेदले के गर्छ? तोडफोड गर्छ प्रियहरू, सम्बन्धलाई बिगार्छ भन्ने कुरामा उहाँ हुनुहुन्छ. अनि त्यही भएर परमेश्वरले विवाह विच्छेदलाई के गर्नुहुन्छ? घृणा गर्नुहुन्छ. त्यति मात्र होइन प्रियहरू, विवाह चाहिँ परमेश्वरद्वारा स्थापित भएको हो. त्यही भएर परमेश्वरले विवाह जहिले पनि कायम रहेको, अटुट रहेको, आदरणीय रहेको, पवित्र भएको उहाँले चाहनुहुन्छ. जब तपाईँले उत्पत्ति 2:24 हेर्नुभयो भने त्यहाँनिर भनेको छ, मानिसले आफ्नो बुवा आमालाई छोडिराख्छ र श्रीमतीसँग मिलिराख्छ भनेको छ. यसको मतलब चाहिँ ऊ भावनात्मक रूपमा पनि मिल्छ, शारीरिक रूपमा पनि मिल्छ र आत्मिक रूपमा पनि मिल्छ भन्ने कुरा चाहिँ यहाँनिर बताइएको छ. अनि तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यही नै हो प्रियहरू, परमेश्वरले विवाह विच्छेदलाई घृणा गर्नुहुन्छ. अनि येशु ख्रीष्टले पनि विवाह विच्छेदको बारेमा शिक्षा दिनुभएको छ. पहिलो कुरा चाहिँ विवाह चाहिँ परमेश्वरबाट नै स्थापना भएको हो भन्ने कुरा येशु ख्रीष्टले मत्ती 19:4-6 भन्नुभएको छ. यहाँनिर यसरी लेखेको छ, तर उहाँले भन्नुभयो, के तिमीहरूले पढेका छैनौ कि सृष्टिकर्ताले तिमीहरूलाई सुरुमा नै नर र नारी बनाउनु भयो? भन्नुभयो, यसकारण मानिसले आफ्नो बुवा र आमालाई छोडेर आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुईजना एउटै शरीर हुन्छन्. यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुटाओस्. यसको मतलब चाहिँ येशु ख्रीष्टले पनि विवाह विच्छेदलाई के गर्नुहुन्न? मन पराउनुहुन्न प्रियहरू, यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। यीशुले पनि विवाहलाई चाहिँ परमेश्वरद्वारा स्थापित भएको र यो चाहिँ पवित्र सम्बन्ध भनेर मान्नु भएको छ प्रियहरू। अनि विवाह विच्छेदको अनुमति विशेष कस्तो अवस्थामा चाहिँ यीशुले दिनुभएको छ भन्दै गर्दा नि प्रियहरू, मत्ती 19:8-9 पदमा हेर्नु भयो भने उहाँले यसरी भन्नुभएको छ। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको हृदयको कठोरताले गर्दा मूसाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएको हुन्, तर सुरुदेखि यस्तो थिएन। म तिमीलाई भन्दछु, जसले व्यभिचारको कारण बाहेक आफ्नी पत्नीलाई त्याग गरेर अर्कोसँग विवाह गर्छ त्यसले व्यभिचार गर्छ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ भनेर यीशु ख्रीष्टले कस्तो अवस्थामा चाहिँ डिभोर्सको कुरा ल्याउनु भएको छ भने नि, आफ्नो श्रीमती वा श्रीमान चाहिँ व्यभिचार गर्छ भने त्यस्तो अवस्थामा चाहिँ डिभोर्स दिन सकिन्छ भन्ने कुरा चाहिँ यहाँनिर भन्नुभएको छ। यसको मतलब चाहिँ प्रियहरू, यीशु ख्रीष्टले चाहिँ यहाँनिर भलाइको कुरा पनि भन्नुभएको छ प्रियहरू। अनि हाम्रो श्रीमान श्रीमतीले व्यभिचार गर्दै गर्दा पनि नि तपाईँ र मैले डिभोर्स दिने कुरालाई भन्दा पनि भलाइ र कृपा देखाउने कुरालाई पनि अगाडि बढाउनु पर्छ भन्ने कुरा चाहिँ यहाँनिर बताएको छ प्रियहरू। त्यति मात्र होइन, येशूले मूसाले दिएको व्यवस्थालाई चाहिँ सुधार्नु भएको छ। कसरी भन्दै गर्दा चाहिँ मत्ती 19:7-8 हेर्यो भने यहाँनिर यसरी लेखेको छ, तिनीहरूले उहाँलाई भने, मूसाले किन विवाह विच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको हृदयको कठोरताले गर्दा नै मूसाले पत्नी त्याग गर्ने अनुमति तिमीहरूलाई दिएको हुन्, तर सुरुदेखि यस्तो थिएन भन्ने कुरा यहाँनिर बताएको छ। यसको मतलब चाहिँ मूसाले इजरायलीहरूको कठोर हृदयको कारण केही शर्तमा विवाह विच्छेदको अनुमति दिएका थिए, तर यीशुले देखाउनु भयो कि परमेश्वरको मूल योजना एकता स्थापना गर्नु थियो भन्ने कुरा चाहिँ यहाँनिर बताएको छ। यीशु ख्रीष्टको अनुसार विवाह पवित्र सम्बन्ध हो जुन मानिसले तोड्नु हुँदैन भन्ने कुरा यहाँनिर गरेको छ। अनि अर्को कुरा चाहिँ केवल व्यभिचारको कारणले मात्र विवाह विच्छेद गर्न मिल्ने छुट दिएको छ प्रियहरू। यदि तपाईँको श्रीमान श्रीमती अर्कैसँग सुतेको छ भने चाहिँ यहाँनिर यीशुले भन्नुभएको कुरा चाहिँ तपाईँले उसलाई डिभोर्स गर्न सक्नुहुन्छ भन्ने कुरा बताएको छ प्रियहरू। तर उहाँले प्रेम क्षमा छ आपसी प्रतिबद्धताको महत्व पनि दिनुभएको छ प्रियहरू। विवाह चाहिँ तोडिनु हुँदैन भन्ने कुरालाई चाहिँ उहाँले जोड दिनुभएको छ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्न सक्छौ। अनि प्रेरित पावलले पनि विवाह विच्छेदको बारेमा शिक्षा दिएको छन्, अनि विवाहितहरूले एक अर्काबाट छुटिनु हुँदैन भन्ने कुरा उसले बताउँछन् प्रियहरू। पहिलो कुरन्थी 7:10-11 पदमा, त्यति मात्र होइन प्रियहरू, तपाईँ र मैले हेर्यो भने पति र पत्नी छुट्टिनु हुँदैन, छुटिएमा पूर्ण मिलाप हुनुपर्छ भन्ने कुरा चाहिँ त्यहाँनिर बताएको छ प्रियहरू। अनि अर्को कुरा चाहिँ अविश्वासी पति र पत्नीको विषयमा पनि उसले शिक्षा दिएको छ प्रियहरू। उसले कसरी शिक्षा दिएको छ भन्दै गर्दा नि पहिलो कोरन्थी 7:12-15 पद हेर्नुभयो भने, तर तिमीहरू अरूलाई म भन्छु, यो मेरो भनाइ हो प्रभुको होइन, यदि कुनै भाइकी क्रिस्टमा विश्वास नगर्ने पत्नी छ र तिनी उसँग बस्न चाहन्छन् भने उसले त्यसलाई नत्यागोस्। यदि कुनै स्त्रीको क्रिस्टमा विश्वास गर्ने पति छ र उससित बस्न चाहन्छ भने तिनले आफ्नो पतिलाई नत्यागोस्, किनकि अविश्वासी पति आफ्नो पत्नीद्वारा पवित्र हुन्छ र अविश्वासी पति आफ्नो पत्नीद्वारा पवित्र हुन्छ, नत्र तिनीहरूका छोरा छोरी अशुद्ध हुनेछन् तर वास्तवमा तिनीहरू पवित्र छँदैछन्, तर विश्वास नगर्नेहरू चाहिँ छुटिन्छन् भने छुटिउन्। यस्तो अवस्थामा यो क्रिस्टमा विश्वास गर्ने पति अथवा पत्नीमा कुनै बन्धनमा रहने छैनन्, किनभने परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनु भएको छ। हालेलुया, यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ नि। विवाह पवित्र हो तर सबैको लागि अनिवार्य छैन भन्ने कुरा चाहिँ पावलले बताउँछन्। यदि तिमीहरू कामवासनामा जल्छौ भने चाहिँ तिमीहरूले विवाह गर्नु उचित हो भन्ने कुरा चाहिँ पावलले तपाईँ र मलाई सिकाउँदछन् प्रियहरू। अनि बाइबलले चाहिँ विवाह विच्छेद नगर्नको लागि कस्तो शिक्षा दिँदछ त प्रियहरू, त्यो कुरा तपाईँ र मैले जान्नुपर्छ। पहिलो कुरा चाहिँ एकअर्कालाई प्रेम गर्नुहोस्। येशूले जस्तो प्रेम गर्नुभयो त्यस्तै प्रेम गर्न चाहिँ हामीले सिक्नु पर्ने रहेछ। प्रियहरू, एपिसी 5:25 हेर्नुभयो भने यहाँनिर यसरी लेखेको छ, पति हो आफ्नो पत्नीहरूलाई प्रेम गर जसरी क्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। यसको मतलब चाहिँ पति पत्नीले एकअर्कालाई एकदमै प्रेम गर्नु आवश्यक छ, भावनात्मक रूपमा र शारीरिक रूपमा र मानसिक रूपमा पनि प्रेम गर्न आवश्यक रहेछ। प्रेरण दोस्रो कुरा चाहिँ क्षमाशील हुनु आवश्यक रहेछ। प्रियहरू, कलोसी 3:13 एउटाले अर्कालाई क्षमा दिने कुरा सिकाउँछ। प्रियहरू, हामीले हाम्रो पतिलाई पत्नीलाई क्षमा दिनु आवश्यक छ। प्रियहरू, जब हामी क्षमा दिन्छौ क्षमाले चाहिँ मिलापलाई लिएर आउँदछ, क्षमाले चाहिँ पूर्ण ताजगी लिएर आउँदछ। प्रियहरू, त्यही भएर हामीले क्षमा दिनु आवश्यक छ। अनि अर्को कुरा चाहिँ के हो भन्दा निरन्तर संवाद अथवा कुराकानी गर्न आवश्यक छ। प्रियहरू, तपाईँ र मैले हितोपदेश 15:1 हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, नम्र जवाबले क्रोधलाई शान्त पार्छ तर कठोर वचनले रिस उठाउँछ। विवाहमा खुल्ला हुन आवश्यक छ। प्रियहरू, कोमल सम्मानजनक संवादहरू हुन आवश्यक छ। प्रियहरू, कतिचोटि नबोल्दै गर्दा चाहिँ प्रियहरू ठुलो झगडाहरू हुन सक्छ, त्यही भएर तपाईँ र मैले कुराकानी गर्न आवश्यक रहेछ। अनि चौथो कुरा चाहिँ नि, परमेश्वरको भयमा जीवन यापन गर्न आवश्यक छ। प्रियहरू, किन भन्दै गर्दा चाहिँ नि, जब हामी परमेश्वरको भयमा जिउन थाल्छौ हामीले आफ्नो श्रीमान र श्रीमतीलाई आदर गर्न सक्छौ भनेर तपाईँ र मैले बुझ्नु आवश्यक रहेछ। प्रियहरू, अनि अर्को कुरा चाहिँ एकअर्कालाई प्राथमिकता दिनु आवश्यक छ। प्रियहरू, फिलिपी 2:3-4 हेर्यो भने यसरी लेखिएको छ, स्वार्थ वा अहंकारमा केही नगर तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान, तिमीहरू हरेकले आफ्नो हित नखोज तर अरूको हितलाई पनि हेर भनेको छ। यसको मतलब चाहिँ तपाईँ र मैले आफूभन्दा श्रेष्ठ चाहिँ आफ्नो श्रीमानलाई श्रीमतीलाई सोच्नु पर्ने रहेछ। प्रियहरू, अनि अर्को कुरा चाहिँ नि, तपाईँ र म चाहिँ प्रार्थनामा बस्न आवश्यक छ। श्रीमान र श्रीमती चाहिँ प्रार्थनामा जब हामी बस्छौ एकले अर्कासँग हाम्रो एकता कायम गर्न सक्छौ, एकले अर्कालाई प्रेम गर्न सक्छौ, एकले अर्कालाई हामीले आत्मिक रूपमा पनि बुझ्न सक्छौ। प्रियहरू, त्यति मात्र होइन प्रियहरू, तपाईँ र मैले पारिवारिक जिम्मेवारीलाई पूरा गर्नु आवश्यक छ। प्रियहरू, श्रीमानको जिम्मा श्रीमती र परिवारलाई प्रेम गर्नु हो भने श्रीमतीको जिम्मा चाहिँ श्रीमानलाई र परिवारलाई आदर गर्नु हो भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, अनि परिवारका आवश्यकतालाई पनि श्रीमान र श्रीमती दुवै भएर थाहा गर्न आवश्यक छ। प्रियहरू, अनि म तपाईँलाई यो कुरा बताउन चाहन्छु, प्रियहरू, डिभोर्स भनेको चाहिँ समाधान हुँदै होइन प्रियहरू, यो चाहिँ समस्या हो। प्रियहरू, तपाईँलाई म यो उत्साह दिन चाहन्छु, यदि तपाईँले डिभोर्सको बारेमा सोध्दै हुनुहुन्छ भने नि तपाईँले गलत सोध्दै हुनुहुन्छ। प्रियहरू, यदि तपाईँ डिभोर्सको बारेमा सोध्दै हुनुहुन्छ भने नि तपाईँले प्रत्येक कुरा परिवारलाई फुटाउन खोज्दै हुनुहुन्छ। तपाईँलाई म यो उत्साह दिन चाहन्छु, प्रियहरू, दुष्टले चाहिँ जसरी त्यो अदनको बाटिकामा परिवारलाई लथालिङ्ग पारेको थियो नि, अहिले पनि दुष्टले परिवारलाई नि लथालिङ्ग बनाउन खोजिराखेको छ। तर म तपाईँलाई यो उत्साह दिन चाहन्छु, तपाईँ होसियार हुनुहोला प्रियहरू, के तपाईँले आफ्नो परिवारको बगैँचालाई सुसज्जित गर्दै हुनुहुन्छ, के तपाईँले आफ्नो परिवारको लागि योजनाहरू बनाउँदै हुनुहुन्छ, के तपाईँले आफ्नो श्रीमान श्रीमतीलाई खुसी पार्दै हुनुहुन्छ। प्रियहरू, यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। यदि तपाईँ र मैले आफ्नो श्रीमान र श्रीमतीलाई समय दिन सकेको छैन भने नि प्रियहरू, तपाईँ र मैले समय निकाल्न आवश्यक छ। बेला मौकामा तपाईँले तपाईँको श्रीमान र श्रीमतीसँग क्वालिटी टाइम स्पेन्ड गर्न आवश्यक छ। कहिले काहीँ तपाईँ र विवेकका कुराहरू पनि गर्न आवश्यक छ, जुन कुराले चाहिँ तपाईँहरू दुईजना बीच इन्टिमेसी बढाउँदछ। प्रियहरू, म तपाईँलाई यो उत्साह दिन चाहन्छु, प्रियहरू, क्रिस्चियन परिवारमा डिभोर्सको चाहिँ जी पनि उच्चारण हुनु हुँदैन, क्रिस्चियन परिवारमा चाहिँ नि डिभोर्सको बारेमा सोच पनि आउनु हुँदैन, क्रिस्चियन परिवार चाहिँ नि छुट्नु हुँदैन। प्रियहरू, जोडेर परमेश्वरको सेवामा हामी लाग्न आवश्यक छ। त तपाईँलाई म उत्साह दिन चाहन्छु, तपाईँ चाहिँ नि तपाईँको समाजको लागि उदाहरणीय परिवार हुन आवश्यक छ प्रियहरू। तपाईँको जीवन गवाई चाहिँ धेरैको लागि दबाई हुन सक्छ। तपाईँको पारिवारिक सम्बन्ध चाहिँ नि नयाँ पुस्ताको लागि उदाहरणीय हुन सक्छ प्रियहरू। यही म उत्साह दिन चाहन्छु र चेतावनी पनि दिन चाहन्छु। तपाईँले विवाहलाई नि सुन्दर बनाउनुहोस्, तपाईँले विवाहलाई उदाहरणीय बनाउनुहोस्, तपाईँले विवाहलाई गवाही बनाउनु भएको होस् भनेर म उत्साह दिन चाहन्छु। तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष गर्नुभएको होस्। यो शिक्षाबाट तपाईँ सजग हुनुभएको छ भन्ने कुरालाई म विश्वास गर्दै तपाईँहरूबाट विदा हुन चाहन्छु। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447, 9818985447 र 9813855447, 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।
2: मिडिया होम काठमाडौँ।
3: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
2: सालोम मिडिया होम मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
3: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
3: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

आजको कार्यक्रम म तपाईहरूलाई एउटा प्रश्न सोधेर सुरु गर्न चाहन्छु। यदि आज नै तपाईँको जीवन समाप्त भयो भने तपाईलाई आफू परमेश्वरसँग अनन्त जीवनमा प्रवेश गर्छु भन्ने कुराको कतिको निश्चयता छ? सायद तपाईँहरू मध्ये कतिजनाले तुरन्तै यसको उत्तर दिनुहुन्छ होला, भन्नुहुन्छ होला कि म एकदमै निश्चित छु। सायद तपाईँ मध्ये कोही केही बेर सोच्नुहुन्छ होला र सायद तपाईँको मनमा आउँछ होला कि मलाई थाहा छैन। यदि तपाईँलाई यो कुराको निश्चयता छैन भने त्यो लाज मान्नुपर्ने कुरो होइन, किनकि आज हामी एउटा अत्यन्त महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौ, उद्धार। क्रिस्चियन जीवनको शुरूआत नै उद्धारबाट हुन्छ, तर उद्धार भनेको के हो, हामीलाई किन उद्धार चाहिन्छ, उद्धार कसले पाउन सक्छ, असल मानिस हुनु पर्याप्त छैन भने के चाहिँ हो त उद्धार पाउने हाम्रो क्राइटेरिया चाहिँ के हो त, विश्वास चाहिन्छ भने उद्धार कर्मबाट होइन कसरी, एकपटक उद्धार पाएपछि के त्यो फेरि गुमाउन सकिन्छ, मैले एउटै पाप बारम्बार गरे भने परमेश्वरले मलाई अझै क्षमा गरिरहनुहुन्छ, र यदि उद्धार अनन्त जीवनका लागि हो भने के यसले आज म कसरी जिउँछु भन्ने कुरामा पनि प्रभाव पार्छ। आजको कार्यक्रममा हामी उद्धारसँग सम्बन्धित यिनै विषय वस्तुहरूमा कुराकानी गर्नेछौ। जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म आज पनि तपाईहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्नको लागि उपस्थित भइसकेको छु। कार्यक्रम सुन्नको लागि तयार अवस्थामा बसिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ। शुरूआतबाटै तपाईँले थाहा गरिसक्नु भएको छ आज हामी उद्धारको विषयमा कुरा गर्दैछौ। उद्धारसँग सम्बन्धित हाम्रो मनमा भएका प्रश्नहरूलाई आजको कार्यक्रममा म समेट्नेछु। कार्यक्रम अन्तिम समय सुन्नुहोला, तपाईँले पक्कै पनि आजको कार्यक्रमबाट केही कुराहरू सिक्नुहुनेछ र सिकेका केही कुराहरू तपाईँको जीवनमा ताजा हुनेछन् भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् कार्यक्रम शुरू गरौं। सबैभन्दा शुरूको प्रश्न, हामीलाई उद्धार किन चाहिन्छ अथवा किन हामीलाई उद्धार चाहिएको थियो? उद्धारको कुरा गर्नु अघि हामीले एउटा कुरा बुझ्नुपर्छ, हामीलाई उद्धार चाहिने अवस्था के थियो, हामी कस्तो अवस्थामा थियौं र हामीलाई त्यो अवस्थाबाट उद्धार चाहिएको थियो। यदि हामीले आफूलाई कुनै समस्या छैन भन्ने ठान्यौं भने उद्धारको आवश्यकता पनि त देख्दैनौ, होइन र? कल्पना गर्नुहोस्, एउटा मानिस गहिरो खाल्डोमा खसेको छ तर उसलाई आफू खाल्डोमा छु भन्ने थाहा नै छैन। यदि तपाईँले गएर भन्नुभयो म तपाईँलाई बचाउन आएको हुँ, उसले भन्न सक्छ मलाई बचाउन आवश्यक छैन, किन म ठिकै त छु, किनकि उसले आफ्नो अवस्था नै देखेको छैन, सम्भवतः उसले त्यो आफ्नो खाडललाई आफ्नो संसार ठानेको छ। उद्धारको आवश्यकता बुझ्न हामीले पहिले आफ्नो वास्तविक अवस्था बुझ्नुपर्छ। बाइबलले मानिसलाई समस्यामा केवल मानिसले कहिलेकाहीँ नराम्रो काम गर्छ भनेर प्रस्तुत गर्दैन, समस्या अझै गहिरो छ, समस्या पाप हो। रोमी 3:23 भन्छ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। सबै भन्ने शब्दमा हामी सबैजना पर्छौ, हो तपाई म सबैजना, ती मानिसहरू पनि पर्छन् जसलाई लाग्छ कि उनीहरूले जीवनमा कहिल्यै केही नराम्रो गरेका छैनन्, उनीहरूको जीवन एकदमै ठिक छ, सबै कुरा पर्फेक्ट छ भन्ने लागेका मानिसहरू पनि यो सबैभित्र पर्छन्। अरू मानिसमा मात्र होइन, म पनि तपाईँ पनि हामी सबैले नै पाप गरेका छौं र पापले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई भत्काएको छ। यसको परिणाम मृत्यु हो, यसको ज्याला भनेको मृत्यु हो। त्यसैले उद्धार कुनै अतिरिक्त सुविधा होइन, उद्धार कोही व्यक्तिले गल्ती गरेपछि उसलाई मात्र चाहिने कुरा होइन, तर उद्धार हाम्रो सबैभन्दा ठूलो आवश्यकता हो, सबै मानव जातिको सबैभन्दा ठूलो आवश्यकता भनेकै उद्धार हो। अब हामीले हाम्रो अवस्था बुझ्यौं कि हामी सबैजना पापमा छौं, पापी छौं र परमेश्वरसँगको सम्बन्धबाट अलग गराइएका छौं। अब उद्धारको कुरा गर्दा उद्धार को कसले पाउन सक्छ त भन्ने प्रश्न आउँछ। यो प्रश्न सुन्दर छ, प्रश्न सुन्दर नलाग्ला तर यसको जवाफ भने अत्यन्तै सुन्दर छ। हाम्रो मनमा प्रश्न आउन सक्छ, ल ठिक छ उद्धार किन चाहियो त हामीले बुझ्यौं, अब उद्धार पाउने चाहिँ कसले त, कसले कसले चाहिँ उद्धारको हकलाई दावी गर्न सक्छ त? अनि यो सुन्दर जवाफ के हो भने जो कोहीले पनि उद्धार पाउन सक्छन्। हो, सबैजनाले उद्धार पाउन सक्छन्। उद्धार कुनै विशेष मानिसको लागि भनेर छुट्याइएको अतिरिक्त सुविधा हुँदै होइन, यो तपाईँ म हामी समस्त मानव जातिको लागि दिइएको अनुग्रह हो। परमेश्वरले हामी सबैको उद्धार गर्न चाहनुहुन्छ। अब हामी
कुरा गरौं, कतिजनाको मनमा लाग्ला कि उद्धार पाउने, परमेश्वरबाट त्यो उद्धार पाउने भनेको धनी मान्छेको लागि मात्रै होला, गरिबको लागि होइन होला, शिक्षितको लागि मात्रै होला, या धार्मिक परिवारमा जन्मेका मान्छेको लागि मात्रै होला, या वर्षौंदेखि चर्च जाने मानिसहरूको लागि मात्रै उद्धार होला भन्ने हाम्रो मनमा लाग्न सक्छ। येशूले यूहन्ना 3:16 भन्नुभएको छ कि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। ध्यान दिनुहोस् है, जसले विश्वास गर्छ उद्धारको निम्तो सबैको लागि दिइएको छ। तपाईँको विगत जस्तो सुकै होस्, तपाईँले विगतमा जस्तो सुकै गल्ती किन नगर्नु भएको होस्, तपाईँ परमेश्वरबाट कति टाढा जानु भएको छ भन्ने कुराको यहाँ हिसाबै छैन। परमेश्वरको अनुग्रह तपाईँको पाप भन्दा धेरै ठूलो छ। तर यहाँ अर्को एउटा पनि प्रश्न उठ्छ, यदि उद्धार सबैको लागि खुल्ला छ भने उद्धारको सन्देश चाहिँ के हो त? सबैजनालाई हो भने सबैको बीचमा यो सन्देश पनि त पुग्नु पर्यो। उद्धारको सन्देश चाहिँ के हो त? अब सुसमाचारको मुटु के हो, सुसमाचारको केन्द्र के हो भन्ने बारेमा कुरा गरौं है त। सुसमाचार अथवा गुड न्यूज, हामी अंग्रेजीमा गुड न्यूज भन्छौं, या नेपालीमा तपाईँले यसलाई असल समाचार या शुभ समाचार भनेको पनि कतै कतै सुन्नु भएको छ होला। तर राम्रो समाचार या सुसमाचार बुझ्न पहिले नराम्रो समाचार पनि हामीले बुझ्नुपर्छ। सुसमाचार के हो भन्न थाहा पाउन नराम्रो समाचार चाहिँ के थियो भन्ने कुरा पनि थाहा हुनुपर्छ। नराम्रो खबर या नराम्रो समाचार या नराम्रो कुरा भनेको चाहिँ हामी सबैजना पापी छौं र हामी आफूले आफूलाई बचाउन सक्दैनौ। अनि अब आउँछ सुसमाचार। सुसमाचार चाहिँ के हो भने परमेश्वरले हामीलाई बचाउनको लागि बाटो बनाउनु भएको छ। त्यो बाटो येशू ख्रिस्ट हुनुहुन्छ। सुसमाचारका मुख्य कुराहरूलाई सरल रूपमा हेर्ने हो भने प्रभु येशू परमेश्वरका पुत्र र स्वयं परमेश्वर हुनुहुन्छ। उहाँ निष्खोट जीवन उहाँले जिउनुभयो, उहाँमा कुनै पाप छैन। उहाँ हाम्रो पापको निम्ति क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिनमा मृत्युबाट जीवित भई पुनरुत्थान भई उठ्नुभयो र उहाँमाथि विश्वास गर्ने सबैजनालाई पापको क्षमा र अनन्त जीवनको प्रतिज्ञा उहाँले दिनुभएको छ। त्यसैले सुसमाचार केवल असल मानिस बन्नुपर्छ भन्ने समाचार होइन। सुसमाचार भनेको हामी आफैले आफैलाई बचाउन सक्दैनौ, तर ख्रिस्टले हामीलाई बचाउनको निम्ति आफैलाई अर्पण गर्नुभयो र उहाँको अनुग्रह र उहाँको बलिदानद्वारा चाहिँ आज तपाईँ र मैले उद्धार पाउन सक्छौ। यो नै अनुग्रहको सुन्दरता हो र यही नै सुसमाचार हो।

अब हामी एउटा सामान्य सोचमा कुरा गरौँ है त। यदि कसैले भन्छ कि म त कसैलाई चोट पुर्याउँदिन, मैले कसैलाई मारेको छैन, मैले चोरी गरेको छैन, म सकेसम्म मानिसहरूलाई सहयोग गर्छु, म परिवारको ख्याल राख्छु, म चर्च पनि जान्छु, म नराम्रो मान्छे होइन, तर यो प्रश्न महत्वपूर्ण होइन। म अरू मानिसभन्दा असल छु कि छुइनँ भन्ने प्रश्न महत्वपूर्ण होइन। मुख्य प्रश्न यो हो कि के म परमेश्वरको पवित्र स्तरमा पुग्न सक्छु या के म त्यो स्थानमा पुगेको छु। हामीले अरूसँग आफूलाई तुलना गरेर आफूलाई धर्मी बनाउन सक्दैनौ। यदि एउटा कोठामा 10 जना मानिस छन् र सबैलाई एउटै दूरीको दौड पूरा गर्नुपर्छ भनियो भने अरूभन्दा अगाडि पुग्नु मात्र पर्याप्त हुँदैन, गन्तव्यमा पुग्नुपर्छ। त्यसरी नै परमेश्वरको पवित्रता सामु हामी सबैलाई अनुग्रह चाहिन्छ। एफिसी 2:8-9 तपाईँले पढ्नु भयो भने त्यहाँ लेखिएको छ कि अनुग्रहद्वारा विश्वास मार्फत तिमीहरूले उद्धार पाएका छौ, यो तिमीहरूबाट आएको होइन, यो परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन। त्यसैले असल कामको कुनै पनि मूल्य छैन भन्ने चाहिँ होइन। असल काम महत्वपूर्ण छन्, असल काम गरिनुपर्छ, तर असल कामले मात्रै उद्धारलाई किन्न सक्दैन। हामी असल काम गरेर आफ्नो निम्ति उद्धार हासिल गर्न सक्दैनौ। बरु उद्धार पाएपछि हाम्रो जीवनमा असल कामको फल भने हामी देख्न सक्छौ। अब प्रश्न आउन सक्छ, यदि उद्धार कर्मबाट पाउने होइन भने विश्वास गर्नु चाहिँ किन पर्यो त, विश्वास किन आवश्यक छ? किनकि विश्वास भनेको केवल परमेश्वर हुनुहुन्छ भनेर मान्नु मात्र होइन, विश्वास भनेको येशु ख्रिस्टमा आफ्नो भरोसा राख्नु, आफ्नो सम्पूर्ण भरोसा राख्नु। कल्पना गर्नुहोस्, तपाईँ नदी पार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ र तपाईँलाई एउटा पुल बनाएर दिइएको छ। पुल भएको कुरा थाहा पाउनु एउटा कुरा हो, त्यस पुललाई राम्रोसँग अध्ययन गर्नु अर्को कुरा हो, तर पुलमा पाइला राखेर नदी पार गर्नु फरक कुरा हो। त्यस्तै येशूले उद्धारको बाटो खोल्नु भएको छ भनेर जान्नु एउटा कुरा हो, तर उहाँमाथि भरोसा राख्नु र उहाँसँग त्यो जीवनको यात्रा तय गर्नु अर्को कुरा हो। विश्वासले भन्छ, म आफैलाई बचाउन सक्दिनँ, म येशूमा भरोसा गर्छु। त्यसैले उद्धार हाम्रो उपलब्धि होइन, उद्धार परमेश्वरको अनुग्रह हो जुन हामीले विश्वासद्वारा ग्रहण गर्छौ। हामीले परमेश्वरलाई केही दिएर उद्धारलाई किनेका या उद्धारलाई हासिल गरेका होइनौ, तर परमेश्वरले हामीलाई दिनुभएको वरदान चाहिँ हामीले स्वीकार गरेका हौ। अब एकछिन कुराकानी गरौं कि एउटा साँचो विश्वासीले आफ्नो उद्धार गुमाउन सक्छ भन्ने बारेमा। म तपाईँलाई कुरा बताउँछु कि यो धेरै सोधिने प्रश्नहरूमा पर्छ। एकचोटि प्रभुमा विश्वास गरिसकेको मान्छेले, हामीले बाइबलले हामीलाई प्रश्नसँग भन्छ, जो जतिले येशु ख्रिस्टको नाममा विश्वास गरेर उहाँलाई ग्रहण गरेका छन्, उहाँको त्यो बलिदानलाई स्वीकार गरेका छन्, उनीहरूले उद्धार पाएका छन् भनेर बाइबलले हामीलाई बताउँछ। तर किन यो प्रश्न बारम्बार आउँछ त, किन एउटा मान्छे आफ्नो उद्धारको कुरामा लिएर एकदम विश्वस्त हुन सकेको छैन? ऊ किन बारम्बार यो प्रश्न सोध्छ कि म विश्वासी त हुँ, मैले उद्धार त पाएको छु, तर के यो उद्धार म गुमाउन सक्छु, मैले केही गरेँ भनेदेखि मेरो उद्धार गुमेर जान्छ भन्ने पनि प्रश्नहरू छ। क्रिस्चियनहरू बीच यस विषयमा विभिन्न बुझाइहरू छन् है, धेरैजनाले यसलाई धेरै प्रकारले चाहिँ व्याख्या गर्नुभएको छ होला, तर हामीले कम्तीमा एउटा कुरामा चाहिँ दृढ हुन हामी सक्नुपर्छ, हाम्रो उद्धार हाम्रो आफ्नै शक्तिले टिकेको छैन, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यदि उद्धार हामीले कमाएको हुन्थ्यो भने हामीले डराउनु पर्ने धेरै कारण हुन्थ्यो, तर उद्धार परमेश्वरको अनुग्रह हो। येशूले यहुन्ना 10:28 आफ्ना भेडाहरूको बारेमा भन्नुभयो, म तिमीहरूलाई अनन्त जीवन दिन्छु र तिमीहरू कहिले नाश हुने छैनौ। यस्तै हामीलाई ख्रिस्टमा सुरक्षा र आश्वासन दिन्छ, तर यसको अर्थ अब जे गरे पनि हुन्छ भन्ने चाहिँ कदापि होइन। साँचो उद्धारले जीवन परिवर्तन गर्छ। उद्धार पाएको मानिस पापसँग खेल्न चाहँदैन, उहाँ परमेश्वरबाट, त्यो व्यक्ति जसले उद्धार पाइसकेको छ ऊ परमेश्वरबाट टाढा जान सक्दैन, जान चाहँदैन, तर परमेश्वरको सम्बन्धमा अगाडि बढ्न चाहन्छ। त्यसैले उद्धारको निश्चितता हामीलाई लापरवाह बनाउनको लागि होइन, कृतज्ञ र आज्ञाकारी बनाउनको लागि दिइएको हो। यदि तपाईँले उद्धार पाउनु भएको छ भने अब तपाईँ लापरवाहीको जीवन होइन, तर कृतज्ञ र आज्ञाकारी जीवन चाहिँ जिउनुहुन्छ। अब एउटा अलिकति फरक अनि अलिकति सुन्दा पनि अचम्म लाग्ने जस्तो प्रश्न म यहाँको बीचमा राख्न चाहन्छु है त। यो कुनै व्यक्तिले गर्नुभएको प्रश्न हो, उहाँले भन्नुभएको थियो कि
मबाट पाप हुन्छ होइन, गल्ती हुन्छ, तर मलाई त्यो गरेकोमा खासै दोषी महसुस हुँदैन। यो अवस्थामा तपाईँ के भन्नुहुन्छ, के मैले साँच्चै उद्धार पाएको छु? हामीले बुझ्नुपर्ने कुरा के हो भने, भावना र सत्य एउटै कुरा होइन। कहिलेकाहीँ हामीले पाप गरेपछि गहिरो पश्चाताप महसुस गर्छौँ, कहिलेकाहीँ हाम्रो हृदय कठोर हुन्छ, कहिलेकाहीँ हामी थकित हुन्छौँ, कहिलेकाहीँ हामी आफ्नो पापको गम्भीरता नै बुझ्दैनौँ। त्यसैले हाम्रो उद्धारको आधार आज मैले कति दोषी महसुस गरे भन्ने कुरा होइन, हाम्रो उद्धारको आधार ख्रिस्टले के गर्नुभयो भन्ने कुरा हो। यदि यसले हामीलाई आत्मपरीक्षण गर्नबाट रोक्दैन, यदि हामी पापप्रति निरन्तर उदासीन हुँदै गइरहेका छौँ भने हामीले परमेश्वरको अगाडि आफ्नो हृदय जाँच्नुपर्छ। दाउदले भजन संग्रह 139:23-24 यसरी प्रार्थना गर्नुभएको छ, हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरो चिन्ताहरू जान्नुहोस्। हामी पनि भन्न सक्छौ, प्रभु मेरो हृदय जाँच्नुहोस्, म आफूले नदेखेका कुरा मलाई देखाइदिनुहोस्। उद्धारको प्रमाण केवल हामीले कस्तो अनुभव गर्छौ भन्ने मात्र होइन, हाम्रो जीवनमा ख्रिस्ट प्रतिको विश्वास, पश्चाताप र परिवर्तनको दिशा पनि महत्वपूर्ण कुरा हो। अब अर्को एउटा प्रश्न म यहाँको बीचमा राख्न चाहन्छु, एउटै पाप बारम्बार गरे भने परमेश्वरले मलाई क्षमा गर्नुहुन्छ? यो प्रश्न पनि कतिजनाको मनमा आउने प्रश्नहरू मध्ये एउटा हो। अब यो प्रश्न एकदमै व्यक्तिगत प्रश्न हुन सक्छ, सायद तपाईँ कुनै एउटा पापसँग वर्षौंदेखि संघर्ष गरिरहनु भएको छ, तपाईँले भन्नुभएको होला कि प्रभु अब म फेरि यो चाहिँ गर्दिन, मबाट अब यो फेरि कहिले हुने छैन, तर फेरि त्यही पाप तपाईँ गर्न पुग्नुहुन्छ, फेरि पश्चाताप, फेरि क्षमा माग्नुहुन्छ, अनि फेरि त्यही संघर्ष, त्यही पाप दोहोर्याउनुहुन्छ। अनि एक दिन तपाईँलाई लाग्न सक्छ, अब त परमेश्वर मसँग दिक्क भइसक्नु भयो होला, तर परमेश्वरले परमेश्वरको क्षमा हाम्रो क्षमाको क्षमता भन्दा ठूलो हुन्छ। पहिलो योहन्ना 1:9 भन्छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ र हाम्रा पाप क्षमा गर्नुहुन्छ। यसको अर्थ पापलाई हामीले हल्का रूपमा लिनुपर्छ भनेको चाहिँ होइन है, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यसको अर्थ जानी जानी पाप गरिरहने र परमेश्वरले क्षमा गर्नुहुन्छ भनेर परमेश्वरको क्षमालाई दुरूपयोग गर्नु पनि होइन, तर यदि तपाईँ साँच्चीकै संघर्ष गर्दै हुनुहुन्छ, पापबाट फर्कन चाहनुहुन्छ, बारम्बार लड्नुहुन्छ र फेरि परमेश्वर कहाँ आउनुहुन्छ भने परमेश्वरको अनुग्रह तपाईँको लागि समाप्त भएको हुँदैन। याद गर्नुहोस्, पश्चातापको अर्थ म फेरि कहिले लड्दिन भन्ने प्रतिज्ञा मात्र होइन, पश्चातापको अर्थ म गलत दिशामा छु त्यसैले म फर्केर परमेश्वरतर्फ आउँछु भनेर थाहा गर्नु पनि पश्चाताप हो। यदि तपाईँ लड्नुभयो भने त्यही बसिरहनु हुँदैन, उठ्नुहोस्, स्वीकार गर्नुहोस्, क्षमा माग्नुहोस्, परमेश्वरतर्फ फर्कनुहोस् र फेरि अगाडि बढ्न शुरू गर्नुहोस्।

0: प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र ममता तपाईँको साथमा छु। आज हामी उद्धारको विषयमा हाम्रा मनमा भएका प्रश्नहरूको विषयमा कुराकानी गर्दैछौं। धेरै कुरा गरिसकेका छौं, अब भने कुराकानी गरौं कि उद्धारलाई हामीले कसरी बुझेका छौं या उद्धारको बारेमा गलत बुझाइ के छ भनेर। कहिलेकाहीँ हाम्रो मनमा चाहिँ उद्धार भनेको चाहिँ मरेपछि स्वर्ग जाने टिकट जस्तो हामी सोध्छौं। हाम्रो मनमा लाग्छ कि उद्धार भनेको त मरेपछिको मात्र कुरा हो, जब हाम्रो जीवन सकिन्छ त्यसपछि मात्रै उद्धारको चाहिँ कुरा आउँछ, उद्धारको प्रसङ्ग आउँछ हामी भन्छौँ। तर उद्धारले हाम्रो हुन आउने कुरा मात्र परिवर्तन गर्ने होइन, यसले हाम्रो वर्तमान पनि परिवर्तन गर्छ। जब हामी ख्रिस्टमा आउँछौँ हामी नयाँ जीवनमा बोलाइन्छौँ, नयाँ जीवन नयाँ सृष्टिको रूपमा चाहिँ हामी परमेश्वरमा बोलाइन्छौँ। हाम्रो सोच परिवर्तन हुन थाल्छ, हाम्रो प्राथमिकता परिवर्तन हुन थाल्छ, हाम्रो सम्बन्ध परिवर्तन हुन्छन्, पापलाई हेर्ने दृष्टिकोण हाम्रो परिवर्तन हुन्छ, अरू मानिसलाई हेर्ने नजर परिवर्तन हुन्छ, हामी क्षमा गर्न सिक्छौँ, प्रेम गर्न सिक्छौँ, सेवा गर्न सिक्छौँ, अनि हरेक कुरामा परमेश्वरको इच्छा हामी खोज्न थाल्छौँ। दोस्रो कोरिन्थी 5:17 भन्छ, यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुराना बिति गएको छ, हेर नयाँ कुरा आएको छ। उद्धार भनेको केवल भविष्यको लागि दिएको आशा मात्र होइन, यो आजदेखि सुरु हुने नयाँ जीवन हो। अब तपाईँ पनि उद्धार भनेको भोलि पर्सि मरेपछि देख्ने कुरा हो, जेसुकै होस् भनेर आजको जीवन आफ्नै इच्छाले मात्रै जिइरहनु भएको छ भनेदेखि सम्भवतः तपाईँले उद्धारलाई बुझ्नु भएको छैन या वास्तविक उद्धार तपाईँले पाउनु भएको छैन, ग्रहण गर्नु भएको छैन। उद्धारले तपाईँको आजकै जीवनलाई पनि परिवर्तन गर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्दछ। अब अर्को प्रश्न चाहिँ, परमेश्वरले सबैलाई किन उद्धार गर्नु हुँदैन? होइन, उद्धार त सबैको लागि हो भनेर भनिएको छ, तर सबै मान्छेले त उद्धार पाउँदैनन् नि त, त्यो त्यो त्यसको वास्तविकता चाहिँ के हो? यो एकदमै गहिरो प्रश्न हो, होइन? यदि परमेश्वर सबैलाई प्रेम गर्नुहुन्छ भने सबैलाई उद्धार चाहिँ किन गर्नु हुँदैन? यो प्रश्नको उत्तर परमेश्वरको प्रेम, मानिसको इच्छा, पाप र न्यायसँग जोडिएको एकदमै गहिरो विषय हो। परमेश्वरले मानिसलाई उहाँसँग सम्बन्ध राख्नको लागि, उहाँसँग संगति गर्नको लागि र एउटा प्रेमिलो सम्बन्धमा बस्नको लागि बोलाउनुहुन्छ। उहाँले सुसमाचारको निम्तो दिनुहुन्छ, तर मानिसलाई उहाँलाई अस्वीकार गर्ने विकल्प पनि छ या त्यो स्वतन्त्रता पनि छ। परमेश्वरले कुनै पनि मानिसलाई चाहिँ जबरजस्ती आफ्नो नियम कानूनमा उहाँले बाँध्नु भएको छैन, उहाँले मानिसहरूलाई स्वतन्त्र छनौट गर्ने स्वतन्त्रता या त्यो इच्छा शक्ति उहाँले दिनुभएको छ। उद्धार परमेश्वरको अनुग्रह हो, परमेश्वरको उपहार हो, परमेश्वरको वरदान हो हाम्रो लागि, तर अनुग्रहलाई स्वीकार गरिनुपर्छ, होइन? परमेश्वरले यो कुरा सबैको लागि दिनुभएको छ, खुल्ला गरेर राखिदिनु भएको छ, तर हामी मध्ये कतिले यसलाई ग्रहण गर्छौं, कतिले यसलाई ग्रहण गर्दैनौ। यूहन्ना 3:18 येशूले विश्वास गर्ने र विश्वास नगर्ने बीचको भिन्नता बताउनु भएको छ। परमेश्वरले कसैलाई उद्धार गर्न असमर्थ भएर उद्धार नगर्नु भएको होइन, उद्धारको बाटो ख्रिस्टमा सबैको लागि खुला गरिएको छ। तर प्रश्न चाहिँ के हो भने मानिसले त्यस निम्तोलाई कसरी प्रतिक्रिया दिन्छ? यसले हामीलाई दुईवटा प्रतिक्रिया सिकाउँछ। पहिलो, आफ्नो उद्धारलाई हल्का रूपमा नलिनु। दोस्रो, अझै ख्रिस्टलाई नचिनेका मानिसहरूका लागि प्रार्थना गर्नु र उनीहरूलाई सुसमाचार सुनाउनु, किनकि उद्धारको सन्देश केवल हाम्रो लागि मात्रै राख्ने या हामीसँग मात्र लुकाएर राख्नको लागि दिइएको कुरा होइन, यो बाँड्ने सुसमाचार हो। प्रिय मित्र, अब भने मैले सुरुमा तपाईँलाई गरेको प्रश्न म फेरि दोहोऱ्याउन चाहन्छु। यदि आज तपाईँको जीवन समाप्त भयो भने के तपाईँ आफू परमेश्वरसँग अनन्त जीवनमा प्रवेश गर्छु भन्ने निश्चयता छ? यदि यसको उत्तर हो, मलाई निश्चय छ भन्ने तपाईँको छ भने त्यो तपाईँको असल कामको कारण होइन, त्यो तपाईँ कति राम्रो व्यक्ति हुनुहुन्छ भन्ने कुराको उदाहरण पनि होइन, त्यो तपाईँले परमेश्वरका लागि कति कुरा गर्नुभयो या कति सेवा गर्नुभयो भन्ने कुरा पनि होइन, तर तपाईँको आशा यीशु ख्रिस्टमा छ भन्ने हो। र यदि तपाईँको उत्तर मलाई थाहा छैन भन्ने नै छ भने आजभन्दा राम्रो समय आफ्नो हृदय जाँच्नको लागि अर्को दिन नहुन सक्छ। आजै अहिले नै आफ्नो हृदयलाई जाँच्नुहोस्। उद्धार कुनै परीक्षा पास गरेपछि पाउने पुरस्कार होइन, यो परमेश्वरको अनुग्रहको वरदान हो, अनि तपाईँ कुनै पनि घडी यसलाई ग्रहण गर्न या लिन सक्नुहुन्छ। यीशुले तपाईँको लागि गर्नुभएको काममा विश्वास गर्ने निम्तो हो, तपाईँ यसलाई ग्रहण गर्न सक्नुहुन्छ। सायद आज तपाईँले पहिलोचोटि साँच्चै के बुझ्नु भएको छ होला कि म आफैलाई बचाउन सक्दिन, मलाई उद्धारकर्ता चाहिन्छ, र त्यहीबाट सुसमाचार तपाईँको लागि व्यक्तिगत बन्छ। येशूले तपाईँलाई केवल राम्रो मानिस बन्न बोलाउनु भएको होइन, उहाँले तपाईँलाई आफ्नो बनाउन बोलाउनु भएको हो। उहाँले तपाईँलाई क्षमा दिनुहुन्छ, उहाँले तपाईँलाई नयाँ जीवन दिनुहुन्छ, उहाँले तपाईँलाई परमेश्वरसँग मिलाप गराउनुहुन्छ, र उहाँले तपाईँलाई आजदेखि नयाँ यात्रामा डोर्याउनुहुन्छ। त्यसैले उद्धारको सबैभन्दा सुन्दर सार सायद यही हो, हामीले परमेश्वरलाई खोजेर मात्र उहाँसम्म पुगेका होइनौं, परमेश्वरले हामीलाई खोज्दै आउनु भएको हो। उद्धारको विषयमा कुरा गर्दा गर्दै कार्यक्रमबाट विदा लिनुपर्ने समयमा आइपुगेको मैले पत्तै पाइन। प्रिय मित्र, आजको कार्यक्रमले तपाईँलाई उद्धारसँग सम्बन्धित तपाईँका प्रश्नहरूलाई केही हदसम्म भए पनि मेटायो होला, तपाईँले केही कुराहरू अझै ताजा गरी बुझ्नुभयो होला या अझै स्मरण गर्नुभयो होला भन्ने मैले विश्वास दिएको छु। कार्यक्रमबाट मैले आजको लागि चाहिँ विदा लिनुपर्ने बेला भइसक्यो, तर अर्को हप्ता म तपाईँहरूको बीचमा मण्डलीसँग सम्बन्धित कुराकानी लिएर आउनेछु, त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न पनि नछुटाउनुहोला। कार्यक्रम कस्तो लाग्दैछ, केही सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने कार्यक्रमको अन्तिममा दिइने ठेगानामा हामीलाई तपाईँले पठाउन सक्नुहुन्छ। हामीलाई सदैव तपाईँको प्रतिक्रियाको अपेक्षा रहिरहनेछ। हस्, आजको लागि म ममता कार्यक्रम नारी आशाबाट विदा हुन्छु। परमेश्वरको अनुग्रह यहाँको जीवनमा सदा सर्वदा रहिरहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुन्छ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551903 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा यहाँहरू सबैलाई फेरि एकपटक हार्दिक स्वागत।

0: स्वागत गर्न चाहन्छु। परमप्रभु भला हुनुहुन्छ। हाम्रो जीवनको विभिन्न चुनौतीहरूको बावजुद हामी फेरि एकपटक परमेश्वरको वचनलाई नियाल्नको लागि आइरहेका छौँ। श्रोता मित्रहरू, आउनुहोस् आजको वचनलाई अगाडि बढाउँ यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। जीवनको हरेक उकाली ओह्रालीहरूमा तपाईँ हाम्रो साथमा हुनुहुन्छ। कतिपय प्रश्नहरूको जवाफ हामीसँग हुँदैन, तर हामी तपाईँमाथि भर पर्न सक्छौ, किनभने तपाईँ सर्वज्ञानी अनि सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। जुन प्रश्नहरूको हामीसँग जवाफ हुँदैन, ती प्रश्नको जवाफ तपाईँले आफ्नो असल समयमा दिनुहुनेछ भनेर हामी जान्दछौ। आजको यो समयमा पिता परमेश्वर, हाम्रो अध्ययनको क्रममा तपाईँ हाम्रो गुरु भएर हामीसँग रहनुहोस् भनी विन्ती गर्छौ प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। तपाईँलाई सम्झना छ होला मित्र, हाम्रो अध्ययनको क्रममा हामीले साप्ताहिक सभाथ विश्रामको लाभहरूको चिन्तन मनन गरिरहेका थियौँ, त्यसमाथि चर्चा परिचर्चा गरिरहेका थियौँ, त्यसको व्याख्या विश्लेषणमा समय खर्च गरिरहेका थियौँ। र यसै सन्दर्भमा हामी हप्ताको सातौं दिनको सभाथ विश्रामको दोस्रो लाभ वा फाइदालाई छोटकरीमा निहाल्ने प्रयास अहिले गर्नेछौ। र यो दोस्रो लाभ भनेको जब हामी हप्ताको सातौं दिन लिखित वचन र भजन पुस्तिकाहरू बोकेर हामी सपरिवार मण्डलीय प्रार्थना घरतर्फ आफ्ना पाइलाहरू बढाउँछौ, हामी त्यहाँ अन्य प्रिय विश्वासी मित्रहरूसँग पनि भेटघाट र संगतिपूर्ण माहौलमा रम्न सक्छौ। त्यहाँको भेटघाट पूर्ण र माहतको माहौलले हामीलाई वृहत आत्मिक परिवारको एक अंश हामी पनि रहेछौ भन्ने कुराको वा भन्ने कुराको आभास दिन्छ। संसारमा रहेको उदाहरणीय विश्वासपूर्ण प्रेमको संगतिले परमप्रभुको स्वर्गीय परिवारको बारेमा हामीलाई स्मरण गराउने गर्दछ। यो बिती जाने नश्वर संसारबाट, यसका क्षणिक रंगी चंगी पूर्ण माहौलबाट केही क्षण फुर्सद निकालेर भौतिकतापूर्ण स्वार्थी संसारबाट आफ्नो नजर हामीले सामूहिक रूपमा परमप्रभुले हाम्रो निम्ति तयार गरिरहनु भएको स्वर्गीय घरतर्फ केन्द्रित गर्दा मात्र पनि एक प्रकारको शान्ति र आनन्दको महसुस हुने गर्दछ। साथीभाइसँग मिलेर सामूहिक रूपमा परमप्रभुको स्तुति र आराधना गर्दाखेरि पाइने आशिष र पूर्ण आनन्दको विकल्प छैन। सामूहिक रूपमा सामाजिक प्राणीको रूपमा सार्वजनिक तौरले आफ्नो विश्वास जताउने काम, व्यक्तिगत रूपमा परमेश्वरसँग आफ्नो सम्बन्ध गाढा बनाउने विश्वासको काम, दुवैको आफ्नै महत्व छ। हप्ताको सातौं दिन सभाले हाम्रो जीवनको आत्मिक व्यवहारिकतालाई सहज गर्ने, यसलाई रिचार्ज गर्ने एक अमूल्य क्षण प्रदान गर्ने गर्दछ, समय प्रदान गर्ने गर्दछ। अगमवक्ता यसैयाले सभाथी संगतिको आनन्दलाई सही तौरले बुझेका थिए र त्यसैले उनी यसो भन्छन्, यसैयाको पुस्तकको 56 अध्यायको 2, 6 र 7 पदमा यसरी, त्यो मानिस धन्यको हो जसले यो गर्दछ, त्यो मानिस जो यस कुरामा स्थिर रहन्छ, जसले सभाथ दिन बिटुलो नपारी मान्छ र आफ्नो हात कुनै पनि खराब गर्नबाट अलग राख्दछ। परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, सभाथ दिन बिटुलो नपारी मान्न र परमप्रभुको करार पालना गर्ने सबैलाई परमप्रभु भन्नुहुन्छ, म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु, तिनीहरूका भेटी र प्रार्थनाहरू मेरो वेदीमा ग्रहण योग्य हुनेछन्, किनकि परमप्रभुको भवन सबैको निम्ति प्रार्थनाको घर भनिनेछ। श्रोता मित्रहरू, हामी हाम्रो जीवनमा हामीलाई विश्रामको किन खाँचो पर्छ? किन परमेश्वरले हप्ताको 6 दिन काम गरेर 7 दिन विश्राम गर्नु भन्नुभयो? उहाँले उहाँसँग समय बिताउने गुणस्तरीय समय उहाँले हाम्रो निम्ति किन निकालिदिनु भयो? किन यसको आवश्यकता छ? के मानिस मसिन हो के ऊ लगातार काम गरिराख्न सक्छ, वा उसलाई जीवनमा विश्रामको खाँचो छ, र यसले के शारीरिक विश्रामको मात्रै कुरा गरेको कि मानसिक र आत्मिक विश्रामको पनि कुरा गरेको भन्ने कुरालाई निहाल्दैछौ र यसका लाभहरू के हुन्छन् भनेर हेर्दैछौ। हामी साप्ताहिक विश्राम बारको अर्को महत्वपूर्ण लाभ भनेको यसले हामीलाई एक अर्का प्रति र सबै मानिससँग दया र करुणाको व्यवहार गर्नुपर्छ भनेर स्मरण गराउनु पनि हो। उदाहरणको लागि मानौं, तपाईँ र मेरो छर छिमेकमा कोही साथीभाइ बिमार परेका छन् वा अशक्त वा अन्य कुनै समस्यासँग उनीहरू जुधिरहेका छन्, अप्ठ्यारोले थिचिएका छन्, परीक्षामा छन्, विभिन्न अप्ठ्यारो परिस्थितिहरूमा उनीहरू हुन सक्छन्। तर के हुन्छ भने यो संसारको व्यस्ततापूर्ण व्यवहारिक भागदौड़को कारणले तपाईँले हप्ताभरिको कुनै पनि दिन त्यो साथीभाइ छिमेकी जसलाई तपाईँको खाँचो परिरहेको हुन्छ उसलाई तपाईँले समय दिन सक्नु भएको छैन, भेट गर्न पाउनु भएको नहुन सक्छ। हो, त्यही साथीभाइलाई तपाईँको सान्त्वनाले भरिपूर्ण शब्दहरू र सहायक भेटको जुन खाँचो परिरहेको बेलामा तपाईँले एउटा समय निकाल्न सक्नुहुन्छ, कमसेकम साप्ताहिक सभाको विश्रामको दिन। कहिलेकाहीँ कसैको अप्ठ्यारोमा मलम लगाउने उत्कृष्ट तरिका भनेको केही बेर त्यो व्यक्तिको नजिक उभिदिएर उसका पीड़ाहरू सुनिदिनु पनि हुन सक्छ। अरू कुनै दिन तपाईँले त्यो गर्न सक्नु भएन भने पनि पवित्र सभा दिन, हप्ताको सातौं दिनको विश्राम दिनमा तपाईँले समय निकालेर त्यो गर्न सक्नुहुन्छ। मत्तीको सुसमाचारी पुस्तकको 12 अध्यायको 12 पदमा प्रभु येशू ख्रीष्ट भन्नुहुन्छ, सभासमा भलो गर्नु उचित छ। विश्रामको दिन वा अन्य कुनै विभिन्न वाहनबाजीहरू गरेर हामी आफू वरिपरिका अप्ठ्यारोमा परेका साथीभाइहरूसँग पनि मानवीय प्रेम र करुणाको कामबाट हामी भाग्ने काम गरिरहेको हुन्छौँ। मैले यो कारणले सकिन, त्यो कारणले सकिन, भेट हुन पाइन भनेर। अनि कयौं मानिसले आफूलाई त्यसरी तर्काइरहेको हुन्छ, समस्या प्रति आँखा चिम्लिनु भनेको समस्या छैन भन्ने हुँदै। र त्यस्तै अवस्था उहाँको समयमा थियो जब फरिसी र सदुकीहरूले आफू खुसी हिसाबले परिस्थितिहरूलाई वचनलाई उल्था गरिरहेका थिए आफ्नो स्वार्थ अनुरूप। त्यसैले उहाँले ती फरिसी र सदुकीहरूलाई परमेश्वर पुत्र ख्रीष्टले सभासको वास्तविक मर्म के हो र परमेश्वरको स्वत अभिप्राय के हो भनेर यसलाई गहिरो तौरले व्याख्या गर्नुभएको थियो। भर्खरै पढिएको ती पदले हामीलाई आफ्नो क्षणिक स्वार्थबाट माथि उठेर लोभ लालच घमण्ड र देखावटी ढोङ्गी व्यवहारलाई परिवर्तन गर्न प्रेरित गर्दछ। बिस्तारै बिस्तारै यो हप्ताको सातौं दिनको सभा विश्रामको अध्ययनपछिको खास अर्थलाई बुझ्ने हाम्रो प्रयासको क्रममा अहिले हामीले यसका लाभहरू के हुन सक्छन् र यसको महत्व के रहेछ हाम्रो जीवनमा भने थाहा गर्ने क्रममा हाम्रो सामूहिक वचन अध्ययनको अन्तमा हामी आइपुगेका छौँ। आज यो पाठको अध्ययन गर्दै गर्दाखेरि आगामी दिनहरूमा फेरि यसलाई निरन्तरता दिने वाचा गर्दै विदा हुँदा फेरि पनि एकपटक परमप्रभु परमेश्वर जसले आफ्नो एकमात्र पुत्र हाम्रो निम्ति दिनुभयो उहाँ नै सबै असल थोकका दाता, जीवनका स्रोत र सृष्टिकर्ता हुनुहुन्छ भन्दै फेरि हाम्रो अर्को भेट नहुन्जेलसम्मको लागि बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
2: भित्ताको लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ मित्रहरू। अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
1: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता मित्र, आजको निम्ति नयाँ आशा ख्रिस्टीय रेडियो प्रस्तुतिबाट हामीले बिदा हुने बेला भएको छ। यहाँहरू हरेकको जीवनमा पवित्र परमप्रभु परमेश्वर येशू ख्रिस्टको पवित्र आत्माको अगुवाई भएको होस् र जीवन नयाँ उमङ्ग, निस्वार्थ प्रेम, आनन्द, सद्भाव र नयाँ आशाले परिपूर्ण भएको होस् भन्ने हाम्रो प्रार्थनाका साथ अनि कार्यक्रमको सम्पर्क ठेगाना र नम्बर फेरि एकपल्ट स्मरण गराउँदै हामी बिदा हुन्छौ। हाम्रो इमेल आईडी newhopeforall2013@yahoo.com। हाम्रो पोस्ट बक्स नम्बर 12950 12950 र हाम्रो सम्पर्क नम्बर 9808236320। फेरि एक पटक 9808236320। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आशाको सन्देश।
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ, मानिसहरूको मनमा खुशी र आनन्द छैन, हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका दुई दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशूलाई यस संसारमा पठाउनु भयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु।
2: आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 4:18-25 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। गालिल समुद्रको किनारमा हिँड्नु हुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ आन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेको देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको मछुवा तुल्याउनेछु। तब उतिखेर जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। त्यहाँबाट जाँदा जाँदै उहाँले अर्का दुई भाइ जब्दियाका छोरा याकुब र तिनका भाइ योहन्नालाई तिनीहरूका बुवा जब्दियासँग डुङ्गामा आफ्नो जाल तुनिरहेको देख्नुभयो र उहाँले तिनीहरूलाई बोलाउनु भयो। तब उतिखेर डुङ्गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे। अनि येशु तिनीहरूका सभा घरहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिल भरि घुम्नुभयो। उहाँको कीर्ति सिरिया भरि फैलियो र बिरामीहरू अर्थात विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका र क्षयरोग लागेका र पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालिल, डिकापोलिस, जेरुसलेम, यहुदिया र यर्दन पारीदेखिका ठूला भीड़हरू उहाँको पछि लागे। आजको सन्देशको शीर्षक छ, परमेश्वरको राज्यको प्रचार। येशूले आफ्नो सेवा कार्यको सुरुवातमै यसो भनेर परमेश्वरको राज्यको प्रचार गर्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। परमेश्वरको राज्य नजिक आइपुगेको छ भन्नुको अर्थ येशू नै त्यो राज्यको राजा हुनुहुन्छ र एक दिन उहाँ प्रत्यक्ष रूपमा राज्य गर्न आउनुहुनेछ। अहिलेको अवस्थामा येशूलाई हामीले भौतिक रूपमा नदेखे तापनि उहाँमा विश्वास गर्नेहरूका माझमा अदृश्य रूपमा आत्मामा राज्य गर्दै हुनुहुन्छ। प्रत्येक मानिसले येशू को हुनुहुन्छ भनेर चिनुन् र उहाँमाथि विश्वास गरून् र उद्धार पाउन् भन्ने उहाँ चाहनुहुन्छ। अर्को कुरा यहाँ येशूले भन्नुभयो, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। परमेश्वरको राज्यमा प्रवेश गर्नलाई पश्चाताप र विश्वास दुवै कुरा आवश्यक छन्। त्यसको निम्ति अहिले पढेको खण्डमा येशूले मुख्य चारवटा काम गर्नुभयो, अहिले पनि ती जारी छ। पहिलो, मानिसहरूलाई बोलाउने काम। यहाँ अहिले पढेको खण्डमा सिमोन र अन्द्रियास नाम गरेका दुईजना दाजुभाइहरूलाई येशूले समुद्रमा जाल हानेर माछा मारिरहेको देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु। अनि तुरुन्तै तिनीहरू येशूको पछि लागे। अर्का दुईजना याकुब र योहन्ना नाम गरेका दुईजना दाजुभाइलाई पनि बोलाउनु भयो र तिनीहरू पनि उहाँको पछि लागे। उहाँको पछि लाग्नुको अर्थ तिनीहरूले उहाँलाई विश्वास गरे र उहाँलाई आफ्नो जीवन सुम्पिदिए। उहाँले मेरो पछि लाग मात्र भन्नु भएन तर तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनु छु भनेर अनि विशेष काम दिनुभयो। त्यो काम ठुलो काम थियो। त्यो काम संसारमा हराइरहेका मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउनु पर्ने काम थियो। पापमा मरिरहेका मानिसहरूलाई यसो कहाँ ल्याउनु पर्ने काम थियो। त्यो महान काम थियो जसद्वारा मानिसहरूले उहाँमा जीवन पाउँछन्। दोस्रो सिकाउने काम यहाँ यसरी लेखिएको छ। येशु तिनीहरूका सभाघरहरूमा सिकाउँदै जानुभयो। येशुले संसारमा गर्ने कामहरू मध्ये सिकाउने काम पनि मुख्य थियो। परमेश्वरको राज्यमा आएकाहरूलाई शिक्षाको आवश्यक थियो। उहाँले तिनीहरूलाई धर्मशास्त्रबाट परमेश्वरको बारेमा सिकाउनु भयो, प्रेम र क्षमाको बारेमा सिकाउनु भयो, धार्मिक जीवनको बारेमा सिकाउनु भयो र परमेश्वरको राज्यको प्रचार कसरी गर्ने भनेर पनि सिकाउनु भयो। येशूले आफ्ना चेलाहरूलाई सिकाउनु भयो ताकि उनीहरूले अरूलाई येशूको सुसमाचार प्रचार गरून् र उहाँमा विश्वास गरून्। अहिले पनि यो काम भइरहेको छ। तेस्रो परमेश्वरको राज्य प्रचार गर्ने काम। परमेश्वरको राज्य प्रचार गर्ने काम ठुलो काम थियो। यो काम गर्नको निम्ति सामान्य मानिसहरूलाई छान्नु भयो र नियुक्त गर्नुभयो। यहाँ भनिएको छ उहाँले राज्यको प्रचार गर्दै घुम्नु भयो। यो कामलाई उहाँले ठुलो प्राथमिकता दिनुभयो। पहिले संसारमा आएपछि उहाँले आफैले प्रचार गर्नुभयो र यो काम गर्न आफ्ना चेलाहरूलाई यसो भनेर आज्ञा दिनुभयो। सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, विश्वास गर्नेले उद्धार पाउनेछ। सारा सृष्टि भन्नाले सम्पूर्ण विश्वलाई बुझाउँछ। यसो कुनै देश जात र धर्मका मानिसहरूको लागि मात्रै आउनु भएको थिएन तर विश्वमा भएका सम्पूर्ण मानव जातिको लागि आउनु भएको थियो। यसकारण यसोले भन्नुभयो संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। सुसमाचार प्रचार गर्ने काम पहिले वा आफैले गर्नुभयो, त्यसपछि चेलालाई यो काम गर्ने आज्ञा दिनुभयो। अहिले पनि यो काम बढिरहेको छ। यो काममा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। चौथो निको पार्ने काम। यसले मानिसहरूलाई सुसमाचार प्रचार मात्र गर्नु भएन तर मानिसहरूका रोगहरू निको पार्ने काम पनि गर्नुभयो। यहाँ यसरी लेखिएको छ मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलताहरू निको पार्दै घुम्नुभयो। येशूले जुन काम गर्नुभयो त्यो कसैले गर्न सकेको थिएन। यहाँ येशूको कामको बारेमा यसरी लेखिएको छ उहाँको कृति सिरिया भरि फैलियो र बिरामीहरू अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका भूत लागेका पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। यस्तो काम गर्ने अधिकार र शक्ति आफ्ना चेलाहरूलाई पनि दिनुभयो। यस्ता कामहरू अहिले पनि भइरहेका छन्। यी आश्चर्य कामहरूको उद्देश्य मानिसहरूमा चमत्कार देखाउनको लागि थिएन र छैन पनि तर मानिसहरूको जीवन बचाउनको लागि थियो ताकि उनीहरू परमेश्वरको राज्यमा प्रवेश गरून्। परमेश्वरको राज्यको प्रचार सम्बन्धमा यसले गर्नुभएको कामबाट अहिले हामीले मुख्य चारवटा कुरा सिकेका छौँ। पहिलो मानिसहरूलाई बोलाउने काम, दोस्रो सिकाउने काम, तेस्रो परमेश्वरको राज्यको प्रचार गर्ने काम र चौथो निको पार्ने काम।
1: प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसैमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनु भएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्न। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वस्त महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमस्ती। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-8-65, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS नेपाल 2006।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
5: गल्कुपाका 29 थमेल काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
3: फोन नम्बर 40225444
7: र 40225742।
8: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46।
2: लगभग सबैजना आइसक्नुभयो, आजको वडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अत्यन्त जरुरी सूचना।
0: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
6: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर काठमाडौँ, फोन नम्बर
0: 01-4770-754 01-4770-754
6: र 01-59-13-755 01-59-13-755।
0: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02 98-41-53-54-02 र 98-10-33-64-06 98-10-33-64-06। फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
7: कार्यक्रम नारी आवाज प्रस्तोता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225444
0: 40225444 40225 72 40225 72।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिजा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि मिसले। त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: झरिलो रसिलो, झरिलो रसिलो,
6: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
5: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
6: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
5: हो र, फोन नम्बर बताऊ बताऊ।
6: लु टिप्नुहोस् त, 98-60-091-361, 98-60-091-361।
5: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।